प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ विहानीमा एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय यस बेला बिहानीको 6:25 अनि 27 सेकेन्ड भइरहेछ। श्रोता, आज हो बुधबार, विक्रम सम्वत 2083 असार 31 गते, साथै सन् 2026 15 तारिक, जुलाई महिना। एफएम 103.5 मेगाहर्जमा आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधगोशीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन।

को प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको अर्चना कार्यक्रमको बसाईमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी रञ्जना गुरुङ ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ साधना अनि उपासना। त श्रोता सुनौ यस

आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना सुनेर बस्नुहुने आदरणीय श्रोताहरूमा म खरसाङ डायल रोड निवासी रञ्जना गुरुङको तर्फबाट न्यानो अभिवादन अनि नमस्कार। आदरणीय श्रोता, आजको मेरो आध्यात्मिक चिन्तनको विषय रहेको छ साधना अनि उपासना, एक आध्यात्मिक चिन्तन। साधना अनि उपासना आध्यात्मका दुईवटा अत्यन्तै महत्त्वपूर्ण र परस्पर मार्ग हुन्। यी दुई शब्द सुन्दा उस्तै लागे पनि यी बीचमा सूक्ष्म र गहिरो भिन्नता पाइन्छ। आदरणीय श्रोता, साधना भनेको हामी आफैलाई सुधार्ने र अनुशासित बनाउने प्रयास हो, जसमा हाम्रो मन, बुद्धि अनि इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्छौँ। यसमा योग, ध्यान, प्राणायाम जस्ता अभ्यासहरू पर्छन् भने हामी भित्रका विकारहरू नष्ट गरेर आत्मा साक्षात्कार वा मोक्ष प्राप्त गर्नु आध्यात्मिक साधना हो। जीवन दुःख कष्टले भरेको छ, यसको समाधान वा मुक्तिको खोजी गर्नु जो केवल ईश्वरसँग एक भएर मात्र हामी पाउन सक्छौँ। आध्यात्मिक साधनाले मानिसको चेतनालाई क्रमशः विकास गर्दै लैजान्छ भने मानवबाट माधोसम्म बनाइदिन्छन्। हुन त हामी कसैले पनि आफूलाई नराम्रो बनाउन चाहँदैनौँ, तरै पनि हाम्रो अहम भाव, राग, द्वेष, काम, क्रोध, भोग, विलासको चाहना, आलस्यता आदिले गर्दा हामीलाई अज्ञानी बनाइरहेको हुन्छ। यी सबै पाप आचारहरू हुन्। यिनीहरूलाई त्याग गरेर हामीमा भएको सद्गुणहरू व्यवहारमा ल्याएर श्रद्धा प्रेमसित ईश्वरको चिन्तन, ध्यान, सत्सङ्गद्वारा अनि सेवाद्वारा प्राप्त गर्नु साधना हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ खरसाङ निवासी रञ्जना गुरुङ ज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ साधना अनि उपासना। त श्रोता यस चिन्तनलाई फेरि अगाडि बढाउँ।

आदरणीय श्रोता, मानिसहरूमा भएका छवटा शत्रुहरू काम, क्रोध, लोभ, मोह, मद अनि मात्सर्यमाथि विजय प्राप्त गर्नुपर्छ। नत्र आध्यात्मिक साधना सफल हुन सक्दैन, किनकि पवित्र हृदयमा मात्र आत्मा ज्योतिको उदय हुन सक्छ। यसैले सबै साधनाहरूको लक्ष्य मानिसलाई प्रत्येक क्षेत्रमा तालिम दिनु वा प्रशिक्षित गर्नु हो। भौतिक, बौद्धिक अनि भावनात्मक, नैतिक र आध्यात्मिक परमात्मा सबै धर्मका सार हुन् औ उनको साथमा पूर्ण मेल यी साधनाहरूको लक्ष्य हो। यसैले आदरणीय श्रोता, आध्यात्मिक साधनाले नराम्रोलाई राम्रो, दुःखलाई आनन्दमा रूपान्तरण गर्दछ। जब हामी ईश्वरको नाम स्मरण गर्छौँ, ध्यान गर्छौँ, यही व्यक्तिगत साधनाद्वारा हाम्रो चित्त शुद्ध हुने गर्दछ। मानिसहरू धेरैले आध्यात्मिक साधना, उपासना, धार्मिक जीवन अप्नाउने समय त उमेर ढल्केपछि मात्र गर्नुपर्ने हो भनेर भन्छन्। कि यो उचित भनाइ हो? हो, धेरैले साधना औ आध्यात्मिक अनुशासनलाई बुढेसकालमा मात्र गरिन पर्छ भनेर पन्साएर राख्ने गर्छन्। यसो गर्नु सरासर भूल हो, किनभने युवा अवस्थामा स्वस्थ शरीर हुँदा नै साधना जस्तो मूल्यवान उपहार लिइहाल्न पर्ने हुन्छ। जति सक्दो कलिलो उमेरमा नै जिब्रो, आँखा, कान, हात औ मनलाई नराम्रो कर्म गर्नदेखि बचाएर राम्रो कर्म गर्नतर्फ लान सकिन्छ। यदि यी पाँच इन्द्रियहरूलाई पवित्र राख्न सक्यौँ भने हामीहरूले ईश्वरबाट कृपा प्राप्त गर्न सक्नेछौँ। जब हाम्रा इन्द्रियहरूले असत कर्म गर्नलाई उस्काउँछन् भने हामी दृढ भएर बस्न सक्छौँ।

हामीमा व्यक्तिगत सुधार आए सबल औ धैर्यशील बन्न सक्छौ। यिनै साधनाहरूलाई हामीले प्रयोगमा उतार्न सकेनौ भने व्यर्थ हुनेछ। हामीले सुनेर होस् पढेर होस् सुन्दर भाषण त दिन सक्छौ, तर मानिसहरूले हाम्रो कर्महरू हाम्रो बानी व्यवहारहरूलाई हेरेर हामीलाई जाँच्ने गर्छन्। यसै सन्दर्भमा एउटा सानो कथा भन्न गइरहेछु। एकजना महिला जसले भागवत पुराण सुनेर एक दुईवटा मुख्य अमृत बानीहरू मनमा खेलेर राखेको थिइन्। तिनी अल्छे स्वाभाविक थिइन्, बिहान पनि ढिलोसम्म सुत्ने गर्थिन्। एक दिन श्रीमानले आफ्नो श्रीमतीको यस्तो चाल देखेर रिसाउँदै भने, सुन्यौ, घरमा एक थोपा पानी छैन, तिमी चाहिँ अहिलेसम्म ढुक्कले सुतिरहेको छौ, शरम लाग्दैन? जाऊ छिटो धाराबाट पानी लिएर आऊ। श्रीमानको हुकुम सुनेर श्लोकमै जवाब दिन, किन रिसाउनु भएको? पानीको लागि के को चिन्ता? मानिसहरूको शरीरमै गङ्गा यमुना औ सरस्वती नदीहरू भइरहेका छन्। श्रीमतीको मूर्खता औ नक्कली आध्यात्मिक ज्ञान देखेर श्रीमान अचम्मित भए। यसर्थ तिनले आफ्नो श्रीमतीलाई शिक्षा दिनको निम्ति तिनलाई दिने खानामा बेसी नुन हालिदिए, ताकि छिटै तिर्खा लागोस् भनेर। घरमा पनि एक थोपा पानी थिएन। खाना खाइसकेपछि तिनलाई तिर्खा लाग्यो, तिनले पानी पिउन मागिन्। श्रीमानले तिनले अघि भनेकै श्लोकमा आफ्नै शरीरमा भएको गङ्गा यमुना औ सरस्वती नदीहरूबाट पानी पिउन भनिदिए। यसैले आध्यात्मिक विषयमा यस्तो भूल विचार भूल अर्थ बुझेर उल्टा काम गर्नु हुँदैन। हामीहरू आध्यात्मको सोझो औ साँगुरो मार्गमा सत्य औ प्रेमलाई हाम्रो पथ प्रदर्शक बनाएर हिँड्नु नै आध्यात्मिक साधना हो। आदरणीय श्रोता मित्र, आध्यात्मिक साधनाले हाम्रो दृष्टिलाई परिवर्तन गरेर धर्म रीति थिति रङ औ जातलाई भिन्न देखिने विभिन्नतालाई एक दृष्टि प्रदान गर्दछ। हाम्रो कर्मलाई साधना र असल मूल्यलाई उपासना ठानेर बिताउन सक्यौ भने समाजमा नैतिकता शान्ति प्रगतिको विकास हुनेछ। उपासना धर्ममा मात्र सीमित अवधारणा होइन, यो हाम्रो जीवनलाई सफल अनि अनुशासित अर्थपूर्ण बनाउने सार्वभौमिक मानवीय मूल्य हुन्। आदरणीय श्रोता, यति भन्दै हजुरहरूबाट बिदा लिँदै ईश्वर अघि हजुरहरूको सुस्वस्थ अनि मङ्गलमय कामना गर्दै हजुरबाट बिदा चाहन्छु।

तपाईले सुन्नुभयो साधना अनि उपासना विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी रञ्जना गुरुङ ज्यूले, र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हौस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते, शुभ दिन।

हुन्छ। पानी नजम्ने मलिलो तथा राम्रो निकास भएको दोमाट माटो मेवा खेतीको लागि सबैभन्दा उपयुक्त हुन्छ। मेवाको खेती मुख्यतः बिउबाट गरिन्छ। स्वस्थ र उन्नत जातको बिउ छनौट गरी नर्सरीमा बिरुवा उत्पादन गरिन्छ। बिरुवा करिब 30 देखि 45 दिनको भएपछि खेतमा सारिन्छ। बिरुवा बीज पर्याप्त दूरी कायम गरी रोप्दा राम्रो वृद्धि र उत्पादन हुन्छ। खेतीको सफलताको लागि समयमा सिँचाइ, गोडगाड, झारपात नियन्त्रण तथा गोबर मल र आवश्यक रासायनिक मलको सन्तुलित प्रयोग गर्नुपर्छ। रोग र किराको नियमित निगरानी गरी आवश्यक व्यवस्थापन गरेमा उत्पादन राम्रो हुन्छ। यो जानकारी गराएपछि अघिल्लो क्रममा फतिमा तामाङको स्वरमा सुनाइरहेछौ आधुनिक गीत शब्द अनि सङ्गीत रहेको छ महेश्वर तामाङको।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा र केशन आनन्दले नै सौ भजनहरू सुनेर आजको कलाकार जगदीश शर्मा शब्द रचना रहेको छ पुष्पलता आचार्यको नि सङ्गीत जीवन अधिकारीको।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथमा मुख्य समाचार। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। भारत मालदीव स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। भारतले पश्चिम एसियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जलडमरू मध्येबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोऱ्याएको छ। आसाममा बाढीको अवस्था भयावह बनेको छ। बाढीको कारण राज्यका 6 जिल्लामा 37,000 भन्दा बढी मानिसहरू प्रभावित बनेका छन् अनि अमेरिकाको टेक्ससस्थित डेलस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। अब समाचार विस्तारमा। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। एकै समयमा सामाजिक सुरक्षा सम्झौता जसलाई दोहोरो योगदान सम्झौता पनि लागू भएको छ, जसले ब्रिटेनमा भारतीय व्यवसायहरूको गतिशीलता र प्रतिस्पर्धालाई बलियो बनाउनेछ। यस ऐतिहासिक सम्झौता अन्तर्गत भारतीय निर्यातले बेलायतको बजारमा 99% ट्यारिफ लाइनमा 0 शुल्क पहुँच प्राप्त हुनेछ। यस सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई बलियो बनाउन र आफ्ना जनताका लागि समृद्धि ल्याउन साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हिज नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्दै वाणिज्य सचिव राजेश अग्रवालले भारत युके व्याप

0: आर्थिक र व्यापार सम्झौतालाई भारतको व्यापार यात्रामा एक महत्वपूर्ण माइलखुट्टीको रूपमा वर्णन गर्नुभयो।
1: इस समझौते के तहत भारतीय निर्यातकों को ब्रिटेन में कई प्रमुख क्षेत्रों में शुल्क पूरी तरह समाप्त होने का लाभ मिलेगा। प्रोसेस्ड फूड उत्पादों पर 70% तक, समुद्री उत्पादों पर 21% से अधिक, इंजीनियरिंग सामान और ऑटो कंपोनेंट्स पर लगभग 18%, चमड़े और फुटवेयर उत्पादों पर 16% तक तथा वस्त्र और परिधान पर लगभग 12% तक लगने वाला शुल्क अब शून्य हो जाएगा। इससे ब्रिटेन के बाजार में भारतीय उत्पादों की प्रतिस्पर्धा बढ़ेगी। किसानों, मछुआरों, सूक्ष्म, लघु और मध्यम उद्यमियों तथा विनिर्माण क्षेत्र को नए अवसर मिलेंगे। रोहन के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: भारत मालदीव स्वतन्त्र व्यापार सम्झौताका लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। यो द्विपक्षीय व्यापार र लगानी सम्बन्ध विस्तारको दिशामा एक महत्वपूर्ण कदम हो। वार्ता पछिल्लो हप्ता भर्चुअल रूपमा भएको थियो। वाणिज्य र उद्योग मन्त्रालयले भनेको छ, दुवै पक्षले सबै पक्षहरूमा ठोस प्रगति गरेका छन् र विभिन्न मुद्दाहरूमा व्यापक सहमतिमा पुगेका छन्। भारत मालदिव्सको दोस्रो ठूलो व्यापारिक साझेदार हो। वर्ष 2025-26 दुई देशबीचको द्विपक्षीय व्यापार 771 मिलियन अमेरिकी डलर भन्दा बढी थियो। 2024-25 यो 679 मिलियन डलर थियो, जो 13% भन्दा अधिकको वृद्धि हो। भारतले आजदेखि हैदराबादमा 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। दुई दिवसीय यस बैठकमा ब्रिक्स देशहरूका श्रम तथा रोजगार मन्त्री अनि वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। बैठकको अध्यक्षता केन्द्रीय श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ। बैठकमा सामाजिक सुरक्षालाई बढ़ावा दिने, श्रम क्षेत्रलाई अझ व्यवस्थित बनाउने र कार्यबलमा महिलाहरूको भागीदारी बढ़ाउने जस्ता महत्वपूर्ण मुद्दाहरूमा चर्चा हुनेछ। यस अवधि रोजगार कार्य द्वारा तयार गरिएको मसौदा घोषणा पत्रमाथि पनि विचार गरिनेछ। बैठकको उद्देश्य ब्रिक्स देशहरूबीच श्रम नीतिहरू, कौशल विकास, श्रमिक कल्याण र समावेशी रोजगारको क्षेत्रमा सहयोगलाई बलियो बनाउनु रहेको छ। भारतले पश्चिम एसियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जल डमरू मध्येबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोऱ्याएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा मीडियालाई जानकारी दिनुहुँदै भन्नुभयो, यस क्षेत्रमा शान्ति अनि स्थिरताको लागि तनाव कम गर्न अनि बातचितको माध्यमबाट समाधान निकाल्न आवश्यक रहेको छ।
2: जो दो जहाज जिसपे कल रात हमला हुई या आज सवेरे हमला हुआ, तो इन दोनों जहाज में 30 हमारे भारतीय नाविक थे। एक जहाज में जिसमें 12 लोग थे उसमें एक नाविक की मौत हुई है, और दूसरे जहाज जिसमें 18 भारतीय नागरिक या नाविक थे उसमें से 9 लोगों को घोर चोट पहुंचा है उनको, उसमें से 2 काफी गंभीर रूप से घायल भी है। तो ये था ब्यौरा जो कल का या आज सवेरे का जब भी समय में जब हमला हुआ। इसके अलावा कई एक जाने हमारे लोग गई है, और मैं कह सकता हूं कि जितने भी देश हैं दुनिया में उसे सबसे ज्यादा जो कमर्शियल शिपिंग पे जो भी हमला हुआ है वो सबसे ज्यादा नाविकों की, हमारे देश की लोगों की जान गई है।
0: नासाका अन्तरिक्ष यात्री अनिल मेनन अनि रूसका अन्य दुई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गरेका छन्। उनीहरूले कजाकिस्तानबाट सोयुज MS-29 अन्तरिक्ष यान मार्फत उडान भरेका छन्। अनिल मेननको यो पहिलो अन्तरिक्ष यात्रा हो। यो मिशन लगभग 8 महिना हुनेछ अनि उनीहरू अप्रेल 2027 पृथ्वीमा फर्कनेछन्। नासाले दिएको जानकारी अनुसार यस अवधि अनिल मेननले वैज्ञानिक अनुसन्धान अनि नयाँ तकनिकहरूको परीक्षणसित जोडिएका प्रयोग गर्नेछन्, जो भविष्यको अन्तरिक्ष अभियानहरू अनि पृथ्वीमा जीवनको लागि उपयोगी हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल स्पेनको यात्रापछि बेल्जियमको राजधानी ब्रसेल्स पुग्नु भएको छ। व्यापार, निवेश, प्रौद्योगिकी, नवाचार अनि स्थिरतामाथि ध्यान दिनुको साथै युरोपसित भारतको आर्थिक साझेदारीलाई बलियो बनाउने उद्देश्यले एक उच्चस्तरीय अनि प्रतिनिधिमण्डल पनि केन्द्रीय मन्त्रीसितै रहेको छ। श्री गोयलले बेल्जियमका उप प्रधानमन्त्री अनि रोजगार, अर्थव्यवस्था तथा कृषि मन्त्री डेभिड क्लेरिनवालसित भेटवार्ता गर्नुभयो अनि व्यापार, निवेश, प्रौद्योगिकी, रसद कार्यबल गतिशीलतामाथि भारत बेल्जियम सहयोगको विस्तारमा पनि चर्चा गर्नुभयो। दुई नेताहरूले भारत युरोपीय संघ स्वतन्त्र व्यापार सम्झौताको परिवर्तनकारी क्षमतामाथि पनि विचार आदान प्रदान गर्नुभयो अनि व्यवसाय र मानिसहरूको पारस्परिक लाभको लागि आर्थिक सम्बन्धलाई सुदृढ बनाउन आफ्नो साझा प्रतिबद्धताको पुष्टि गर्नुभयो। आसाममा बाढीको अवस्था भयावह बनेको छ।

बाढीको कारण राज्यका 6 जिल्लामा 37,000 भन्दा बढी मानिसहरू प्रभावित बनेका छन्। आसाम राज्य आपदा प्रबन्धन प्राधिकरण अनुसार बाढीका कारण यस वर्ष हालसम्म 4 जनाको मृत्यु भइसकेको छ। सबैभन्दा अधिक प्रभावित जिल्ला उत्तरी लखिमपुर हो, जहाँ 35,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। सोनितपुर, धेमाजी, शिवसागर, जोरहाट र डिब्रुगढ जिल्ला पनि बाढीबाट प्रभावित भएका छन्। 1,000 हेक्टर भन्दा अधिक क्षेत्रमा फसल नष्ट भएको छ। प्रभावित क्षेत्रमा राहत वितरण केन्द्रहरू सञ्चालन गरिएका छन्। भारतले वर्तमानमा 7 स्थानहरूमा 8.78 गिगावटको कुल स्थापित क्षमता रहेको 24 परमाणु ऊर्जा रिएक्टरको सञ्चालन गरिरहेको छ। यसको साथै 8,000 मेगावटको संयुक्त क्षमता रहेको अन्य 10 रिएक्टर एकाइहरू निर्माणाधीन छन्, जसमा रिएक्टर प्रेसराइज हेभी वाटर रिएक्टर, बोइलिङ वाटर रिएक्टर अनि लाइट वाटर रिएक्टर सामेल छन्। देशले मुख्य रूपमा प्रेसराइज हेभी वाटर रिएक्टरहरूको सञ्चालन अनि परमाणु ऊर्जा उत्पादनको लागि प्राकृतिक युरेनियम इन्धनको उपयोग गरिरहेको छ। सरकारले भारतले ऊर्जा सुरक्षालाई बढियो बनाउन र स्वच्छ आर्थिक वृद्धिलाई बढावा दिन आफ्नो परमाणु ऊर्जा कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको बताइएको छ। पछिल्लो हप्ता मेलबर्नमा आयोजित 3rd भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको एक प्रमुख परिणाम भारत अस्ट्रेलिया नागरिक परमाणु सहयोग सम्झौताको अन्तर्गत प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दिनु थियो। यसले शान्तिपूर्ण उद्देश्यका लागि अस्ट्रेलियाबाट भारतमा दीर्घकालीन युरेनियम निर्यातको मार्ग प्रशस्त गरेको छ। अस्ट्रेलियाको युरेनियमले यी आणविक ऊर्जा रिएक्टरहरू चलाउन प्राथमिक इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्नेछ। अमेरिकाको टेक्सस्थित डालस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। खेलको 22 मिनटमा मिकेल ओयारजाबालले पेनल्टी मार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलको 98 मिनटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। स्पेनले अब फाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीचको 2rd सेमिफाइनलको विजेतासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहिबार दिउँसो 12:30 बजे हिजो राति भएको एक दिवसीय खेलमा भारतले इङ्ल्यान्डलाई 6 विकेटले पराजित गरेको छ। बर्मिङहमको एट बस्टनमा भएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै 258 रन बनाएको थियो भने भारतले 45 ओभरमा 4 विकेट गुमाएर 262 रन बनाउँदै आफ्नो लक्ष्य प्राप्त गर्यो। कप्तान शुभमन गिलले सर्वाधिक 80 रन बनाएका थिए। अक्षर पटेलले अभिजित 57 तथा वाशिङटन सुन्दरले अभिजित 52 रनको पारी खेलेका थिए। 3 म्याचको श्रृङ्खलाको 2rd मुकाबला 16 जुलाईमा कार्डिफमा हुनेछ। यो समाचार युट्युबमा @AIR Korsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता CETA आजदेखि लागू भएको छ। भारत मालदिव स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। भारतले पश्चिम एसियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जल डमरु मध्येबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोऱ्याएको छ। आसाममा बाढीको अवस्था भयावह बनेको छ। अनि अमेरिकाको टेक्ससस्थित डेलस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। समय बेला बिहानको 7:35 भइरहेछ। अघिल्लो क्रममा सङ्गीत प्रभाको प्रस्तुति रहनेछ। सङ्गीत केवल मनोरञ्जनको माध्यम होइन, यो हाम्रो भावना, संस्कृति र सृजनशीलताको अभिव्यक्ति पनि हो। सङ्गीतले हाम्रो मनलाई आनन्दित बनाउँछ र जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्दछ। र सङ्गीत प्रभाको प्रथम प्रस्तुति रहेछ शोभिना सिंहको स्वरमा, शब्द बीके थामीको छ, नि सङ्गीत राजु सुन्दासको।

श्रोता, संगीत भनेको स्वर त ताल र लयको संयोजन हो जसले मनलाई आनन्द दिन्छ। संगीत मानव जीवनको महत्वपूर्ण हिस्सा हो। यसले भावना व्यक्त गर्न, मनोरञ्जन गर्न र सांस्कृतिक पहिचान देखाउन सहयोग गर्छ। त अघिल्लो प्रस्तुति रहेको छ श्रोता, राजेश पायल राईको स्वरमा शब्द अनि संगीत रहेको छ शरण छिनामको।

श्रोताले अहिले सुन्नुभयो स्नेश्री थापाको शर्मा यो आधुनिक गीत, बेगवसन थापाको शब्द अनि सङ्गीत रहेको थियो। र सङ्गीत प्रवाहको यो अन्तिम प्रस्तुति राखिरहेछौँ बिरेन खातीको स्वर अनि सङ्गीतमा। शब्द रहेको छ गोकुल रसाइलीको।

0: कार्यक्रम संगीत प्रभाको प्रस्तुति आजलाई यति नै।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ भारतको समुद्री सीमाका संरक्षकहरू, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतको समुद्री शक्ति नौसेना सञ्चालनको सम्पूर्ण स्पेक्ट्रम राष्ट्रिय हितहरूको रक्षा गर्ने सन्तुलित बेडामा निर्भर गर्दछ। निलगिरी सन्धायक र अर्नाला वर्गहरूले यस क्षमताका तीन महत्वपूर्ण स्तम्भहरूको प्रतिनिधित्व गर्दछन्। हालै सञ्चालनमा ल्याइएको आईएनएस दुनागिरी, आईएनएस संशोधक र आईएनएस अग्रेयले यी स्वदेशी युद्धपोत वर्गहरूको स्तर विस्तार प्रदर्शन गर्दछ। आईएनएस महेन्द्रगिरीले यो क्षमतालाई अझ बलियो बनाउँछ। उच्च स्वदेशी सामग्रीले निर्मित यी प्लेटफर्महरूले आत्मनिर्भर भारतलाई मूर्त रूप दिन्छन् र भारतको रक्षा उत्पादन पारिस्थितिक प्रणालीलाई बलियो बनाउँछन्। सँगै तिनीहरूले समुद्री सुरक्षा बढाउँछन्, नील अर्थतन्त्रलाई समर्थन गर्छन् र एक अग्रणी समुद्री शक्तिको रूपमा भारतको स्थितिलाई सुदृढ गर्दछन्। भारतीय नौसेना हिन्द महासागर क्षेत्रमा एक प्राथमिक सुरक्षा प्रदायक हो। यसले लगभग 11,098 किलोमिटरको तटवर्ती क्षेत्र, लगभग 24,00,000 वर्ग किलोमिटरको विशेष आर्थिक क्षेत्र र भारतको व्यापारको लगभग 90% मात्रा बोक्ने समुद्री लेनहरूको सुरक्षा गर्दछ। यो प्राप्त गर्न सन्तुलित बेडा चाहिन्छ, जसमा प्रत्येक वर्गको युद्धपोतले समुद्री सुरक्षाको एक विशिष्ट तहमा योगदान पुर्याउँदछ। भारतमा केवल एक महिनामा निर्मित चार नयाँ पुस्ताको स्वदेशी नौसेना प्लेटफर्महरूले

0: अब यो स्तरित दृष्टिकोणलाई जीवन्त बनाउँदछन्। समुद्रको सतहमा रोक्ने र लड्ने क्षमता यस संरचनाको अगाडि बसेको छ। यस खण्डमा सबैभन्दा नयाँ निलगिरी वर्ग स्टिल्थ फ्रिगेटहरू हुन्, जुन उच्च तीव्रता अपरेशनहरूको लागि परियोजना 17A अन्तर्गत निर्माण गरिएका छन्। तिनीहरूको कम राडर, थर्मल र ध्वनिक हस्ताक्षरहरूले युद्धमा बाँच्न सक्ने क्षमतामा सुधार गर्दछ। समुद्री शक्ति पनि समुद्रको गहिरो बुझाइमा निर्भर गर्दछ। संधायक वर्ग सर्वेक्षण भेसल ठूला जहाजहरूले भारतको हाइड्रोग्राफिक क्षमतालाई बलियो बनाउँछन्। यिनीहरूले समुद्री सतहको नक्सा बनाउँछन्, समुद्री डेटा संकलन गर्छन् र सुरक्षित नेभिगेशनको लागि सही समुद्री चार्टहरू उत्पादन गर्दछन्। यो कामले नौसेना सञ्चालन, समुद्री व्यापार र ब्लू इकोनोमीलाई समर्थन गर्दछ र यसले हिन्द महासागर क्षेत्रमा एक विश्वसनीय हाइड्रोग्राफिक साझेदारको रूपमा भारतको स्थितिलाई बलियो बनाउँछ। तटरेखाको नजिक एन्टी पनडुब्बी युद्धले रक्षाको अर्को तह बनाउँछ। अर्नला वर्ग एन्टी पनडुब्बी युद्ध अथले पानी शिल्पहरू तटीय पानीमा पनडुब्बीहरू पत्तो लगाउन र निष्क्रिय पार्न डिजाइन गरिएको हो। आफ्नो मुख्य भूमिका बाहेक तीनैवटा वर्गले मानवीय सहायता, विपद राहत र खोज तथा उद्धार अभियानहरू लिन सक्छन् र सँगै तिनीहरूले भारतको स्वदेशी जहाज निर्माण कार्यक्रमहरूको सफलतालाई चिन्ह लगाउँछन्। क्रामिक उत्पादनमा उनीहरूको पाइलाले समुद्री सुरक्षालाई बलियो बनाउँछ, आत्मनिर्भर भारतलाई अगाडि बढाउँछ र आफ्नै युद्धपोतहरू डिजाइन र निर्माण गर्ने भारतको बढ्दो क्षमता देखाउँछ। स्टिल्थ फ्रिगेटहरूले भारतीय नौसेनाको सतह लड़ाई क्षमताको मेरुदण्ड बनाउँछन्। तिनीहरूले विमान वाहकहरूको सुरक्षा गर्छन्, महत्वपूर्ण समुद्री लेनहरू सुरक्षित गर्छन् र टाढाको पानीमा शक्ति परियोजना गर्छन्। आधुनिक नौसेना युद्धको लागि डिजाइन गरिएको तिनीहरूले उन्नत हतियार, सेन्सरहरू र उड्डयन सुविधाहरूलाई एकीकृत गर्दछन्। यस क्षमतामा निर्माण गर्दै परियोजना 17A स्वदेशी स्टिल्थ फ्रिगेटहरूको नवीनतम पुस्तालाई प्रतिनिधित्व गर्दछ। निलगिरी वर्गमा आईएनएस निलगिरी, आईएनएस हिमगिरी, आईएनएस तारागिरी, आईएनएस उदयगिरी, आईएनएस दुनागिरी, आईएनएस महेन्द्रगिरी र निर्माणाधीन विन्ध्यगिरी समावेश छन्।
1: श्रोता, समय यस बेला बिहानको 8 बज्न लागिरहेछ र अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: घरों ऑफिसों में रेन वाटर हार्वेस्टिंग तकनीक अपनाएं, रिचार्ज पिट और शाफ्ट बनवाएं, अनुपयोगी बोरवेलों को ठीक करें, जलाशयों से गाद निकालें, अधिक से अधिक पेड़ लगाएं। इस बारिश आइए जुड़े कैच द रेन अभियान से।
3: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं मुकेश कुमार। भारत ब्रिटेन व्यापक आर्थिक और व्यापार समझौता लागू, लगभग 99% भारतीय निर्यात पर शुल्क नहीं। केंद्र ने पश्चिम बंगाल में ग्रामीण विकास के लिए 8,500 करोड़ रुपए से अधिक के पैकेज की घोषणा की। महत्वपूर्ण और रणनीतिक खनिज खंडों की नीलामी का 8वां चरण आज से। हॉर्मुज में जहाजों पर ईरानी हमलों के जवाब में अमरीका ने ईरान के बंदरगाहों की नाकेबंदी फिर शुरू की। फ्रांस को हराकर स्पेन फीफा फुटबॉल विश्व कप के फाइनल में, दूसरे सेमीफाइनल में इंग्लैंड और अर्जेंटीना का मुकाबला आज, और भारत ने पहले एक दिवसीय अंतर्राष्ट्रीय क्रिकेट मैच में इंग्लैंड को 6 विकेट से हराया। भारत और ब्रिटेन के बीच व्यापक आर्थिक और व्यापार समझौता आज लागू हो गया है। इसके साथ ही सामाजिक सुरक्षा समझौता भी प्रभावी हो गया है। नई दिल्ली में कल वाणिज्य सचिव

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा समय बेला बिहानको 8:30 अनि 11 सेकेन्ड भइरहेछ।

सफलताको नै संजोग होइन, यो निरन्तर प्रयास, संघर्ष, धैर्यता र दृढ संकल्पको परिणाम हो। संसारमा हरेक सफल व्यक्तिको जीवनमा अनेकौं चुनौती, उतार चढाव र प्रेरणादायी अनुभवहरू लुकेका हुन्छन्। तिनै अनुभवहरूबाट हामीले सिक्न सक्छौ जीवनका महत्वपूर्ण पाठहरू। तपाईँहरू सबैलाई हार्दिक स्वागत छ प्रेरणादायी कार्यक्रम कथा सफलतामा। कार्यक्रम मार्फत हामी यस्ता व्यक्तित्वहरूको जीवनयात्रा, संघर्ष, समर्पण र सफलताका कथाहरू लिएर तपाईँहरू माझ उपस्थित हुने गर्दछौ, जसले आफ्नो कर्म, साहस र योगदानद्वारा समाजमा विशिष्ट पहिचान बनाउन सफल भएका छन्। हरेक सफल व्यक्तिको जीवन एउटा पुस्तक जस्तै हुन्छ, जसका हरेक पानामा संघर्ष, त्याग, मेहनत, समर्पण र सफलताका अनगिन्ती कथाहरू लेखिएका हुन्छन्। केही व्यक्तिहरू आफ्नो व्यक्तिगत सफलता भन्दा माथि उठेर मानवता र समाजको सेवामा जीवन समर्पित गर्छन्। उनीहरूको कर्मले हजारौं होइन लाखौं मानिसको जीवनमा आशाको ज्योति बाल्ने काम गर्दछ। आजको अङ्कमा हामी यस्तै एक असाधारण व्यक्तित्वको सफलताको कथा लिएर आएका छौँ। पद्मश्री सम्मानित डाक्टर आर्मिन्डा फर्नान्डेज, जसले आफ्नो सम्पूर्ण जीवन नवजात शिशु र आमाहरूको स्वास्थ्य सेवामा समर्पित गर्नुभयो। एसियाकै पहिलो ह्युमन मिल्क ब्याङ्क अथवा मानव दूध ब्याङ्क स्थापना गरेर हजारौं नवजात शिशुको जीवन बचाउने अभियानको

नेतृत्व गर्नुभएकी डाक्टर फर्नान्डेज आज चिकित्सा क्षेत्रका एक प्रेरणादायी व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। कसरी एक साधारण युवतीले आफ्नो अथक मेहनत, दृढ संकल्प र सेवाभावका कारण लाखौं मानिसको सम्मान र विश्वास जित्न सफल भइन्, कस्ता चुनौतीहरू पार गर्दै वहाँ सफलताको शिखरसम्म पुग्नुभयो, आउनुहोस् श्रोता सुन्ने प्रयास गरौ मानव सेवा, कल्याण र समर्पणले भरिएको डाक्टर आर्मेन्डा फर्नान्डेजको सफलताको कथा।

डाक्टर फर्नान्डिसको जन्म कर्नाटकको धारवाड क्षेत्रमा भएको थियो। सानैदेखि अध्ययनशील र सेवाभावी स्वभाव भएकी उहाँले चिकित्सक बन्ने सपना देख्नुभयो। उहाँले आफ्नो MBBS अध्ययन हुबलीमा पूरा गरिन् र त्यसपछि मुम्बईको प्रतिष्ठित KEM अस्पतालबाट उच्च चिकित्सा शिक्षा हासिल गरिन्। चिकित्सा शिक्षापछि उहाँले आफ्नो सम्पूर्ण जीवन नवजात शिशु र आमाको स्वास्थ्य सुधारको लागि समर्पित गरिन्। समयभन्दा अगावै जन्मेका वा गम्भीर स्वास्थ्य समस्यामा रहेका शिशुहरूको मृत्युदर निकै उच्च थियो। विशेष गरी आमाको दूध नपाएका नवजात शिशुहरू संक्रमक र कुपोषणका कारण जोखिममा पर्थे। डाक्टर फर्नान्डिसले यही समस्यालाई गम्भीर रूपमा बुझ्नुभयो। उहाँले नवजात शिशुको स्वास्थ्य सुधार गर्न वैज्ञानिक अनुसन्धान, जनचेतना र अस्पताल व्यवस्थापनलाई एकसाथ जोड्नुभयो। उहाँको प्रयासले भारतमा नवजात शिशु उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात भयो। डाक्टर फर्नान्डिसको जीवनको ठूलो उपलब्धि सन् 1989 मुम्बईको सायन अस्पतालमा एसियाकै पहिलो मानव दूध ब्याङ्क स्थापना गर्नु हो। मानव दूध ब्याङ्क अथवा ह्युमन मिल्क ब्याङ्क भनेको स्वस्थ आमाहरूले दान गरेको स्तन दूधलाई सुरक्षित रूपमा संकलन, परीक्षण, प्रशोधन र भण्डारण गरेर आवश्यक नवजात शिशुलाई उपलब्ध गराउने व्यवस्था हो। यसले विशेष गरी समयभन्दा अगावै जन्मिएका, कम तौल भएका वा गम्भीर बिरामी शिशुहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। आज पनि यो अभियानबाट हरेक वर्ष हजारौं शिशुले लाभ लिइरहेका छन्। डाक्टर फर्नान्डे सधैँ भन्ने गर्नुहुन्थ्यो, आमाको दूध बच्चाले पाउने पहिलो खोप हो। उहाँले स्तनपानको महत्वबारे व्यापक जनचेतना फैलाउनु भयो। अस्पतालमा आमाहरूलाई आफ्ना शिशुसँग प्रत्यक्ष सम्पर्कमा राख्ने अभियान सञ्चालन गर्नुभयो। त्यसबेला यो अवधारणा निकै नयाँ मानिन्थ्यो, तर उहाँको प्रयासले नवजात शिशुको मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्यायो। डाक्टर फर्नान्डिस केवल चिकित्सक मात्र होइन, उत्कृष्ट शिक्षक पनि हुनुहुन्थ्यो। उहाँले 2000 भन्दा बढी नर्स, चिकित्सक तथा स्वास्थ्य कर्मीलाई नवजात शिशु उपचार सम्बन्धी तालिम दिनुभएको छ। उहाँको मार्गदर्शनमा प्रशिक्षित स्वास्थ्य कर्मीहरूले भारतका विभिन्न अस्पतालमा सेवा दिइरहेका छन्। अस्पतालभित्र मात्र होइन, अस्पताल बाहिर पनि उहाँको योगदान उत्तिकै उल्लेखनीय छ। सन् 1999 उहाँले स्नेहा नामक सामाजिक संस्थाको सहस्थापना गर्नुभयो। यस संस्थाले मुम्बईका विपन्न बस्तीहरूमा महिला, बालबालिका तथा किशोर किशोरीको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको छ। उहाँले घरेलु हिंसा, कुपोषण, मातृ स्वास्थ्य र बाल स्वास्थ्यका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउनु भएको छ। भारत सरकारले उहाँको 5 दशक भन्दा लामो चिकित्सा सेवा, नवजात शिशु स्वास्थ्य सुधारमा योगदान तथा एसियाकै पहिलो ह्युमन मिल्क ब्याङ्क अथवा मानव दूध ब्याङ्क स्थापना गरेको ऐतिहासिक कार्यको सम्मान स्वरूप सन् 2026 पद्मश्री पुरस्कार प्रदान गरेको हो। उहाँ महाराष्ट्र राज्यबाट चिकित्सा क्षेत्रमा सम्मानित हुनुभएको थियो। यो सम्मान केवल एउटा व्यक्तिको सम्मान मात्र होइन, नवजात शिशु स्वास्थ्य क्षेत्रमा समर्पित सम्पूर्ण स्वास्थ्य कर्मीहरूको योगदानको पनि सम्मान हो। श्रोता, डाक्टर आर्मिन्डा फर्नान्डिसको जीवनले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। साँचो सफलता केवल व्यक्तिगत उपलब्धिमा होइन, अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुमा हो। उहाँले देखाउनुभयो कि करुणा, ज्ञान र दृढ संकल्पको माध्यमबाट हजारौं जीवन बचाउन सकिन्छ। उहाँको जीवन मानव

सेवा, समर्पण र करुणाको अनुपम उदाहरण बनेको छ। डाक्टर फर्नान्डेस भारतको एक प्रेरणादायी चिकित्सक र समाजसेवी हुन्। नवजात शिशुको जीवन बचाउने, स्तनपानलाई प्रोत्साहन गर्ने तथा गरीब समुदायका महिला र बाल बालिकाको स्वास्थ्य सुधार गर्ने क्षेत्रमा उहाँको योगदान अत्यन्तै महत्वपूर्ण मानिन्छ। उहाँलाई मदर अफ इन्डियन नियोनेटोलोजी भनेर समेत सम्मान गरिन्छ। श्रोता, आज हामीले नवजात शिशु स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने एसियाकै पहिलो ह्युमन मिल्क ब्याङ्क अथवा मानव दूध ब्याङ्क स्थापना गर्ने तथा हजारौं शिशुको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने पद्मश्री सम्मानित चिकित्सक डाक्टर अमिन्डा फर्नान्डेसको प्रेरणादायी जीवन यात्रा बारे जानकारी प्राप्त गर्यौं। यस्ता व्यक्तिहरूले मानव सेवाको वास्तविक अर्थ बुझाउँछन् र हामीलाई पनि समाजका लागि केही सकारात्मक काम गर्न प्रेरित गर्छन्। उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउनु भएको योगदानले हजारौं नवजात शिशुहरूको जीवन बचाएको छ र अनगिन्ती परिवारहरूमा आशा र खुसी ल्याएको छ। उहाँको कार्यले हामी सबैलाई यो सिकाउँछ कि सफलता व्यक्तिगत उपलब्धिमा मात्र होइन, अरूको जीवनमा ल्याइने सकारात्मक परिवर्तनमा निहित हुन्छ। उहाँको प्रेरणादायी जीवन यात्राले भविष्यका पुस्तालाई पनि सेवा, समर्पण र मानवताका मूल्यहरूलाई आत्मसात गर्न प्रेरित गरिरहनेछ। डाक्टर फर्नान्डिस प्रति हार्दिक सम्मान व्यक्त गर्दै उहाँको आगामी जीवन अझ स्वस्थ, सुखद र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौ। अब कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा अहिलेलाई कार्यक्रम प्रस्तुता लेखनाथ र अनि म प्रतिमा आज्ञा चाहन्छु। नमस्ते।

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानको 8:45 अनि 8 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति रहेछ सन्दर्भ। साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। आज सन्दर्भको विषय रहेको छ भाषिक विविधता भारतको राष्ट्रिय परिचयको सुन्दर उदाहरण। यसबारे जानकारी गराउनेछौँ, तर त्यसअघि सुन्नेछौँ श्रोता हामी यस गीतलाई जो रहेको छ छोटी सी बात चलचित्रबाट, यशुदास अनि आशा भोसलेको युगल शर्मा, शब्द रहेको छ योगेशको पनि सङ्गीत, शालिल सङ्गीत रहेको छ शैल चौधरीको।

सन्दर्भमा आज भाषिक विविधता भारतको राष्ट्रिय परिचयको सुन्दर उदाहरणबारे जानकारी गराइरहेछौँ। भाषा केवल विचार आदान प्रदानको माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता, इतिहास र राष्ट्रिय पहिचानको अमूल्य धरोहर पनि हो। विभिन्न भाषा, संस्कृति र परम्पराले सम्पन्न भारत विविधतामा एकताको अनुपम उदाहरणका रूपमा विश्वभरि परिचित छ। मानिसले आफ्ना भावना, विचार र अनुभवलाई भाषा मार्फत व्यक्त गर्दछ। त्यसैले कुनै पनि राष्ट्रको पहिचान निर्माणमा भाषाको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। भारत विश्वकै सबैभन्दा धेरै भाषिक विविधता भएका देशहरूमध्ये एक हो। यहाँ विभिन्न धर्म, जाति, संस्कृति र परम्परासँगै सयौँ भाषा र हजारौँ स्थानीय बोलीहरू बोलिन्छ। भारतीय संविधानले 22 अनुसूचित भाषालाई मान्यता दिएको छ। हिन्दी, नेपाली, बङ्गाली, असमिया, उर्दू, तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, गुजराती, पन्जाबी, उडिया, संस्कृत, कश्मीरी, कोंकणी, मैथिली, डोगरी, सन्ताली, सिन्धी, बोडो र मणिपुरी जस्ता भाषाहरू भारतको गौरव हुन्। यी भाषाहरू फरक भए पनि सबै भारतीयहरूको साझा उद्देश्य देशको विकास, शान्ति र समृद्धि हो। यही कारणले भारतलाई विविधतामा एकता भएको राष्ट्र मानिन्छ। भाषिक विविधताले भारतलाई संस्कृति रूपमा अत्यन्तै धनी बनाएको छ। प्रत्येक भाषाको आफ्नै साहित्य, लोकगीत, लोककथा, कला, संस्कृति र जीवनशैली हुन्छ। तमिल भाषाको प्राचीन साहित्य, बङ्गाली भाषाको समृद्धि काव्य परम्परा, हिन्दी साहित्यको विशाल

0: योगदान नेपाली भाषाको मौलिकता तथा अन्य भाषाहरूको सांस्कृतिक सम्पदाले भारतलाई विश्वभरि चिनाएको छ। भाषाले मानिसलाई आफ्नो मातृभूमि, परिवार र समाजसँग जोड्ने काम गर्दछ। मातृभाषामा सिकेको ज्ञान अझ प्रभावकारी हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो मातृभाषालाई सम्मान गर्नुका साथै अन्य भाषाप्रति पनि आदर गर्नुपर्छ। यसैले भाषिक विविधता भारतको राष्ट्रिय परिचयको सुन्दर उदाहरण हो। यसले देशलाई सांस्कृतिक रूपमा समृद्धि बनाउनुको साथै राष्ट्रिय एकता, सद्भाव र आपसी भाइचारालाई अझ बलियो बनाएको छ। हामी सबैले आफ्नो भाषा र संस्कृतिप्रति गौरव गर्दै अन्य भाषा र संस्कृतिको पनि सम्मान गरौँ। यही भावना नै राष्ट्रिय एकता, सद्भाव र समृद्धि भारत निर्माणको आधार हो।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर्स से सावधान।
3: RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।

श्रद्धाले गीत सुन्नुभयो रूपुतेरा मस्ताना चलचित्रबाट लता मङ्गेशकर अनि किशोर कुमारको स्वरमा, जसमा शब्द रहेको थियो आशा भोपालीको भने सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

0: श्रोताले गीत सुन्नुभयो रामपुरका लक्ष्मण चलचित्रबाट किशोर कुमार र निलता मङ्गेशकरको स्वरमा शब्द मजरुक थियो नि सङ्गीत आरडी बर्मनको र अब समय भएको छ 9 बजीको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। भारत मालदिव स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। अल्पसंख्यक कार्यमन्त्री किरेन रिजिजूले कतरका अमीर शेख तमीम बिन हमद अस्सानीका पिता अमीर शेख हमद बिन खलिफा अस्सानीको निधनमा शोक व्यक्त गर्नुभयो। भारतले वर्तमानमा 7 स्थानहरूमा 8.78 गिगावटको कुल स्थापित क्षमता रहेको 24 परमाणु ऊर्जा रिएक्टरको सञ्चालन गरिरहेको छ। विश्व युवा कौशल दिवसमा आज लखनऊमा एक भव्य राज्यस्तरीय कार्यक्रमको आयोजना गरिनेछ। राज्यमा कौशल विकास, रोजगार तथा उद्यमितालाई बलियो बनाउने उद्देश्यले मुख्यमन्त्री योगी आदित्यनाथले धेरै महत्वपूर्ण पहलहरूको शुभारम्भ गर्नुहुनेछ। कृषि तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हिजो कोलकातामा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्य क्याबिनेटका सदस्य अनि केन्द्र तथा राज्य सरकारको वरिष्ठ अधिकारीहरूसित एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। आसाममा बाढ़ीको अवस्था भयावह बनेको छ। बाढ़ीको कारण राज्यका 6 जिल्लामा 37,000 भन्दा बढ़ी मानिसहरू प्रभावित भएका छन्। त्रिपुराको पश्चिम त्रिपुरा जिल्लामा जनगणनाको स्वगणना चरण 17 देखि 31 जुलाईसम्म चल्नेछ। जिल्लाधिकारी डाक्टर विशाल कुमारले बताउनु भए अनुसार पहिलोपल्ट मानिसहरूलाई अनलाइन माध्यमले जनगणनाको विवरण भर्ने सुविधा दिएको छ। हिजो राति भएको पहिलो एक दिवसीय खेलमा भारतले इङ्ल्यान्डलाई 6 विकेटले पराजित गरेको छ। बर्मिङहममा एज बोस्टनमा भएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै 258 रन बनाएको थियो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगाहर्ज साथै

न्युज जर्नल एपमा रेहाला पुनः मनोरञ्जन गराउने क्रममा अब एकै अभिनेत्री ऐश्वर्या राई बच्चनले अभिनय गरेको चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराइरहेछौँ। हम दिल दे चुके सनम सन् 1999 प्रदर्शन भएको एक प्रसिद्ध हिन्दी चलचित्र हो। यस चलचित्रले उत्कृष्ट निर्देशन, अभिनय, सङ्गीत र छायाङ्कनका कारण धेरै पुरस्कार प्राप्त गरेको थियो र चलचित्र बलिउडको उत्कृष्ट प्रेम कथा मध्ये एक मानिन्छ र आज पनि दर्शकमाझ निकै लोकप्रिय छ। यस चलचित्रका गीतहरू अत्यन्तै लोकप्रिय छन् त श्रोतालाई सुनाइरहेछौँ यसै चलचित्रको यस गीतलाई। यसमा गुन्जनी आवाज रहेको छ उदित नारायण, अल्का याग्नी अनि साथीहरूको।

दोस्रो गीत राखिँदैछु गुरु चलचित्रबाट, श्रेया घोषालको स्वरमा। गुरु चलचित्र आफ्नो उत्कृष्ट कथा, अभिनय, निर्देशन र सङ्गीतको कारण दर्शक तथा समीक्षक दुवैबाट प्रशंसित भयो। यो चलचित्र भारतीय चलचित्र उद्योगका प्रेरणादायी र सफल चलचित्रहरूमध्ये एक मानिन्छ। तेरै बिना, वर्षो रे वर्षो, माया माया जस्ता गीतहरू यस चलचित्रमा अत्यन्तै लोकप्रिय गीतहरू छन्। त राखिरहेछौँ श्रोता यो अघिल्लो प्रस्तुति।

श्रोताले सुन्नुभयो ऐश्वर्या राई बच्चनद्वारा अभिनय गरिएको हिन्दी चलचित्रका गीतहरू र अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाइरहेछौँ।

ले सनातन वैदिक परम्परा अनुसार भगवान जगन्नाथको रथयात्रा केवल एउटा पर्व मात्र नभई सम्पूर्ण मानव समाजको कल्याण, शान्ति, सद्भाव र धार्मिक जागरणको महान पर्व भएको बताउनु भएको छ। रथयात्रा दर्शन, रथ तान्ने सेवा र हरिनाम संकीर्तनमा सहभागी हुने भक्तजनहरूले भगवानको विशेष आशीर्वाद, पुण्य र आध्यात्मिक प्रगति प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ। दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनको एक प्रतिनिधिमण्डलले हिजो सिलगढीस्थित उत्तरकन्यामा

आकाशवाणी खरसाङ सुन्दै बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको खेल संसारको अङ्कमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु। आउनु श्रोताहरू, यस हप्ता घटेको

0: श्रोताहरू, यो त थियो तपाईँहरूको समक्षमा यस हप्ता घटेको खेल जगतको हलचलहरूको केही छोटो जानकारी। श्रोताहरू, आज फेरि एकचोटि हामी समक्ष खेलको विश्लेषण गर्नुको निम्ति सधैँ नै तपाईँ हामीलाई खेलको जानकारी प्रदान गर्नुहुने कमल कुमार तामाङज्यू आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ। आउनुहोस्, जानौँ अहिले खेल जगतमा के कस्तो हलचल चलिरहेको छ र उहाँलाई स्वागत गरौँ कार्यक्रममा। स्वागत छ कमलज्यू।
1: धन्यवाद निगमज्यू, अनि सम्पूर्ण श्रोताबिनलाई मेरो तर्फबाट न्यानो नमस्कार।
0: भने जस्तै नै अहिले खेल प्रेमीहरूको लागि त एउटा उत्सव चलिरहेको छ है, क्रिकेटदेखि लिएर फुटबलदेखि लिएर है खेलै खेल चारैतर्फ अहिले चलिरहेको छ। र हामी आरम्भ गरौँ न स्थानीय खेलबाट, अहिले जुन लिग चलिरहेको छ है, के कस्तो जानकारी छ तपाईँकोमा?
1: सर्वप्रथम त अहिले स्थानीय विशेष गरी भनौँ फुटबल खेल सबैभन्दा लोकप्रिय हाम्रो पहाडको, यसको नयाँ सिजन सुरु भइसकेको छ। सर्वप्रथम त कालिम्पोङमा एउटा फुटबल लिग आयोजन भइरहेको छ, त्यो लगभग अन्तिम अन्तिम चरणतिर पुगिसकेको छ। यसरी नै खरसाङमा पनि फुटबल लिग चलिरहेको छ, खरसाङ फुटबल एसोसिएसन आयोजकद्वारा। यो लिग पनि लगभग अन्तिम अन्तिम चरणतिर अहिले पुगिसकेको छ। यसबाहेक दार्जिलिङमा पनि तिन स्तरीय यो फुटबल लिग रहेको छ। विशेष गरी भन्नु हो भनेदेखि खरसाङको पनि दुई स्तरीय हो र यो फुटबल लिग

दिनुभयो, त्यसपछि थोरै मात्रै हामी यस्तो पाउँछौँ कि प्लेयर रिटायर भएपछि कि त भेटरन खेल्नतिर बिजी हुन्छ कि घर परिवारसँगै समय बिताउनमा जान्छ कि रहने बाहिर बाहिर खेलिरहनु पर्ने हुन्छ। तर हामी थोरै प्लेयर यस्तो पाउँछौँ कि होइन, एज अ प्लेयर रिटायरमेन्ट लिने साथै मेरो काम चाहिँ खतम भएको छैन, यो खेललाई मैले अझै दिनु धेरै कुरा दिनु बाँकी छ भन्ने त्यो एउटा सोच धेरै कम्तीको हुन्छ। र त्यही सोच लिएर क्रिस्पिन छेत्रीज्यू जसरी अगाडि बढ्नुभयो, खरसाङका उनी पुत्र हुन् र जसरी उनी अघि बढ्नुभयो र एउटा ब्रेक थ्रु उहाँले मवर्न स्पोर्टिङ क्लबबाट पाउनुभयो, त्यहाँ

हाफल्यान्ड जस्तोसँगको सिरिजमै दिनुपर्ने थियो उहाँलाई, त्यहाँको ग्राउन्डको डाइमेन्सन अलिक सानो छ इङ्ल्यान्डको हेरी होइन, तर मिस हिटहरू हुँदा पनि जुन खालको ब्याटको स्विङ छ त्यो सिक्सेसमा जाने छक्का हुने चान्स हुन्छ, तर उहाँलाई राख्यो राख्यो टिममा जब प्रेसर पऱ्यो तब एकैचोटि इङ्ल्यान्डमा फेरि त्यो क्रन्च एकदम प्रेसर गेममा उहाँलाई चान्स दिनुहोस् है युवा प्लेयरलाई। ब्याटिङ क्रम हेर्नुहोस् तपाईँ, आयरल्यान्डको दुईवटा म्याच, इङ्ल्यान्डसँगको एउटा म्याच छोड्दिउँ, चारवटा म्याच हेर्नुहोस्, ओपनर र जुन चाहिँ वान डाउन भन्छ हामी तेस्रो नम्बरको ब्याटिङलाई छोडेर त्यहाँदेखि मुनि नम्बर सेभेनसम्म कुनै पनि ब्याट्सम्यान एउटा स्थानमा खेलेको छैन, कोही बेला कोही माथि जान्छ, कोही बेला कोही तल जान्छ, र यो प्रकारको ब्याटिङ अर्डरमा बार बार सफल गरी बस्यो भने कन्फिडेन्स कहाँबाट आउँछ हेर्नुहोस् है।

0: लिनुपर्नेछ जस्तो चाहिँ मलाई लाग्छ. म त भन्छु नि टिम इन्डिया एउटा गम्भीर सङ्कटमा परेको छ भनेर, तर यसबाट निकाल्ने दायित्व नै उहाँकै हो. T20 वर्ल्ड कप च्याम्पियन बनाउँदा पनि उहाँ कोच हुनुहुन्थ्यो, च्याम्पियन्स ट्रफी जित्दा उहाँ कोच हुनुहुन्थ्यो, तर यो टिमलाई बाटो बनाउने काम पनि उहाँकै हो नि त. र आशा गरौँ समयको साथसाथमा केही परिवर्तन हुन्छ. तर जुन प्रकारको रिजल्ट हामीले देख्यौँ, यो एउटा इन्डियन क्रिकेटको निम्ति एउटा के भन्नु अब निराशाजनक चरण थियो.
1: यो त भयो तपाईँको पुरुष टोलीको
0: कुरा,
1: अब यता फेरि महिला टोलीको जुन टेस्ट क्रिकेटमा इङ्ल्यान्ड विरुद्ध नै जुन ऐतिहासिक जित रह्यो त्यसलाई कसरी हेर्नुहुन्छ?
0: अब इन्डियन नेसनल वुमन टिमको पनि अब कुरा गर्दाखेरि वर्ल्ड कप क्याको जुन

0: बाहिरको टिम इन्डियामा आउँदाखेरि त्यस्तो कन्डिसनमा खेल्ने बानी इन्डियामा आउँदाखेरि फेरि साह्रो पर्छ उनीहरूलाई हेर्नुहोस् है, स्पिनिङ ट्र्याक हुन्छ इन्डियाले त्यो गर्छ फेरि, त्यो होम कन्डिसनको फाइदा भनेको त्यही हो।
1: कमलजी, जुन अहिले फुटबलको महाकुम्भ चलिरहेको छ त्यसलाई त अब चर्चा नगरी त हामी कार्यक्रममा अगाडि बढ्नै सक्दैनौँ है। अर्जेन्टिना अनि इङ्ल्यान्डको बिचमा जुन सेमी फाइनल हुन लागिरहेको छ त्यस विषयमा त हामी तपाईँलाई सोध्दै नै छु है, तर पनि ओभरअल जुन अहिले वर्ल्ड कप चल्यो यतिसम्म है, यसलाई कस्तो प्रकारले हेर्नुहुन्छ? कतिवटा रुल्सहरू पनि यसमा नयाँ थपिएको होलान् है, र कस्तो प्रकारले राख्न चाहनुहुन्छ यो जुन वर्ल्ड कप छ श्रोताहरूको अघि?
0: सर्वप्रथम त यो वर्ल्ड कप ऐतिहासिक नै रह्यो, किनभने 48 टिमको साथमा यो अभियान सुरु गरेको थियो विश्वकपको, होइन पहिलासम्म 32 हुँदै थियो, सायद नेक्स्ट वर्ल्ड कपमा अलिक अझै बढा 64 बनाउने कुरा हामी सुन्दैछौँ। एनिवे

उहाँहरू जित्दै आएका छन् है, हार्न हार्न जस्तो या फेरि जित लाइजला हुँदा हुँदा पनि फेरि कमब्याक गर्छ अपोनेन्ट टिमले, त्यहाँबाट फेरि उनीलाई जित्नु साह्रो पर्छ र अलमोस्ट सबै नकआउटको म्याच उनीहरूको एक्स्ट्रा टाइमसम्म तन्केर पनि गएको छ, थकित छन् प्लेयरहरू पनि एक्चुअली भन्नु थकित छन् अर्जेन्टिनाको प्लेयरहरू। तर त्यही कारणले गर्दा चाहिँ अब इङ्ल्यान्डको हेर्नुहोस् है, इङ्ल्यान्डको अहिले गोल्डन बुटकै रेसमा हेऱ्यो भनेदेखि 8-8 गोलको साथमा किलियन एम्बापे र मेस्सी त टपमा छँदैछ, अल्दो तर एसिस्ट 3 गरेको हुनाले एम्बापेले पनि टपमै छ, मेस्सीको 2 एसिस्ट छ। त्यहाँदेखि मुनि हेर्दै गयो भनेदेखि अब अर्लिङ हार्लान्ड त उहाँ विदाय भइसक्यो नर्वेको टिमको, त्यहाँदेखि मुनि भनेदेखि ब्याक टु ब्याक 2 नाम आउँछ, जुट बेलिङ्गम हेरिकेन जुट बेलिङ्गम हेर्नुहोस् है, यो 2 प्लेयर रेड हट फर्ममा छ र इङ्ल्यान्डलाई सँग मलाई लाग्छ गोल गर्ने अप्सन

प्राकृतिक खनिज खण्ड सामेल रहने बताएको छ। विश्व युवा कौशल दिवसको अवसरमा लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभएको छ, भारतको सबैभन्दा ठूलो शक्ति युवा शक्ति हो। श्री बिरलाले युवाहरूको ऊर्जा, प्रतिभा र नवचार विकसित भारतको सपना साकार बनाउने सबैभन्दा बलियो आधार रहेको बताउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व युवा कौशल दिवसको अवसरमा युवाहरूलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा सुश्री गुप्ताले युवाहरूको कौशल विकास एक आत्मनिर्भर भारत अनि विकसित दिल्लीको आधार रहेको बताउनु भएको छ। मौसम विभागले आज ओडिसामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। मौसम विभागले आज बिहार र भोलिसम्म उत्तर पूर्वी भारत, छत्तिसगढ, झारखण्ड र पश्चिम बङ्गालमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

एफएमएस दशमलव पाँच मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र समय बेला बिहानको 10:02 अनि 24 सेकेन्ड भइरहेछ। तपाईँहरू सबैलाई हाम्रो विशेष कार्यक्रम हेलो खरसाङमा हार्दिक स्वागत छ। राजकीय अङ्कमा उपस्थित छु म प्रतिमा। सबैलाई नमस्कार। ज्ञान, जानकारी, प्रेरणा र मनोरञ्जनलाई एकै थलोमा समेट्ने यस कार्यक्रममा तपाईँहरूको लागि रोचक तथा उपयोगी जानकारी, अद्भुत सत्य, सकारात्मक विचार तथा जीवनलाई अझ सरल र प्रेरणादायी बनाउने सन्देशहरू प्रस्तुत गर्नेछौँ। त्यसैले कार्यक्रमको अन्तिम क्षणसँग हामीसँग रहनुहोस्। अब सुरु गरौँ कार्यक्रम हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति फोर्स चलचित्रबाट विजय प्रकाश अनि शालिनी सिंहको स्वरमा। त्यसमा शब्द रहेको छ जावेद अख्तरको पनि, सङ्गीत हरिश ह्यारिस जयराजको।

श्रोता, आज हो 15 जुलाई महिना। आज वर्ल्ड युथ स्किल डे अर्थात् विश्व युवा कौशल दिवस। सिपले व्यक्तिको क्षमता उजागर गर्दछ, आत्मनिर्भर बन्न प्रेरित गर्छ र उज्जवल भविष्य निर्माण गर्ने आदत तयार गर्दछ। आजको द्रुत परिवर्तनशील विश्वमा युवाहरूको लागि शिक्षा मात्र होइन, व्यावहारिक तथा प्राविधिक सिप पनि उत्तिकै आवश्यक बनेको छ। यही महत्त्वलाई उजागर गर्न प्रत्येक वर्ष 15 जुलाईमा विश्व युवा कौशल दिवसमा

गोर्खाराई नेपाली साहित्यका प्रख्यात साहित्यकार मात्र नभई आकाशवाणीसँग पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले आकाशवाणीमा सहायक निर्देशकका रूपमा कार्य गर्नुभएको थियो। उहाँले आफ्नो सृजनात्मक नेपाली समाज संस्कृति मानवीय संवेदना र जीवनका विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गर्नुभयो। उहाँका साहित्यिक कृतिहरूले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाएका छन् र नयाँ पुस्ताका साहित्य प्रेमीहरूलाई प्रेरणा दिइरहेका छन्। त्यसैले हरिप्रसाद गोर्खाराईलाई एक सफल साहित्यकारका साथै कुशल प्रसारणकर्मी र सांस्कृतिक व्यक्तित्वको रूपमा पनि सम्मान गरिन्छ।

श्रोताले गीत सुन्नुभयो वाजिदको स्वरमा तेरी मेरी कहानी चलचित्रबाट, जसमा सङ्गीत रहेथ्यो साजिद वाजिदको पनि, शब्द प्रसुन जोशीको। आजको प्रेरणादायी सन्देश, आफ्नो लक्ष्य स्पष्ट बनाऊ, समयको सदुपयोग गरौँ, अनुशासन अपनाऊ र सकारात्मक सोचका साथ अघि बढाऊ। सफलताको ढोका मेहनत, धैर्य र आत्मविश्वासले नै खोल्छ। कार्यक्रम हेलो खरसाङको अन्ततिर हामी आइसकेका छौँ र श्रोताहरूले तिन्जेल हामीलाई साथ दिनुभयो र यहाँलाई धन्यवाद जनाउँदै, आजको कार्यक्रममा प्रस्तुत गरिएको विविध जानकारी तथा प्रेरणादायी सन्देशहरूले तपाईँको दिनलाई अझ ज्ञानमूलक र उत्साहपूर्ण बनाएको छ भन्ने हामीले विश्वास गरेका छौँ र यस्तै ज्ञान

सामु उपस्थित हुनेछौँ। तबसम्मको लागि आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्, ट्राफिक नियमको पालना गर्नुहोस्, वातावरणको संरक्षण गरौं र सधैँ सकारात्मक सोचको साथ अघि बढौं। र अहिलेलाई म प्रतिमा पनि हारबाट आज्ञा चाहँदै अन्तिम साङ्गीतिक कोसेली राखिरहेछौँ एक्सन रिप्ले चलचित्रबाट श्रेया घोषालको शर्मा।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि। समय यस बेला पूर्वान्न 10:30 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार।

कार्यक्रम हाम्रो सरोकारको आजको विषय रहेको छ डिग्रीका साथै सिप सफलताको नयाँ कडी। कार्यक्रम हाम्रो सरकारमा आज यस विषयलाई लियौं कारण आज 15 जुलाई विश्व युवा सिप दिवस, जसले युवाहरूलाई रोजगारी उद्यमशीलताको लागि आवश्यक पर्ने सिपहरू प्रदान गर्नुको महत्वलाई प्रवर्धन गर्दछ। आजको समयमा केवल डिग्री लिएर मात्र पुग्दैन, त्यस व्यक्तिसँग सिप पनि हुनैपर्छ र यस विषयलाई निरन्तरता दिने नै छौं। अहिलेलाई भने यो साङ्गीतिक कोशली।

डिजिटल मार्केटिङ आदि पाउँछौँ। त्यसरी नै प्राविधिक सिपमा हामी पाउँछौँ प्लम्बिङ, इलेक्ट्रिसियन, मोबाइल रिपेयर आदि। व्यावसायिक सिपमा हामी पाउँछौँ कम्युनिकेसन, लिडरसिप, प्रब्लम सल्भिङ र स्वरोजगार सिपमा खाना पकाउने, सिलाइ बुनाई, कृषि व्यवसाय आदि। यी सिपहरू भएपछि डिग्री नभएका मानिसले पनि राम्रो कमाई गर्न सक्छन् र डिग्री भएकाले पनि जागिर चाँडो पाउँछन्।

श्रोता हामीले हाम्रो नानीहरूलाई पनि पढाइसँगै चित्र बनाउन, कोडिङ, खाना पकाउन, बगैँचा गर्ने साथै भिडियो बनाउने कामहरू पनि सिकाउन जरुरी भइसकेको छ। स्कुलमा पनि समूहमा काम गर्ने, कुनै कामको समाधान निकाल्ने, मञ्चमा आफ्नो प्रस्तुति दिने प्रयास गराउन पर्छ। त्यसरी नै घरमा पनि आफ्नो

एनसिङ रोड भागलपुरबाट अफरोज बरकत र सादाब, अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सयम, करुणा निलु, विनोद, शीला कलावती, बिरदामोड़ झापा नेपाल।

बाट दिनेश रुचाल र सञ्जीता रुचाल पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार कृष्ण कुमार नन्द किशोर र एसके गुप्त दल्लुटोला फारबिसगंज बिहारबाट

कृष्णा कुमार, नन्द किशोर र एसके गुप्त, दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना, अन्सारी राजा सौराव, तरन्नुम इख्तियार, अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जू, मोहम्मद मोहसिन आर्जू, नवाब सवाब, मोहम्मद सरफराज र अफजल, मेन रोड रानीगंजबाट फरजाना सहाना र नुसरत, अररिया र जोखीहाटबाट सोम्या रुकैया र रिहाना, गोलाबजार बक्सरबाट श्रद्धानन्द अभयनन्द।

बाटा प्रतीक रोशनी र प्राञ्जल गडिया मौजे उस्तुबाट प्रदीप कुमार आशिष कुन्दन र सुनिता पूर्व वर्धमानबाट अभिजित प्रसाद महादेवघाट अमलेश्वरबाट डोमन सुमन मिथलेश तार्ने सुरज सुजला ज्योति रियान्स भाटापारा दन्तरङ्गीबाट द्वारिका

प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वतन्त्रता सेनानी अनि राजनेता के कामराजको जयन्तीमा श्रद्धाञ्जली अर्पित गरे। गृह मन्त्रालयले महाराष्ट्रमा राष्ट्रिय अन्वेषण अभिकरण एनआईएद्वारा जाँच गरिएका अपराधहरूको ट्रायलका लागि एक विशेष न्यायालय गठित गरेको छ। भारतले भनेको छ संयुक्त राष्ट्र सुरक्षा परिषदमा सुधार नभएको अनि वैश्विक संघर्षहरूको प्रभावी समाधान निकाल्न असमर्थ भएकोले संयुक्त राष्ट्रप्रति विश्वास घटिरहेको छ। रक्षामन्त्री राजनाथ सिंहले कर्नाटक केसरी जगन्नाथ राव जोशीको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोशल मीडियामा एक पोस्ट गर्दै उहाँले भन्नुभयो, उहाँ एक महान नेता, असाधारण आयोजक अनि राष्ट्रिय एकताको अथक समर्थक थिए। अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले कतरको अमीर शेख हमद बिन खलीफा असानीको निधनमा शोक व्यक्त गर्नुभयो। कृषि अनि ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हिजो कलकत्तामा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्य क्याबिनेटका सदस्यहरू अनि केन्द्र वा राज्य सरकारका वरिष्ठ अधिकारीहरूसित एक उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। मौसम विभागले आज ओडिशामा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। विभागले आज बिहार अनि भोलिसम्म पूर्वोत्तर भारत, छत्तीसगढ़, झारखण्ड अनि पश्चिम बंगालमा मुसलधार वर्षाको अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवासबाट प्रमुख समाचार सुन्नुहोस्। भारत ब्रिटेन मुक्त व्यापार सम्झौता आजदेखि लागू भएको छ। यस अवसरमा केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्रालयले राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूलाई सामेल गर्दै राष्ट्रव्यापी कार्यक्रम आयोजित गरिरहेको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आजको दिनलाई भारत ब्रिटेन सम्बन्धहरूमा एक महत्वपूर्ण उपलब्धि बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि

एफएम 103.5 MHz को तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 102.5 MHz अनि न्युज अन एआइआर एपमा पनि। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब राखिरहेछौँ आधुनिक गीत सुनिता गजमेरको आवाजमा। शब्द मानसिंह मोक्तानको छ भने सङ्गीत रहेको छ सूरज मोक्तानको।

लहालपूर्ण दृश्यहरूबाट होइन अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ अनि भारतको अध्यक्षतामा 2026 को 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा शुरू भएको छ।

श्री मोदीले उक्त कुरा बताउनु भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, यो सम्झौताले भारतका किसानहरू, उद्यमीहरू र सूक्ष्म, साना र मझौला उद्यमहरूलाई नयाँ प्रेरणा दिनेछ र धेरै महत्वपूर्ण क्षेत्रहरूलाई ब्रिटेनको बजारमा बलियो पहुँच प्राप्त गर्न मद्दत गर्नेछ। यसबाट प्रविधि, व्यावसायिक सेवा र नवप्रवर्धनका क्षेत्रमा पनि सहयोग सुदृढ हुने प्रधानमन्त्रीले बताउनु भएको छ। यसले दक्ष भारतीय प्रतिभाहरूको आन्दोलनलाई पनि बढावा दिनेछ। श्री मोदीले सामाजिक सुरक्षा सम्झौताले ब्रिटेनमा अस्थायी रूपमा काम गर्ने भारतीय पेशेवरहरूलाई अमूल्य सहयोग प्रदान गर्ने र भारतीय उद्यमको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने बताउनु भएको छ। उहाँले भन्नुभयो, यो क्षणले भारत र ब्रिटेन बीचको विश्वास र व्यापार, प्रविधि, लगानी र नवप्रवर्धनद्वारा सञ्चालित प्रगतिशील साझेदारी निर्माण गर्ने उनीहरूको संकल्प प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्रीले भारत र ब्रिटेनले साझा समृद्धिका लागि मिलेर काम गरिरहने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत ब्रिटेन बृहत आर्थिक तथा व्यापार सम्झौता आजदेखि लागू भएको बताउनुभयो। यो सम्झौताले भारतको आर्थिक वृद्धि र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, सम्झौताले निर्यातलाई बढावा दिनेछ, सूक्ष्म, साना र मझौला उद्यमहरूको लागि नयाँ अवसरहरू सृजना गर्नेछ, भारतीय उद्योगहरूलाई सहयोग गर्नेछ र ब्रिटेनमा काम गर्ने पेशेवरहरूलाई फाइदा पुर्याउनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारत र ब्रिटेन बीचको द्विपक्षीय व्यापार सम्बन्धमा महत्वपूर्ण उपलब्धिमा चेन्नईस्थित युके उच्च आयुक्त डाक्टर सुतापा चौधरीले आज भारत ब्रिटेन बृहत आर्थिक तथा व्यापार सम्झौता अन्तर्गतको पहिलो निर्यात खेपलाई विदेश व्यापार महानिर्देशालयका अधिकारीहरूसँग झण्डा देखाएर प्रस्थान गराउनुभयो। यो सम्झौताले दुवै देशका नागरिकलाई ठोस आर्थिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। चेन्नईमा आयोजित कार्यक्रममा बोल्दै डाक्टर चौधरीले भारत ब्रिटेन बृहत आर्थिक तथा व्यापार सम्झौताले नयाँ बजार अवसरहरू खोल्ने र आन्तरिक अर्थतन्त्रका संवेदनशील क्षेत्रहरूको सुरक्षा बीच सन्तुलन कायम गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको ऐतिहासिक व्यापक आर्थिक तथा व्यापार सम्झौता आजदेखि आधिकारिक लागू भएको छ। यो ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा तेलङ्गानाबाट ब्रिटेनमा निर्यातको पहिलो खेप आज बिहान हैदराबादबाट पठाइएको थियो। यस अवसरमा कृष्ण आदित्य, विशेष सचिव उद्योग विभाग तेलङ्गाना, डाक्टर सम्पत कुमार, अतिरिक्त निर्देशक भवनी श्री उपायुक्त र आर प्रमुख लगायत धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वतन्त्रता सेनानी राजनेता के कामराजको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। सोसियल मिडियामा एक पोस्ट गर्दै उपराष्ट्रपतिले उहाँ भारतीय राजनीतिको महान नेताहरूमा एक भएको बताउनुभयो। उहाँले भन्नुभयो, कामराज सादगी, इमान्दारी अनि निस्वार्थ जनसेवाको प्रतीक थिए। प्रधानमन्त्रीले भन्नुभयो, के कामराज भारतको स्वतन्त्रता आन्दोलनको एक मजबुत स्तम्भ अनि एक असाधारण सार्वजनिक व्यक्तित्व थिए। श्री मोदीले भन्नुभयो, उहाँले आफ्नो जीवन राष्ट्र निर्माणमा समर्पित गर्नुभयो अनि शिक्षा, समावेशी विकास र वञ्चितहरूको कल्याण जस्ता क्षेत्रप्रति उहाँको अटुट प्रतिबद्धताले पीढ़ीलाई मार्गदर्शन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शुक्रबार पन्जाब भ्रमणमा जानुहुनेछ। यस अवसरमा उहाँले जालन्धर कन्टेन्मेन्ट रेलवे स्टेशनको उद्घाटन गर्नुहुनेछ अनि अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्निर्मित 74 अन्य रेलवे स्टेशनहरूलाई भर्चुअल उद्घाटन पनि गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले जनप्रतिनिधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यबाट होइन, अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ। उहाँ राजस्थान विधानसभाको 75 वार्षिकोत्सव मनाउन आयोजित अमृत महोत्सवको एक भागको रूपमा आयोजित विधायी गौरव यात्रा कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उहाँले राजस्थानमा लोकतान्त्रिक संवाद र विचार

ताको प्रशंसा गर्नुभयो र भारत जापान विशेष रणनीति र विश्वव्यापी साझेदारीको ढाँचा अन्तर्गत व्यावहारिक सहयोगलाई सुदृढ पार्ने महत्वलाई प्रकाश पार्नुभयो। श्री कानो काजीले प्राथमिकताका क्षेत्रहरूमा भारतसँग रक्षा सम्बन्धलाई थप विस्तार गर्ने जापानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। यसअघि दिनको सुरुमा रक्षा सचिवले जापानी रक्षा मन्त्री श्री सिन्जोरो कोइजुमीलाई भेटेर रक्षा मन्त्री श्री राजनाथ सिंहको शुभकामना दिनुभयो। दुवै पक्षले भारत जापान विशेष रणनीति र विश्वव्यापी साझेदारीको बढ्दो गतिलाई पुनः पुष्टि गर्नुभयो। उहाँले जापानका रक्षा मन्त्रीलाई छिटोभन्दा छिटो भारत भ्रमणमा आउने निमन्त्रणा पनि दिनुभयो। रक्षा सचिवले टोकियोमा रहेको सेल्फ डिफेन्स फोर्सेस मेमोरियल स्टोनमा माल्यार्पण गरेर आफ्नो भ्रमणको सुरुवात गर्नुहुँदै आफ्नो राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिएका जापान सेल्फ डिफेन्स फोर्सका सदस्यहरूलाई श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो। यस भ्रमणले इन्डो प्यासिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरताप्रति भारत र जापानको बढ्दो र गहिरो रक्षा सम्बन्ध, पारस्परिक सम्मान र साझा प्रतिबद्धतालाई जोड दिनेछ।

लागि मजबूत वातावरण तयार गरिएको छ। डाक्टर शर्माले भन्नुभयो, आसाम सरकार युवाहरूलाई वैश्विक स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउने अनि उनीहरूलाई अवसर उपलब्ध गराउन प्रतिबद्ध छ। आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज आधुनिक आसामको शिल्पकार मानिने राधा गोविन्द बरुवाको पुण्यतिथिमा भावभिनी श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा राधा गोविन्द बरुवालाई दूरदर्शी नेतृत्व, अदम्य कर्मशीलता अनि स्वप्न द्रष्ट व्यक्तित्वको धनी बताउँदै भन्नुभयो, खेल, पत्रकारिता, सामाजिक जीवन अनि राष्ट्रिय चेतनाको विकासमा उहाँको योगदान आज पनि

0: हुनुहुन्छ। यस ऐतिहासिक सम्झौता अन्तर्गत भारतको 99% निर्यात ब्रिटेनको बजारमा शुल्क मुक्त प्रवेश गर्नेछ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको स्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि हाल समक्ष उपस्थित छु। म सञ्चालिका मोना र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहनेछ शिक्षाविद्को रूपमा डाक्टर श्यामा प्रसाद मुखर्जी। श्रोता, डाक्टर श्यामा प्रसाद मुखर्जीको नाम सुन्ने बित्तिकै हाम्रो मस्तिष्कमा राजनीतिज्ञ, जनसङ्घका

त कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ हाम्रो देश भारतका एक महान शिक्षाविद डाक्टर श्यामा प्रसाद मुखर्जी बारे उहाँ बारे यहाँसँग थप चर्चा गर्नेछु अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

दोस्रो थियो चरित्र निर्माण। डिग्रीभन्दा ठूलो कुरा चरित्र हो भनेर उनी भन्ने गर्थे। विद्यार्थीमा देशभक्ति, अनुशासन र सेवा नै छैन भने त्यो डिग्रीको कुनै मूल्य हुँदैन भन्ने कुरा उनले सबैलाई बताए। त्यस्तै गरी आत्मनिर्भर शिक्षाको बुनियाद पनि उनले राखे। विदेशी किताबको भर पर्नु हुँदैन, भारतमै अनुसन्धान गर्नुपर्छ भनेर उनले अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन दिए। उनले भारतीय वैज्ञानिक जगदीश चन्द्र बोस र आचार्य प्रफुल्ल चन्द्र रायलाई विश्वविद्यालयमा ठूलो सम्मान दिए। सन् 1938 कलकत्ता विश्वविद्यालयको दीक्षान्त समारोहमा रविन्द्रनाथ ठाकुरलाई डी लिटको मानार्थ उपाधि दिने प्रस्ताव उनैले नै गरेका थिए। यसले शिक्षा र संस्कृतिको मिलन गराए। सन् 1938 कुलपतिको कार्यकाल सकेपछि उनी सक्रिय रूपले राजनीतिमा उत्रे। स्वतन्त्र भारतको पहिलो मन्त्रीमण्डलमा उनी उद्योग मन्त्री बने। तर मन्त्री हुँदा पनि उनले अखिल भारतीय प्राविधिक शिक्षा परिषदको गठन गरे। आज भारतका जम्मै इन्जिनियर र व्यवस्थापन कलेजहरू यही अखिल भारतीय प्राविधिक शिक्षा परिषद अन्तर्गत नै चल्ने गर्छ। उनले चितरञ्जन लोकोमोटिभ, हिन्दुस्तान एयरक्राफ्ट जस्ता संस्थाहरू बनाए। उनको तर्क थियो कि राजनीतिक स्वतन्त्रता तब मात्र सार्थक हुन्छ जब हामी आर्थिक औ शैक्षिक रूपमा आत्मनिर्भर हुन्छौँ। त्यसैले उनले राजनीतिमा गए पनि

संस्थाको सुरु भएको थियो। उनको मृत्यु 23 जुन 1953 कश्मीर आन्दोलनको क्रममा र रहस्यमय परिस्थितिमा भयो। उनी केवल 51 वर्षका थिए, तर त्यो छोटो जीवनमा उनले शिक्षा क्षेत्रलाई जे दिए त्यो अमर रहेको छ। आज हामी नयाँ शिक्षा नीतिमा मातृभाषा

साँच्चै उनी समयभन्दा अगाडिका शिक्षाविद थिए। उनको जीवनबाट हामी तीन महत्वपूर्ण कुराहरू सिक्न सक्छौँ, जसमा दूरदर्शिता, जो उनले भारत स्वतन्त्र हुनभन्दा 15 वर्ष अघि नै प्राविधिक शिक्षाको जग बसालेर हामीलाई सिकाए। त्यसरी नै दोस्रोमा साहस, जो ब्रिटिस सरकारको विरुद्ध गएर विद्यार्थी र भारतीय भाषाको पक्ष लिएर उनले हामीलाई सिकाए। त्यस्तै गरी तेस्रो हो समर्पण, जो उनले राजनीतिमा गएर पनि शिक्षालाई कहिले नबिर्सिएर हामीलाई सिकाए। डाक्टर मुखर्जी आफैले भनेका थिए, शिक्षाको उद्देश्य केवल रोजगारी दिनु होइन, राम्रो नागरिक बनाउनु हो। आज हामीले त्यही आदर्श पछ्याउनु जरुरी छ। उनी राजनीतिज्ञको रूपमा जति ठूला थिए, शिक्षाविदको रूपमा त्यो भन्दा धेरै ठूला थिए। त्यसैले उनलाई

विश्व प्रसिद्ध यात्रा हो रथ यात्रा। रथ यात्रा भनेको भगवानको मूर्तिलाई विशाल रथमा राखेर नगर परिक्रमा गराउने परम्परा हो। यो यात्रा मुख्य रूपमा भगवान जगन्नाथ, बलभद्र र सुभद्राको लागि उडिसाको पुरीमा मनाइन्छ। तर हालमा हाम्रो देश भारत तथा छिमेकी राष्ट्र नेपालमा पनि यो रथ यात्रा हर्षोल्लासको साथ मनाउन थालिएको छ। रथ यात्रा केवल धार्मिक पर्व होइन, यो एक सामाजिक एकता, समानता र मानवतावादको सन्देश दिने महान उत्सव हो। भगवान स्वयं भक्तलाई भेट्न सडकमा निस्किने भएकोले यसलाई मानव र ईश्वरको मिलन पनि भनिन्छ। अब आउनुहोस्, रथ यात्राको पौराणिक कथा र इतिहास के कस्तो छ यसबारे पनि चर्चा गरौं। रथ यात्राको पौराणिक कथाबारे भन्न पर्दा श्रोता, यो कथा द्वापर युगसित जोडिएको छ। एक दिन भगवान कृष्णकी बहिनी सुभद्राले द्वारिका नगर हेर्ने इच्छा व्यक्त गरिन्। कृष्ण र बलरामले सुभद्रालाई रथमा राखेर सारा द्वारिका घुमाए। त्यही घटनाको सम्झनामा रथयात्रा मनाइन्छ भन्ने जनविश्वास

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ आस्था, संस्कृति र एकताको उत्सव रथ यात्रा बारे। यो रथ यात्राको सामाजिक र सांस्कृतिक महत्व के कस्तो रहेको छ भन्ने सन्दर्भमा यसले हामीलाई प्रथममा त समानताको सन्देश दिँदछ। जगन्नाथ मन्दिरमा जातपात, धनी गरिब, हिन्दू मुस्लिम सबैले प्रसाद खान पाउँछन्। भगवान सडकमा निस्किँदा राजादेखि सफाई कर्मीसम्मले डोरी तान्ने गर्छन्। यसले मानव सबै बराबर हुन् भन्ने सन्देश दिन्छ। पुरीमा महाप्रसाद सबैले एकै ठाउँमा बसेर खान्छन्। दोस्रो कुरा, यसले राष्ट्रिय एकतालाई बलियो बनाउँछ। रथ यात्रामा भारतका जम्मै राज्यका मानिसहरू तथा अन्य देशहरूबाट पनि भक्तजनहरू आउने गर्छन्। भाषा भेष फरक भए पनि सबैले जय जगन्नाथ भन्दै रथ तान्ने गर्छन्। यसले सांस्कृतिक एकता बलियो बनाउँछ। त्यस्तै गरी श्रोता, यसको आर्थिक र पर्यटकीय महत्व पनि रहेको छ। पुरीमा एकै दिन

सुरक्षा र सुविधा सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो। भ्रमणको क्रममा महानिदेशकले भगवती नगर आधार शिविर, संयुक्त पुलिस सीसीटीभी र तावी नदी किनारको निरीक्षण पनि गर्नुभयो। मध्यप्रदेशको पहिलो अन्तर्राष्ट्रिय हवाई सेवा आज इन्दोरबाट सुरु हुँदैछ। मुख्यमन्त्री डाक्टर मोहन यादवले इन्दोरबाट अबुधाबीको लागि पहिलो प्रत्यक्ष उडानको उद्घाटन गर्नुहुनेछ। यो सेवा राज्यको नागरिक उड्डयन नीति 2025 अन्तर्गत सुरु गरिएको हो। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले समाजको बृहत्तर हितका लागि आयुर्वेदमा आधुनिक प्रविधि

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला अपराह्न 4 बज्यो

0: संस्कृतिक कार्यक्रमको नेपाल सेन्सिप कलेजमा त्यति बेला चाहिँ हामीले चलिरहेको गीतहरू गाउँदाखेरि होइन आफ्नो नयाँ बजारमा चलिरहेको गीतहरू होइन यहाँ कलेजमा स्ट्रिक्ट थियो आफ्नो नयाँहरू कम्पोजन गर्नुपर्छ भन्दा मैले पनि घरमा आएर कता कता मन पर्थ्यो अन्त मैले आफ्नो कम्पोजन सुरु गरेँ
1: त्यो त्यो कम्पोजिसन तपाईँलाई थाहा छ अहिले
0: थाहा छ फर्स्ट कम्पोजिसन फाली

0: त्यस समय जब तपाईँले यो सङ्गीत सृजना गर्नुभयो नि त्यो समयको सृजनालाई हेर्दाखेरि अहिले आएर कति त्यो गीतहरूमा के कति कमी कमजोरीहरू पाउनुहुन्छ, परिपक्वता कति थियो जस्तो लाग्छ त्यति बेला?
1: त्यति बेला गीतको भाव चाहिँ कम्ती बुझ्थे, ट्युनिङ मात्रै आउँथ्यो, जसरी अहिले मैले भावपूर्ण भाव फिल गरेर गाएँ, मलाई गाउँ गीत स्वर सुकेकै भयो भने गीत चाहिँ मलाई फिल गरेर गाउनु मन लाग्छ, त्यति बेला ट्युनिङ चाहिँ निकाल्थ्यो ट्युनिङ, तर भाव कम्ती थियो अनि शब्दले भन्नु खोजेको भित्रको कुराहरू चाल पाउँदैन। तर अहिले अब यत्रो वर्ष भयो, 50 वर्ष जस्तो भयो सङ्गीत भिडेको, सेतो दारी पनि पाकिसकेको छ, दारी पनि पाकेको छ, र भाव चाहिँ कम्ती थियो रहेछ, तर ट्युनिङ त्यो गराएर ठिकै छ, तर भाव चाहिँ अहिले गीतले भन्नु चाहेको कुराहरू अहिले बुझ्दैछु मैले।
0: यसो भन्नु सही होला कि गीतमा को जुन चाहिँ भाव छ,
1: ज्यू
0: गीतमा जे भन्न खोजिरहेको छ त्यो एकजना सङ्गीत सृजना गर्ने र गायकले त्यो भाव बुझेको हुनुपर्छ, अनि मात्रै त्यो गीतको उत्कृष्ट सृजना हुनसक्छ।
1: ज्यू
0: यहाँको विचार
1: तपाईँले कस्तो राम्रो कुरा, जुन कुरामा मैले विरोध त होइन, अहिले ट्र्याकमा रेकर्डिङ सुरु हुन्छ, गीतकारले सङ्गीतकारलाई गीत दिन्छ, सङ्गीतकारले मोबाइलमा गायकलाई गायक गायकलाई पठाइदिन्छ, गायक गायकलाई एरेन्जरलाई दिन्छ, एरेन्जरले गीत रेकर्डिङ गरेर निकाल्छ, तर शब्द गायक गायक गायिका शब्दकार सङ्गीतकार सँगै बसेर सँगै बसेर गीतले लेख्दै गरेको गीतकार भाव शैली प्याटर्न कुन थिममा लेख्दैछ यो शैली सङ्गीतकारले बुझ्छ हगि, बुझेर ट्युनिङ गर्छ, तिनै बताएर हो नि त, सम्हालेर राख शान्ति दिदीकै छेउमा अमरगुलले बनाएको हो नि त आफै लेखेर कि, तर अहिले जुन गायक गायकले शब्दकार सङ्गीतकार भेट्दैनन् पनि, अन्त कसरी चाहिँ शब्दकार सङ्गीतकारको भाव बुझ्लान्, त्यही कारण गीत चाहिँ मिठो गाएको चाहिँ राम्रो लाग्छ मलाई, र त्यसले गर्दाखेरि जुन छ यो शब्दकार सङ्गीतकार गायक गायिका एकैसँग वान सेटिङ भन्छ, वान सेट

0: चिन्नु सुनगा भलेकैमा हो हो हो
1: साह्रै मिठो गीत यहाँले हामीलाई सुनाउनु भयो। यहाँ वर्तमानमा कार्निभलको एउटा ब्यान्डको मुख्य संयोजकको रूपमा, सङ्गीत संयोजकको रूपमा हुनुहुन्छ। 1971 सालमा दार्जिलिङमा यो कार्निभल
0: भएको छ।
1: यहाँको कार्निभल ब्यान्डमा प्रवेश कसरी भयो?
0: चाँदमारीमा चाहिँ मेरो साथी थियो अरुण सिंह,
1: हजुर,
0: उसको दाजु थियो निमा, निमाको दाजुको घरमा चाहिँ साथीको घरमा चाहिँ राम्रो सङ्गीतकार कार्निभलको मेन फाउन्डर आउँथ्यो, गौतम लेप्चा जो आडिमनसँग बजाएका, कृष्ण बराइली जो आडिमनसँग बजाउनु भएको, पल घोष, राजेन सिंह छेत्री, प्रकाश बराइली जसले एकोडेन बजाउनुहुन्थ्यो, यी पाँचजना त्यहाँ हुनुहुन्थ्यो। बेलुकी म त्यहीँ भेट्थेँ अनि मैले पनि चान्स पाएँ। के बजाउँथेँ मैले? क्याबाका छिङ छिङ छिङ छिङ यो पार्टतिर। त्यसरी कार्निभलमा म 75 मैले जोइन गरेँ अघि। त्यस पश्चात जिडिनेसको प्रोग्राम भन्थ्यो, कार्निभल भन्दैन थियो त्यसलाई, कलाकारको सङ्गम भन्थ्यो। कार्निभलको नाम चाहिँ गौतम लेप्चाले लिनुभएको, डिक्सनेरी हेरेर, म्युजिकको डिक्सनेरी हेरेर कार्निभल नाम गर्नुभएको कि, कलाकारको सङ्गम भनेर कार्यक्रम हुन्थ्यो, दसैँ आउने बेलामा यसो खर्च होस् भनेर। त्यति बेला फर्स्ट कार्निभलमा बजाउँदा मैले 30 रुपियाँ पाएको थिएँ, लिफा भाडा दिनुभएको।
1: यहाँको जीवनमा एकजना गायिका डेजी बराइली, जो भैँसीलाडीमा चर्चित गायिका हुनुहुन्छ, तपाईँको श्रीमतीको रूपमा तपाईँको जीवनमा सहयात्री भनेर आउनुभयो। उहाँको जीवन, तपाईँ उहाँको आगमनले तपाईँको जीवनमा कस्तो खालको परिवर्तन आएको आभास हुनुहुन्छ?
0: हेड मिलेको, ल्याङ्ग्वेज अफ हार्ट भन्छ नि, मुटुको शैली, बोल्ने भाषा अर्कै जिब्रोको, तर मनको भाषा, मुटुको भाषा चाहिँ ल्याङ्ग्वेज अफ हार्ट, त्यो चाहिँ मिलेको जस्तो लाग्छ।
1: त्यो चाहिँ मिल्यो जस्तो लाग्छ,
0: जस्तो फाक्सामा राखेको छ मिठो हुन्छ
1: एकदम। तपाईँहरूको जोडीले फर्स्टमा जब तपाईँले बिहे गर्नुभयो, गरिसकेपछि तपाईँकै सृजनामा उहाँको निम्ति कुन चाहिँ गीत चाहिँ तपाईँले सृजना गर्नुभयो?
0: यो गीत थियो।

0: यस समय हामी बात गरिरहेका छौँ आकाशवाणी खरसाङको पोडकास्टमा छौँ अनि बात गरिरहेका छौँ एकजना वरिष्ठ भारतीय नेपाली सङ्गीतका वरिष्ठ सङ्गीतकार चन्दन लम्जेलजीसँग। यहाँको एउटा गीत नारायण गोपालले गाउनुभएको थियो है, मेरा सबै रात अब मातहरू भए, जिन्दगी नै नबुझ्ने अब बातहरू भए। नारायण गोपाल नेपाली सङ्गीतको एकजना वरिष्ठ सङ्गीतकार, एउटा नेपाली अन्तर्राष्ट्रिय नेपाली सङ्गीतको चर्चा हुने बित्तिकै नारायण गोपालको, तर हामी देख्छौँ नारायण गोपालले विशेष गरेर दार्जिलिङका सङ्गीतकारहरूको विशेष गीतहरू गाएका छन्, गोपाल योञ्जनहरूदेखि लिएर है
1: अम्बर गुरुङ
0: दिपक खालिङहरूको उहाँले थुप्रै गीत गाउनु, त्यसमध्ये तपाईँको अघि मैले चर्चा गरेँ तपाईँको गीत पनि उहाँले गाउनुभयो, यो सन्चो कसरी मिल्यो?
1: दार्जिलिङमा नारायण गोपाल 79 आउनुभएको थियो, कार्निभलले सपोर्ट गरेको थियो हामीले, र त्यो कार्यक्रममा मिरा राणा, प्रेम जोश प्रधान, नारायण गोपाल आउनु भएको थियो। अनि त्यो कार्यक्रम दिव्य खालिङ लिएर आएको
0: हजुर,
1: अनि त्यो प्रोग्राम बेलामा चाहिँ मैले नारायण गोपाललाई घरमा लगेँ, घरमा म सानै थिएँ, घरमा लगेँ, नारायण गोपाल बिस्कुट चिया खुवाउनु भयो, अनि गाउँभरि हल्ला भयो नारायण गोपाल कसैले, त्यति बेला मोबाइलको जमाना थिएन, केही प्रमाण छैन, अब यो कुरा भन्न लागेको कुरा कुनै पनि मसित प्रमाण छैन, है खालि विश्वास छ, गीत छ। अनि त्यो सकेपछि सक्यो, सकेपछि 82-83 पछाडि नारायण गोपाल नाटक नर्दनुमाले गर्नु मिलाउनु भएको, सबै शुभकामना गयौँ, नाटक शुभकामना राष्ट्र नाचघरमा हुँदाखेरि चाहिँ ना पालिपिसो टर्न बाई टर्न चिफ गेस्ट आउँदा मैले नारायण गोपाल ल्याएँ, एक दिन गोपाल पनि आयो, अम्मा रुङ्ना पनि त्यहाँ आउनु भएन, दिव्य खानी आउनु भयो, अन्तिम दिन नारायण गोपाल आएर हेर्नु भयो, प्रोग्राम सकेर नारायण गोपालले सबै कलाकारलाई मैले भेटाएँ, सब फोटो त्यहाँ अलिअलि खिच्यो, त्यहाँ नारायण गोपालले मलाई भन्नुभयो समय भइले भोलि अफिसमा आउनु भन्नुभयो। अब मेरो मनमा कुनै गीतको कुरा छैन, त्यस्तो महान कलाकारले बोलायो।

0: कहिले भोलि बिहान हुन्छ, बिहान छिट्नु जाइ गरेर चिटिक्क आफू राम्रो देखोस् भनेर काले मान्छे अब तयारी हुनै पर्यो. अनि तयारी सरी भएर हाफ कमिज लगाएर सेतो सफा कमिज लगाएर म गएँ ढकढका दरबजारमा. एउटा पाले बसिरहेको थियो, उहाँले चिट दिनुभयो. मैले त्यहाँनिर कहाँबाट आयो के भेटघाट कहाँबाट दार्जिलिङबाट खोलाको चन्दनभित्र दिनुभयो जानुभित्र म भित्र बसेँ. नानु बसिरहनु भएको थियो. नाटक कस्तो लाग्यो हजुर? राम्रो लाग्यो. अब यो त मौका राम्रो छ, एक्लै छ. मैले भने हजुर तपाईँको मैले एउटा पत्रिकामा पढेको थिएँ अन्तर्वार्तामा, साह्रै राम्रो लाग्यो. के थियो हो भन्नुभयो. अनि तपाईँलाई सोध्नु भएको रहेछ तपाईँले के परिचित शब्दकार र सङ्गीतकारको मात्रै गीत गाउनुहुन्छ भनेर सोध्नु भएको थियो. अन्त उत्तर साह्रो राम्रो लाग्यो भने के थियो भन्नुभयो. उत्तरमा तपाईँले भन्नुभएको रहेछ मलाई शब्दकार र सङ्गीतकारको व्यक्तिगत परिचय चाहिँदैन, तर मलाई गीत र सङ्गीत छुयो भने अवश्य गाउँछु भनेर देख्नु भन्नुभएको रहेछ. मलाई साह्रो मन पऱ्यो भने. अनि उहाँले भन्नुभयो मलाई ए, अनि मैले भने मेरो पनि एउटा सपना चाहिँ छ हजुर तपाईँको आवाजमा मेरो सङ्गीत भन्ने, अहिले नै चाहिँ होइन भन्दा उहाँले हिजोको जस्तो गीत छ भन्दा छ भन्नुभयो. मैले छ भने त्यसो भए अहिले सुनाउनु सक्छ पनि सक्छु भने अरू गीत. अनि यो पनि सो भन्नुभयो रेकर्डिङ नभएको तर हिजो गीत त रेकर्डिङ भएको हो, तर एकदमै रेकर्डिङ र फ्रेस सङहरू छ भने छ भने छ हजुर भन्दा त उसले ट्याट गर्यो. मैले यसो सुरु गरौँ भन्छु अन्त मैले फर्स्टमै मेरो छोरा त आइगयो नोट दिनु भएको. म यसरी घाट सार्यो अहिले गाएर त्यो हार्मोनि हाइमा लगेँ किन मेरो म त गाएको होइन स्वर सुकेको छ. अन्त मैले हाइमा राखेर थिचेँ. सुरु गर्नु हेर्दाखेरि यसो हेरेको त एकदम त्यसमा माथिबाट यसो हेरिरहनु भएको रहेछ मलाई
1: चस्मा लगाए
0: चस्माको माथिबाट
1: हजुर
0: त्यसमा माथि यसो हेरिरहनु भएको छ. अन्त मैले एकछिन प्रार्थना गरेँ ल भगवान् ल माता सरस्वती आज म बाघको मुटुमै परेको छु मुखमै परेको छु बच्चा भयो भने मैले पछि भविष्यभरिको केही भन्नु खालि म सुन्छु
1: भन्नुभयो.
0: त्यो वर्ड त्यति पनि कता कता कहिले त्यहाँ बिदा मागेर म गएँ. कहिले बिहान हुन्छ बिहान पनि ढिलो भएको छ लाग्दो रहेछ कि आफूलाई आतुर परेर. अनि भोलिपल्ट बिहान भएर म गएँ महाराजगञ्ज. नारायण गोपालले भन्नुभयो अहिले हल्ला नगर्नु मेरो लङ प्ले हुँदैछ रेकर्डिङ र म बरात शब्द भएको रेकर्डिङ गर्छु भने मेरा बरातको म डिस गर्छु भने चाहिँ म त झन्डै बेहोस भए साँच्चै नै खुसीले. अनि पुरा रुएँ
1: त्यो गीत एकपल्ट सुन्नु.

0: आफै खोज्दै हिँड्छु, आफै खोज्दै हिँड्छु।
1: र पुनः हामी हाम्रा श्रोताहरूलाई स्वागत गर्छौँ। र यहाँले यो गीतको रिक

0: निष्पट भइसकिसकेपछि नारायण गोपालले यहाँलाई पारिश्रमिक दिएको थियो अरे नि।
1: एकदम कुरा मिठो।
0: अहिले भने म एउटा कुरा गर्न जान्छु, गीतकार कवि हाम्रा भैरवनाथ रिमालको ले पनि यहाँको जीवनमा धेरै प्रभाव पार्नुभएको छ। यहाँले एउटा भैरवनाथ रिमालको गाउनु भएको छ, उहाँले तपाईँको जीवनमा प्रभाव पारेका कुराहरू के कस्ता छन्?
1: जति बेला डेजीको रेकर्डिङ 83/6 अप्रेलमा म 7 अप्रेल पुगेँ
0: हजुर,
1: त्यो त्यति बेलाको मामा चाहिँ मामाको भयो त्यो किता लिरिक्स आएर चाहिँ मैले त्यो भिखारी उमा गीत 1829 रेकर्डिङ भएको डिसेम्बरको उसमा भिखारी उमा गीत।
0: यो फर्स्ट रेकर्डिङ आकाशवाणी खरसाङमै रेकर्डिङ भएको,
1: फर्स्ट उतै भएको रेकर्डिङ।
0: अच्छा,
1: त्यो पछि आएर हामी रेडियोमा यहाँ गऱ्यौँ,
0: आकाशवाणी खरसाङमा यो गीतलाई रेकर्डिङ गरिएको थियो। कस्तो छ त्यो गीत?
1: भिखारी उमा हिँड्नु छ आखिर जङ्गल चहारी, परन्तु अस्थायी छ बास मेरो मन्दिर चहारी, मन्दिर चहारी वैरागी क्या वैरागी लागेको छिङतुङ चक्रुटुङ छिङतुङ चक्रुटुङ वैरागी साधुको एकताङ छिङतुङ चक्रुटुङ गर्दाने
0: यहाँकोमा एउटा क्वालिटी साँच्चै एउटा प्रतिभा हामी देखिरहेछौँ यहाँसँग बात गर्दै। यहाँले आफ्नै मुखले पनि विभिन्न प्रकारको इन्स्ट्रुमेन्टहरूको आवाज निकाल्नुहुन्छ नि है, साँझहरूको आवाज निकाल्नुहुन्छ।
1: खास गरी चाहिँ अब जस्तो अब रिदम मलाई एकदम मनपर्छहरू हुन्छ नि
0: हजुर
1: हगि, अनि मलाई चाहिँ खास चाहिँ म प्रोग्रामतिर जहाँ चाहिँ कोही बेला दार्जिलिङको रेल भनेर गीत छ नि
0: हजुर,
1: दार्जिलिङको रेलको गीत गाइसकेपछि ट्रेनको आवाज चाहिँ खोइ जुन ट्रेनमा चाहिँ हाम्रो बाजे बोजूको बासना छ, कुनै जातिले आएर यहाँ अङ्ग्रेजसँग मिलेर ट्रेन बनाएको होइन, हाम्रो पिता पुर्खाले बनाएको हो नि त, खालि खुट्टै दिए पनि अलकत्र ढङ्ग सार्दै भए पनि त्यो लिक कसरी उचाल्यो होला। अन्त म चाहिँ दार्जिलिङको रेल भन्दा गीत नसुनिको दार्जिलिङको ट्रेन चाहिँ म माइकमा गरिदिन्छु र म ट्रेनको आवाज चाहिँ गर्छु
0: गरिदिनुहोस्।

त्यो फेरि टेन्ट देख्दैन, धुवामा त जाँदै जान्छ नि डाँडातिर, दार्जिलिङमा देख्छ हामी भित्तामा बतासे कुदा कि धुवा मात्रै जान्छ, देख्छ टेन्ट देख्दैन, त्यो मनपर्छ नि मलाई।

0: मैले यो ट्रेनको आवाज चाहिँ मैले क्यारिकेचर गरेको होइन, मेरो बाजे बस बाजे बोजूको बासना चाहिँ त्यो ट्रेनभरि छ, त्यो लिगभरि छ।
1: त्यसैले तपाईँलाई यो प्रेरणा मिल्यो?
0: प्रेरणा मिल्यो, बाजे बोजू छ नि।
1: तपाईँको गीतहरू नर्दन रुम्बाको शब्द अनि तपाईँको सृजनामा, सङ्गीत सृजनामा यी गीतहरू को कसले गीत गाए तपाईँको?
0: जस्तो कुमार सुब्बाले गाए, महेश परियारले गाए, महेश सेवाले गाए। महेश परियार भनेको चाहिँ हाम्रो फिल्म अभिनयको अघि मैले सुनाएको थिएँ कस्तो खुसी त्यो भयो। डेजीले, डेजी परियारले गायो, नारायण गोपालले गायो,

0: तपाईले दावा गेल मलाई
1: ज्यू
0: अति प्रिय गायिका भन्नुहुन्छ
1: ज्यू ज्यू
0: के कारणले
1: जे कुराको पनि शैली हो जस्तो अब सारङ्गीको आवाज भाइलनमा पनि हुन्छ नि त्यो जुन चाहिँ

0: तपाई हाम्रा श्रोताहरूलाई आकाशवाणी पोडकास्टबाट के भन्न चाहनुहुन्छ?
1: श्रोताहरूको बिचको जुन यो साधु पुल, मैले यही कुराहरू र एउटा घर घरमा कमान बस्ती गरेर घर घरमा स्टेजको माइक माइकमा यो नोर्दनमा कुराहरू भयो, नारायण गोपालको कुराहरू भयो, एकोडनको कुराहरू सोध्नु भयो, हरमनीको कुराहरू माइकमा भन्दा त्यति मिठो हुँदैन। तर यो खरसाङ अल इन्डिया रेडियो खरसाङबाट जुन यो साधु पुल भएर सबको कान कानमा जान्छ, यो अल इन्डिया रेडियो जुन साधु पुल भन्दैछु, तर यो साधु पुल होइन, दर्शकहरूको अगाडि कर्णप्रिय हुनुको निम्ति यो प्यारिसको भन्दा हाम्रोको भन्दा ठुलो बलियो ब्रिज भएर जाँदैछ। र आई एम भेरी मच ग्रेटफुल विथ ए आयर एन्ड अल स्टाफ विथ एलोङ विथ हाम्रो उमेश कार्कीडोली भाइ, एकदम धन्यवाद, झुरिनी झुरिनी छु।
2: हवस् त श्रोता मित्र, हजुरहरू हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा, र आजको यस कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ। आजको यस कार्यक्रमबाट प्रस्तुता मिङमा तामाङ, अन्तर्वार्ताकार उमेश दर्जी लगायत मनवराजलाई आजको यस बसाइबाट दिनुहोस् बिदा। अर्को कार्यक्रममा अर्को अतिथिको साथ उपस्थित हुने बाचाको जानकारी गराउँदै आजलाई भने यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्गलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आज हाम्रा विद्यार्थी भाइ बहिनीहरू साथै युवा जमातले जान्नै पर्ने, बुझ्नै पर्ने अनि उनीहरूको निमित्त अति नै महत्वपूर्ण रहेको विषयवस्तुलाई हामीले कार्यक्रम शिक्षा ज्योतिमा समावेश गरेर ल्याएका छौँ। साथै आजको दिनलाई सम्पूर्ण विश्वमा विश्व युवा कौशल दिवसको रूपमा पनि पालन गरिन्छ र यसै दिवसलाई आत्मसात गर्दै आज हामी अति नै चाखलाग्दो, अति नै महत्वपूर्ण विषयमाथि चर्चा गर्न लागिरहेका छौँ। अनि आजको विषयवस्तु रहेको छ युवा विद्यार्थीहरू साथै युवा जमातमा कौशल विकासको खाँचो र महत्व। अनि यस विषयवस्तुलाई आज हजुरहरू समक्ष उजागर गर्नको निमित्त स्टुडियोमा उपस्थित भइसक्नु भएको छ उषानन्दी गतराजज्यू र उहाँबाट आज हामी विश्व युवा कौशल दिवसको यस अवसरमा आजको युवा विद्यार्थीहरू साथै युवा जमातमा कौशल विकासको खाँचो र महत्व कतिको महत्वपूर्ण छ, साथै कौशल विकासलाई कसरी विकसित गर्दै लैजान सकिन्छ, आज यसै विषयवस्तुबारे जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्कार, शिक्षा ज्योति कार्यक्रम लिएर फेरि म यहाँ उपस्थित भएकी छु। म उषा घतराज नन्दी। आजको विषय छ विश्व युवा कौशल दिवस अनि विद्यार्थीहरूमा कौशल विकासको खाँचो र महत्व। विश्व युवा कौशल दिवस प्रत्येक वर्ष जुलाई महिनाको 15 तारिक विश्वव्यापी मनाइने गरिन्छ। यो दिवस युवाहरूलाई आवश्यक कौशलहरू प्रदान गर्ने महत्वलाई उजागर गर्ने एउटा विश्वव्यापी पहल हो। यो शिक्षक, अभिभावक, मार्गदर्शक तथा प्रशिक्षक लगायत सम्पूर्ण मानिसहरूलाई एउटा आह्वान हो, ताकि सबै मिली युवाहरूलाई जीवनमा सफल हुन आवश्यक कौशलहरूको महत्वलाई बुझेर यस विषयमाथि गम्भीर रूपमा चिन्तन मनन गरून्। विश्व युवा कौशल दिवस केवल वार्षिक उत्सव मात्र नभएर यो युवाहरूलाई सफल र सन्तोषजनक भविष्यका लागि आवश्यक कौशलहरू उपलब्ध गराउने एक विश्वव्यापी प्रतिबद्धता हो। युवाहरूको कौशल विकासलाई समर्थन, लगानी र कार्यान्वयन गरेर सबैलाई प्रगतिशील र दिगो भविष्यतर्फ लैजाने बलियो आधारको निर्माण गर्ने प्रयास हो यो उत्सव। यस कार्यक्रम मार्फत हामी विश्व युवा

कौशल दिवस तथा युवा विद्यार्थीहरूमा कौशल विकासको खाँचो र यसको महत्वबारे जानकारी लिनेछौँ, जसद्वारा युवाहरूलाई भविष्यको लागि नयाँ कौशलहरू सिक्न र भविष्य निर्माण गर्नमा सहयोग पुगोस्। सबैभन्दा पहिले हामी विश्व युवा कौशल दिवस के हो र यसको आरम्भ कहाँ र कहिले भयो भन्ने विषयमाथि चर्चा गर्नेछौँ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 सुरु गरेको विश्व युवा कौशल दिवसले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम टेक्निकल एन्ड वोकेसनल एजुकेसन एन्ड ट्रेनिङ तथा यस्तै कार्यक्रमहरूको आवश्यकतालाई प्राथमिकता दिएको देखिन्छ। यो कदम विश्वभरि बढ्दै गइरहेको युवा बेरोजगारी सङ्कटको प्रतिक्रिया स्वरूप देखा परेको थियो, जहाँ लाखौँ युवाहरू पर्याप्त कौशल नभएकै कारण स्थिर रोजगारी पाउन सङ्घर्ष गरिरहेका थिए। यस दिवसको घोषणा भए पश्चात नै यसले युवा कौशल विकासतर्फ संवाद र रणनीतिहरूलाई प्रेरित गर्दै आएको देखिन्छ। यो अवसरले उत्कृष्ट अभ्यासहरू, नवीन दृष्टिकोणहरू र साझेदारीहरूलाई प्रोत्साहन दिन थाल्यो, जसले गर्दा युवाहरू द्रुत गतिमा बदलिन्दो संसारमा सफल हुन सक्षम बन्न थाले। यस दिवसको उद्देश्य वर्तमान युग आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई, ब्लकचेन, अटोमेसन अनि डिजिटल प्लेटफर्मको युग हो। यसर्थ युग अनुसार यी विषयहरूमा दक्षता प्राप्ति अनिवार्य हुन जान्छ। प्राविधिक क्षेत्रमा आएको द्रुत परिवर्तनको कारणले पारम्परिक नोकरीहरूमा बदलाव देखा पर्न थालेको छ। यस्तो अवस्थामा नयाँ कौशल सिकेका युवाहरू भविष्यमा आइपर्ने चुनौतीहरूको निम्ति सदैव तयार रहन सक्नेछन्। प्राविधिक क्षेत्रमा दक्षता प्राप्त युवाहरूलाई कार्यस्थलमा प्राथमिक पाउने सौभाग्य प्राप्त हुँदछ। कौशल विकास केवल अरूको अधीनमा नोकरी गर्नको निम्ति होइन, बरु यसले युवाहरूलाई आत्मनिर्भर अनि सशक्त बनाउनमा मद्दत पुर्याउँछ। उचित कौशल वा दक्षता प्राप्त युवाहरूले स्वव्यवसाय वा स्वतन्त्र पेसा पनि सुरु गर्न सक्छन्। कौशल भएका युवाहरू केवल नोकरी मात्र खोज्ने नभएर नोकरी दिने पनि बन्न सक्छन्। ग्लोबलाइजेसनको यस युगमा भारतीय युवाहरूको प्रतिस्पर्धा केवल स्थानीय स्तरमा मात्र नभएर संसारभरिकै कार्यबलसित रहेको हामी देख्न पाउँछौँ। वैश्विक बजारमा आफूलाई स्थापित गर्नको निम्ति युवाहरूमा अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कौशल एवं सफ्ट स्किल अर्थात् व्यवहार कौशल आवश्यक हुन्छ। भाषा ज्ञान, उन्नत प्राविधिक कौशल अनि संचार कलाको भरमा युवाहरूले विदेशतिर पनि राम्रो करियर निर्माण गर्न सक्दछन्। युवा विद्यार्थीहरूमा कौशल विकास वा स्किल डेभलपमेन्ट आजको प्रतिस्पर्धात्मक तथा तकनिकी रूपमा उन्नतशील संसारको सबैभन्दा ठूलो माग भएको छ। यसले शिक्षा र रोजगार बीच भएको अन्तरलाई कम गरेर युवाहरूलाई भविष्यमा आउने चुनौतीहरूको निम्ति तयार पार्ने गर्छ। यसैले यस दिवसको मुख्य उद्देश्य युवा विद्यार्थीहरूलाई यस्ता विभिन्न कौशलहरू प्रदान गर्नुको महत्वतर्फ ध्यान आकर्षित गर्नु हो, जसको सहायताद्वारा तिनीहरूले रोजगार प्राप्त गर्न सकुन्, स्वरोजगार आरम्भ गर्न सकुन्, सम्मानजनक जीविका गर्न सकुन्, रोजगार र तकनिकीको क्षेत्रमा परिवर्तन आइरहेको संसारको निम्ति आफूलाई तयार पार्न सकुन् तथा देश र समाजको विकासमा योगदान दिन सकुन्। अब हामी यस दिवसको महत्वलाई हेर्नेछौँ। संसारभरि नै बढ्दो बेरोजगार युवाहरूको सङ्ख्याबाट चिन्तित सरकारले यस समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयतर्फ ध्यान दिन थालेपछि यी युवाहरूमा विभिन्न औद्योगिक क्षेत्रहरूमा कार्य गर्नको निम्ति आवश्यक व्यवहारिक तथा प्राविधिक ज्ञानको कमी नै यसको मुख्य कारण

रहेको थाहा पाएपछि विश्वका सबै देशहरू मिली यस समस्याको समाधान गर्न अग्रसर हुन थाले। फलस्वरूप प्रत्येक वर्ष युवा कौशल दिवसको रूपमा एउटा वार्षिक उत्सवको आयोजन गरेर युवाहरूलाई परम्परागत शिक्षा बाहेक विभिन्न प्रकारको कौशलमा दक्षता प्राप्तिको शिक्षा लिनुपर्ने महत्वलाई बुझाउने निर्णय लिए। कौशल विकासद्वारा युवाहरूमा विकासोन्मुखी मानसिकता विकसित हुने गर्दछ। यसले विश्वास, बुद्धि तथा क्षमतालाई प्रयासहरूद्वारा विकसित गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई विभिन्न चुनौतीहरूको सामना गर्ने, असफलताहरूबाट शिक्षा लिएर अगाडि बढ्ने अनि निरन्तर सुधारको खोजी गर्न प्रोत्साहित गर्दछ। फलस्वरूप कौशल विकास मार्फत युवाहरूलाई रोजगार योग्य बनाउन सकिन्छ। प्राविधिक एवं व्यावसायिक शिक्षा TVET-लाई बढावा मिल्ने गर्दछ। औद्योगिक क्षेत्रको आवश्यकता अनुसार कौशल विकसित गर्न सकिन्छ। बेरोजगारी अनि गरिबी उन्मूलनमा सहायता पुर्याउँछ। नवीनता अनि उद्यमितालाई प्रोत्साहन दिन सकिन्छ इत्यादि। अब हामी युवा विद्यार्थीहरूमा कौशल विकासको खाँचोलाई बुझ्ने प्रयास गर्नेछौँ। भारत विश्वभरिकै सबैभन्दा अधिक युवाहरू रहेको राष्ट्र हो। यहाँको जनसङ्ख्याको ठूलो भाग 15-35 वर्ष उमेर समूहमा पर्दछ। यदि यी युवा वर्ग कौशलयुक्त भए उसले आफ्नो जीवनलाई मात्र सुधार्ने होइन, राष्ट्रको समग्र प्रगतिमा पनि योगदान पुर्याउन सक्षम बन्नेछ। आजको युगमा केवल डिग्री प्राप्त गर्नु पर्याप्त छैन, व्यावहारिक दक्षता र समस्या समाधान क्षमता अपरिहार्य भइसकेको छ। यसकारण कौशल विकास शिक्षा प्रणालीको अभिन्न हिस्सा बनेको छ। कौशल वा सीप विकासको आवश्यकता, रोजगारको अवसर। आधुनिक कम्पनीहरूले प्रमाणपत्र भन्दा बढी व्यावहारिक कौशललाई प्राथमिकता दिने गर्छन्। यसैले कुनै पनि क्षेत्रमा कौशलता प्राप्त हुनु आधुनिक समयको माग हुन गएको छ। प्राविधिक परिवर्तन, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र डिजिटल प्लेटफर्महरूले कार्यक्षेत्रलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। यस क्षेत्रमा कौशल प्राप्त गर्न सके विद्यार्थीहरूले ठुल्ठुला औद्योगिक क्षेत्रहरूमा सहजै आफ्नो कदम जमाउन सक्नेछन्। आत्मनिर्भरता, सीप वा कौशलयुक्त युवाहरूले व्यवसायको क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सक्नेछन् तथा अरूलाई पनि रोजगार दिन सक्नेछन्। वैश्विक प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न समयअनुसारको कौशल अपरिहार्य हुन्छ, जसद्वारा युवाहरूले विश्वको कुनै पनि ठाउँमा गएर रोजगार गर्न सक्षम बन्न सक्नेछन्। अब हामी कौशलका कति किसिमका हुन्छन् त भन्ने विषयलाई हामी चर्चा गर्नेछौँ। सफ्ट स्किल्स, जसलाई व्यवहार कौशल पनि भनिन्छ। व्यवहार कौशल कुनै पनि व्यक्तिको व्यक्तिगत तथा व्यवहारिक गुण हो, जसले मानिसहरूसित उसले कस्तो प्रकारले बात व्यवहार गर्छ भन्ने कुराको निर्धारण गर्दछ। टिममा कार्य गर्ने उसको दक्षता र चुनौतीहरूको समाधान गर्ने योग्यतालाई नै व्यवहारको कौशल अथवा सफ्ट स्किल्स भनिन्छ। प्रमुख व्यवहार कौशल वा सफ्ट स्किलहरू, संचार, कम्युनिकेशन, आफ्नो कुरालाई स्पष्ट प्रभावशाली रूपमा प्रस्तुत गर्ने अनि अरूको कुरालाई ध्यान लगाएर सुन्ने कलालाई संचार भनिन्छ। टिमवर्क, आफ्ना सहयोगीहरूसित मिलेर एउटा सकारात्मक माहौलमा कार्य गर्ने क्षमता हो टिमवर्क। समस्या समाधान, जटिल परिस्थितिहरूमा पनि शान्त रहेर तार्किक रूपमा सही निर्णय लिन सक्ने क्षमता व्यवहारको कौशल वा सफ्ट स्किल्सभित्र पर्दछन्। समय प्रबन्धन, टाइम म्यानेजमेन्ट,
हरेक कार्यलाई प्राथमिकता अनुसार समयमा पूरा गर्ने योग्यता हो समय प्रबन्धन। भावनात्मक बुद्धिमत्ता, इमोसनल इन्टेलिजेन्स, आफ्नो साथै अरूको भावनाहरूलाई बुझ्ने अनि त्यही अनुसार सही प्रतिक्रिया दिने, अनुकूल क्षमता, एडप्टेबिलिटी, कुनै पनि नयाँ माहौल वा परिवर्तनलाई सहजै स्वीकार

0: गर्न सक्ने क्षमता अनुकूलन क्षमता हुन्। हार्ड स्किल्स भनेको काम पूरा गर्नको लागि आवश्यक विशिष्ट प्राविधिक र व्यवहारिक दक्षताहरू हुन्, जसलाई औपचारिक शिक्षा, प्रशिक्षण वा कार्य अनुभव मार्फत सिक्न र मापन गर्न सकिन्छ, जसलाई सजिलै प्रमाणित पनि गर्न सकिन्छ, जस्तै डिग्री वा प्रमाणपत्र मार्फत। हार्ड स्किलका केही उदाहरणहरू: कम्प्युटर वा प्राविधिक ज्ञान, प्रोग्रामिङ जस्तै पाइथन, जाबा, डाटा विश्लेषण, वेब विकास र सफ्टवेयरको प्रयोग जस्तै एमएस अफिस, फोटोसप, भाषा प्रवीणता ल्याङ्ग्वेज प्रोफिसियन्सी, हिन्दी, अङ्ग्रेजी, स्पेनिस वा अन्य कुनै विदेशी भाषाको ज्ञान, पेसागत कार्यहरू टाइपिङ, बुक किपिङ, अपरेटिङ मेसिनरी र प्लम्बिङ वा सिकर्मी जस्ता सिपहरू, जीवन कौशल वा लाइफ स्किल्स, ती आवश्यक क्षमताहरू व्यवहार र मनोवृत्ति हुन् जसले हामीलाई दैनिक जीवनका चुनौतीहरू, व्यक्तिगत समस्याहरू र सामाजिक परिस्थितिहरूको प्रभावकारी रूपमा सामना गर्न मद्दत गर्दछ। यी सिपहरूले जीवनलाई सरल, सफल र आत्मनिर्भर बनाउँदछ।
1: श्रोताहरू, आज अति नै चाखलाग्दो विषय युवा विद्यार्थीहरू साथै युवा जमातमा कौशल विकासको खाँचो र महत्व कति रहेको छ यसमाथि चर्चा गरिरहेका छौँ। विश्व युवा कौशल दिवसको यस अवसरमा र हाम्रो विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: जीवन कौशल किन आवश्यक छ भन्ने कुरालाई हेर्दा जीवन कौशल कुनै किताबी ज्ञान मात्र होइन, तर जीवनका ती व्यावहारिक विधिहरू हुन् जसले विद्यार्थीहरूलाई भविष्य निर्माण गर्नमा मद्दत पुर्याउँदछ। व्यक्तिगत र व्यावसायिक जीवन बीच पूर्ण सन्तुलन कायम राख्न मद्दत गर्दछ। कुनै पनि अनिश्चितता वा परिवर्तन, जस्तै करियरमा परिवर्तन वा कठिन परिस्थिति, लाई सजिलैसँग अनुकूलन गर्ने शक्ति दिन्छ। राम्रो समय व्यवस्थापन र आत्मविश्वास बढाउँदछ। जीवन कौशल निश्चित हुँदैन, तर अभ्यास र अनुभव मार्फत जुनसुकै उमेरमा पनि सिक्न वा सुधार गर्न सकिन्छ। विद्यार्थीहरूको निम्ति कौशल विकासको आवश्यकता किन पर्दछ त भन्दाखेरि, यसले रोजगारको सम्भावना बढ्दछ। अर्थात् प्राविधिक तथा व्यावहारिक कौशलमा तालिम पाएका विद्यार्थीहरूको रोजगार पाउने सम्भावना अधिक हुन्छ। दुई, आत्मनिर्भरता बढ्दछ। कौशलको आधारमा युवाहरूले स्व-व्यवसाय सेल्फ बिजनेस पनि सुरु गर्न सक्नेछन्। तेस्रो, व्यक्तित्वको विकास हुने गर्दछ। सञ्चार कौशल, कम्युनिकेसन, नेतृत्व, लिडरसिप, टिम वर्क, समस्या समाधान अनि समय प्रबन्धन जस्ता गुणहरू

रूप विकसित हुने गर्दछ। चौथो, प्राविधिक परिवर्तन सँगसँगै हिँड्नमा सहायता प्राप्त हुँदछ। हिजो आज एआई, रोबोटिक्स, डिजिटल प्रविधि अनि डेटा जस्ता क्षेत्रहरूमा नयाँ अवसरहरू बन्दै गइरहेको छ। कौशल विकासले युवाहरूलाई यस क्षेत्रको निम्ति तयार पार्दछ। वैश्विक अवसर प्राप्त गर्न सकिन्छ। अन्तर्राष्ट्रिय मानक अनुसार प्रशिक्षित युवाहरूले विदेशतिर पनि रोजगारको अवसर प्राप्त गर्न सक्नेछन्। भविष्यको लागि सिक्नुपर्ने उत्कृष्ट कौशलहरू। यदि युवा विद्यार्थीहरूले भविष्यमा आफ्नो व्यवसाय वा विभिन्न औद्योगिक वा सरकारी क्षेत्रहरूमा कार्य गर्नका निम्ति कौशलहरू सिक्न चाहे, कुन प्रकारको कौशलहरू सिक्नुपर्छ भन्ने विषयलाई हेर्दा हामी यहाँ केही माग भएका कौशलहरू रहेको देख्न पाउँछौँ। एक, डिजिटल साक्षरता अर्थात् डिजिटल लिटरेसी। कार्यस्थलमा प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल उपकरण र प्लेटफर्महरूको आधारभूत ज्ञान आवश्यक हुन्छ। यसमा माइक्रोसफ्ट अफिस जस्ता कार्यक्रमहरूमा दक्षता, क्लाउड कम्प्युटिङ, डेटा विश्लेषण र साइबर सुरक्षा जस्ता ज्ञानहरू समावेश हुन्छन्। व्यावहारिक कौशल अर्थात् प्र्याक्टिकल स्किल्स, यसलाई सफ्ट स्किल्स पनि भनिन्छ। यसले विद्यार्थीहरूमा भएका व्यक्तिगत गुणहरूलाई प्रस्ताएर तिनीहरूलाई प्रभावकारी रूपमा अन्तर्क्रिया गर्न सक्षम बनाउँछ। सृजनशीलता र नवप्रवर्तन, क्रिएटिभिटी, इनोभेसन। जब मानिसले नियमित कामहरू दक्षतापूर्वक गर्न थाल्छन्, मानव सृजनशीलता र नवप्रवर्तन अझ महत्त्वपूर्ण हुन थाल्छ। आफ्नो सृजनशीलता तथा परम्परागत ढाँचादेखि अलग सोच्ने क्षमता विकास गर्दा विद्यार्थीहरू आफ्नो क्षेत्रमा फरक बन्न सक्छन् अनि समस्याहरूका नयाँ समाधानहरू खोज्न सक्षम हुनेछन्। भावनात्मक बुद्धिमत्ता इमोसनल इन्टेलिजेन्स अर्थात् इक्यू। यस कौशलद्वारा आफ्नो भावना, क्षमता तथा कमजोरीहरूको पहिचान गर्न सकिन्छ तथा अर्काको भावनाहरूलाई बुझ्ने अनि उसैको दृष्टिकोणले सोच्ने क्षमताको विकास गर्न सकिन्छ। सँगै कार्य गर्ने टोलीहरू विविध र समावेशी भएको खण्डमा सामञ्जस्यपूर्ण र सहकार्यपूर्ण कार्य वातावरण प्रबन्धन गर्न सक्ने क्षमता विकसित गर्नको निम्ति यस्तो कौशलहरूको खाँचो हुन्छ। उद्योग विशिष्ट कौशल इन्डस्ट्री स्पेसिफिक स्किल्स अथवा यसलाई टेक्निकल स्किल्स पनि भनिन्छ। यसमा केही विशेष दक्षता अनि ज्ञान आर्जन गर्ने क्षमताको विकास गर्ने तालिम दिइन्छ जो कुनै एउटा खास व्यवसाय वा क्षेत्रमा काम गर्नको निम्ति जरुरी हुँदछ। आउनुहोस्, अब हामी यस क्षेत्रमा विद्यार्थीहरूलाई मद्दत पुर्याउनको निम्ति हाम्रो देशको सरकारले के कस्ता पहल गरिरहेका छन् त भन्ने विषयमाथि चर्चा गरौँ। भारत सरकारले युवाहरूलाई रोजगार योग्य बनाउनको निम्ति धेरै योजनाहरू तयार गरेको हामी थाहा पाउँदछौँ। जस्तै स्किल इन्डिया मिसन, कौशल भारत मिसन, जसद्वारा देशभरिका युवा विद्यार्थीहरूका निम्ति औद्योगिक क्षेत्रको आवश्यकता अनुसार प्रशिक्षण दिने गरिन्छ। यसको उद्देश्य युवाहरूलाई रोजगार योग्य बनाउने रहेको पाइन्छ। प्रधानमन्त्री कौशल विकास योजना PMKVY, यसमा रहेको छ निशुल्क कौशल प्रशिक्षण तथा प्रशिक्षण प्राप्त गरे पश्चात प्रमाणपत्र तथा विभिन्न क्षेत्रतिर नियोगमा सहायता। राष्ट्रिय शिक्षुता प्रशिक्षण योजना NAPS, यस प्रशिक्षण योजना अन्तर्गत विद्यार्थीहरूले शिक्षा सँगसँगै रोजगार गर्ने अवसर पनि प्राप्त गर्न सक्नेछन्। शिक्षा सँगसँगै विभिन्न औद्योगिक क्षेत्रहरूमा कार्य गर्ने वास्तविक अनुभव पनि प्राप्त गर्ने अवसर राष्ट्रिय शिक्षुता प्रशिक्षण योजना मार्फत विद्यार्थीहरूले पाउने गर्छन्।
औद्योगिक प्रशिक्षण संस्थान आईटीआईएस मार्फत विद्यार्थीहरूले इलेक्ट्रिसियन, फिटर, मसिनिस्ट, कम्प्युटर, अटोमोबाइल आदि अनेक विषयहरूमा प्रशिक्षण प्राप्त गर्न सक्छन्। जनशिक्षण संस्थान यस योजना अन्तर्गत ग्रामीण क्षेत्रका महिलाहरू, स्कुल पढ्न छोडिसकेका युवाहरू तथा अनु

अनुसूचित जाति जनजाति तथा अन्य अल्पसंख्यक वर्ग का मानिसहरूको निम्ति कौशल प्रशिक्षण व्यवस्था रहेको पाइन्छ। नयाँ शिक्षा नीति एनईपी 2020 यस शिक्षा नीति अन्तर्गत विद्यालय स्तरमा पनि व्यावसायिक शिक्षा र कौशल आधारित शिक्षामा बल दिएको पाइन्छ। पश्चिम बंगाल राज्यमा पनि राज्य सरकारले युवा तथा छात्र छात्राहरूलाई रोजगारसित जोड्नको निम्ति केही प्रमुख कौशल विकास योजनाहरू चालु गरेको हामी थाहा पाउँछौ, जसमा प्रमुख छन् उत्कर्ष बांग्ला, यो प्लेसमेन्ट आधारित अल्पकालिक कौशल विकास योजना हो। यसलाई पश्चिम बंगाल कौशल विकास सोसाइटी PBSSD द्वारा सञ्चालित गरिन्छ। यसको उद्देश्य युवा विद्यार्थीहरू तथा बेरोजगार युवाहरूलाई रोजगार उन्मुखी प्राविधिक प्रशिक्षण प्रदान गर्नु हो। यस अन्तर्गत कृषि, ब्युटी एन्ड वेलनेस, आइटी, आइटीईएस, हस्पिटालिटी तथा अटोमोटिभ जस्ता 12 देखि 720 घण्टासम्मको निशुल्क कोर्स सामेल रहेको छ। प्रशिक्षण पूर्ण भए पश्चात मान्यता प्राप्त प्रमाण पत्र दिइन्छ अनि रोजगार प्राप्त गर्नमा सहायता पनि गरिन्छ। यस विषय धेरै जानकारी एवं पञ्जीकरणको निम्ति विद्यार्थीहरूले पश्चिम बंगाल कौशल विकास सोसाइटी PBSSD को पोर्टल खोलेर हेर्न सक्नेछन्। पश्चिम बंगाल शिक्षुता प्रोत्साहन योजना, वेस्ट बंगाल एप्रेन्टिसिप प्रमोशन स्किम WBAPS, यो योजना मार्च 2024 सुरु गरिएको हो। यसको मुख्य उद्देश्य प्राविधिक शिक्षा प्रशिक्षण तथा कौशल विकास विभागद्वारा युवाहरूलाई वित्तीय सहायता दिएर अनि उद्योगहरूसित जोडेर रोजगार तथा कौशल विकासलाई बढावा दिनु हो। लक्ष्य, यस योजना अन्तर्गत प्रति वर्ष लगभग 1,00,000 युवाहरूलाई लाभान्वित गर्ने लक्ष्य राखिएको छ। लाभ, प्रशिक्षुहरूलाई उद्योगहरू प्रतिष्ठानहरूमा काम सिक्ने अवसर प्राप्त हुन्छ, जसले गर्दा उनीहरू कार्यस्थलको माग अनुसार कुशल बन्न सक्दछन्। अब हामीले भविष्यका लागि सिक्नुपर्ने आवश्यक कौशलहरूको अन्वेषण गरिसकेपछि नयाँ कौशलहरू सिक्ने विभिन्न उपायहरू विषय हामी चर्चा गर्नेछौँ। विद्यार्थीहरूको निम्ति आर्थिक गतिशीलता र भविष्यका परिणाम सुधार गर्न यी गतिविधि र रणनीतिहरूको प्रयोग आवश्यक हुन्छ। पाठ्यक्रमको चुनाव, अनलाइन पाठ्यक्रम र प्रमाणपत्र कार्यक्रमहरू आफ्नै गतिमा नयाँ कौशल सिक्ने उत्कृष्ट तरिका हुन्। धेरै विश्वविद्यालय, व्यावसायिक विद्यालय र पेशागत संस्थाहरूले विभिन्न विषयमा अनलाइन पाठ्यक्रम र प्रमाणपत्रहरू प्रदान गर्ने गर्दछन्। कार्यशाला र सम्मेलनहरूमा सहभागी भएर यस्ता कार्यक्रमहरूले गहिरो शिक्षा अनुभव भएका तथा विभिन्न क्षेत्रसित जोडिएका व्यक्तिहरूसित नेटवर्क गर्ने अवसर प्रदान गर्दछ। धेरै संस्थाहरूले वर्षभरि नै यस्ता तालिम कार्यक्रमहरू आयोजन गरिरहेका हुन्छन्। पुस्तक तथा लेखहरू पढ्ने, आफूले रुचाएको क्षेत्रसित सम्बन्धित पुस्तक तथा लेखहरू पढ्दा नवीनतम प्रवृत्ति र उत्कृष्ट अभ्याससँग अध्यावधिक रहन सकिन्छ। सफ्ट स्किल निर्माण गर्न र उद्योग विशिष्ट विषयहरूबारे जानकारी राख्न यो विशेष उपयोगी हुन्छ। मार्गदर्शन खोज्नु, आफूले रुचाएको कौशल विशेषज्ञलाई मार्गदर्शकको रूपमा पाउनु अमूल्य हुन्छ। उनीहरूले कौशल विकास र करियर नेभिगेट गर्न मार्गदर्शन र सल्लाह दिन सक्छन्। अभ्यास, नयाँ कौशल सिक्न समय र अभ्यास जरुरी हुन्छ, यसैले आफ्नो कौशलहरू प्रयोग गर्ने अवसरहरू खोज्नु आवश्यक हुन्छ। अन्तमा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले एउटा कुरो सधैँ ध्यान राख्नुपर्ने हुन्छ, कौशल विकास केवल रोजगार पाउने साधन होइन, यो आत्मनिर्भरता, आत्मविश्वास अनि सामाजिक योगदानको एउटा अत्यन्त उपयोगी मार्ग पनि हो। यदि युवा विद्यार्थीहरू कौशलयुक्त भए उनीहरूले आफ्नो जीवनलाई उत्कृष्ट बनाउने मात्र नभएर आफ्नो राष्ट्रलाई पनि सशक्त बनाउने क्षमता आर्जन गर्न सक्नेछन्। युवाहरू भारतको सबैभन्दा

श्रोता अब प्रस्तुत गर्न लागिरहेको छौं कार्यक्रम जय जवान. यस कार्यक्रम अन्तर्गत अब फौजी श्रोताहरूलाई सुनाउने छौं केही चलचित्रका गीतहरू.

फौजी श्रोतालाई कार्यक्रमको पहिलो गीत सुनाउनेछौ सोनु निगम र अल्का याग्निको आवाजमा चलचित्र रिफ्युजीबाट संगीत रहेको छ अन्नु मल्लिकको।

श्रोताओं प्रसारण आकाशवाणी खरसाङ को एफएम 103.5 मेगाहर्ज को तरंगमा हजुरले सुन्दै हुनुहुन्छ विशेष फौजी श्रोताहरुका निम्ति प्रस्तुत कार्यक्रम जय जवान अन्तर्गत केही चलचित्रका गीतहरु अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौं अलका याग्रिक र शानको आवाजमा बस इतना सा खाव है चलचित्रबाट संगीत रहेको छ आदि श्रीवास्तवको

फौजी श्रोताले प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो दिलवाले दुल्हनियाले जाएंगे चलचित्रबाट लता मंगेशकर र कुमार शानुको आवाजमा। संगीत रचना थियो जतिन ललितको अनि शब्द रचना थियो आनन्द बक्सीको। अब अघिल्लो गीत श्रीकानु चलचित्र दामिनीबाट कुमार शानुको आवाजमा।

जय जवान कार्यक्रमको अन्तिम गीत सुन्नुहोस्। 1942 अ लभ स्टोरी चलचित्रबाट कुमार शानुको आवाजमा।

हस्ते श्रोता यस गीतको अन्त साथै जय जवान कार्यक्रम यही पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं। हजुरहरूले हाम्रो कार्यक्रम दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि एआर एपबाट पनि सुन्न सक्नुहुनेछ।

यो आकाशवाणी हो। साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। भारत ब्रिटेन व्यापक आर्थिक अनि व्यापार सम्झौता अन्तर्गत आज ब्रिटेनलाई पन्जाबको अमृतसर अनि लुधियानाबाट रेडिमेड वस्त्र अनि उनी र वस्ट्रेट धागोको खेप पठाइएको छ। यो सम्झौता आजदेखि लागू भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भन्नुभयो, भारत ब्रिटेन व्यापक आर्थिक अनि व्यापार सम्झौता तथा सामाजिक सुरक्षा सम्झौता भारत अनि ब्रिटेन बीच मजबुत साझेदारीमा महत्वपूर्ण माइलखुट्टी हो। वाणिज्य अनि उद्योग मन्त्रीले आज युरोपीय संघको व्यापार अनि आर्थिक सुरक्षा आयुक्त मारोसेफकोविचसित भेटवार्ता गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले समाजको व्यापक हितमा आयुर्वेदमा आधुनिक तकनिकीहरूलाई अप्नाउने आह्वान गर्नुभयो। केन्द्रीय मन्त्रीमण्डलले आज उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग 19 अनि वाराणसी रिङ रोड 20-40 किलोमिटर भन्दा अधिक लामो 6-लेन ग्रिनफिल्ड एलिभेटेड करिडोरलाई स्वीकृति दिएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज बेल्जियमको ब्रुसेल्समा युरोपीय संघको स्टार्टअप अनुसन्धान अनि नवाचार आयुक्त एकातेरिन जहारिएवासित भेट गर्नुभयो। केन्द्रीय औद्योगिक सुरक्षा बल सीआईएसएफका महानिर्देशक प्रवीर रञ्जनले आज जम्मूमा श्री अमरनाथजी यात्रा 2026का लागि सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। केन्द्रीय कौशल विकास अनि उद्यमिता मन्त्री जयन्त चौधरीले भन्नुभयो, देशलाई वैश्विक कौशलको केन्द्र बनाउनका लागि विश्वास गुणवत्ता आधारित कौशल परिस्थितिकी तन्त्र बनाउन जरुरी छ। अमेरिकाले आज इरानमाथि फेरि हमला गरेको छ। अमेरिकी सेनाले भनेको छ, यी हमलाहरूमा इरानको सैन्य क्षमतालाई निशाना बनाइएको छ। मौसम विभागले उडिसामा आज मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई सुनाउने छौं केही चलचित्रका गीतहरू।

गीतको क्रममा अन्तिम गीत सुन्दै हुनुहुन्थ्यो लता मङ्गेशकर र उदित नारायणको आवाजमा दिल तो पागल हे चलचित्रबाट। अब प्रस्तुत गर्न लागिरहेछौ अघिल्लो कार्यक्रम गाउँले सभा।

0: नमस्ते छ कान्छीमाई दिदी।
1: ए नमस्ते छ, नमस्ते छ धनमाई बहिनी। सुन्दैछु सभामा को आउनुहुन्छ होला भनेर।
0: ज्यू ज्यू
1: तपाईँ आइपुग्नु भएछ, एकदमै खुसी लाग्यो। लु सजिलो गरेर बस्नुहोस् न।
0: हुन्छ हुन्छ, यहाँ तपाईँले ठुलो गरी ओछ्याउनु भएको रहेछ।
1: हजुर
0: गुन्द्री ठुलो पारेर बस्नु, म त सधैँ गुन्द्रीमा नै बस्छु नि।
1: हुन्छ हुन्छ, त्यतैतिर बस्नुहोस् न। र त्यो तपाईँको धनको भोको पनि टाउकोमा बोकेर ल्याउनु भएको रहेछ, यतैतिर राख्नुहोस्। खै जहिले पनि धनको भोको बोकेर आउनुहुन्छ,
0: राखिदिनुहोस् न कान्छीमाई दिदी। अहिले बिर्सिनु भएन फेरि जाने बेलामा,
1: अहिले सम्झाउँछु नि म तपाईँलाई। र गुन्द्रीमा सजिलो गरेर बसौँ। निकै धपेरी भएर पो आउनुभएछ त तपाईँ त।
0: अब के गर्नु, सभामा त समयमा नै आइपुग्नु पर्यो, सबैजना भेटघाट हुन्छ भनेर। होइन कान्छीमाई दिदी, आज त तपाईँले साइली बुहारी आउनुहुन्छ भनेर भन्नुहुँदै थियो।
1: हजुर हजुर, साइली बुहारी आउँछु भनेर अस्ति नै मलाई भन्नुहुँदै थियो, छिटै आउँछु है भनेर भन्नुहुँदै थियो। अब बुहारी मान्छे काम के पर्यो होला नि त घरमा। हामी बुढाबुढीको त घरमा कति काम गर्छ, कति काम पर्छ, पाहुना आउँछ, यताउतिको मान्छेहरू आउँछ, बातचित गर्नु पर्यो होइन। र अब बुहारी मान्छेको झन् अब त्यस्तै हो काम, त
0: सबै काम
1: निम्टाएर आउनु
0: पर्यो।
1: हजुर यसो गरौँ न धनमाई बहिनी, बुहारी नाइन्जेलको लागि चाहिँ हामी यसो नाचगान पो गर्दै गर्नुपर्छ होला।
0: एकछिन विश्राम गर्नु भनेको बुझेँ मैले, रमाइलो गीत सुनाउँ त त्यसो भए।
1: लु सुनाउन
0: हुन्छ।

0: आहा, धनमय बहिनी, रमाइलो भयो, गीत सुनेर त नाचुङ नाचुङ मन लाग्यो हौ मलाई त।
1: धेरै आनन्द भयो नि कान्छीमा देवी, विश्राम पनि भयो, गीत पनि रमाइलो सुन्यौँ।
0: हजुर हजुर, यसरी अब गीत सुन्दै काम कुरो गर्नु पनि रमाइलो
1: हुन्छ।
0: हजुर हजुर, मेलो पनि सर्छ भन्दै पर आएको साइली बुहारी होइन, दुगुर्दै पो आउँदैछ त।
1: ए, साइली बुहारी हो।
2: नमस्कार छ, नमस्कार कान्छीमा दिदी।
0: हामीसँग त अस्ति नै यहाँको भेटघाट बुहारीको भयो, तपाईँसँग भेटघाट भएको थिएन, अस्तिदेखि भेटघाट गरौँला गरौँला भन्दै थियो, खै त्यस्तो जोजन नमिलेको होला हौ है,
1: त्यस्तै होला
2: गर्दै आएको बेलामा यहाँ धनमाया दिदीसँग भेट भयो, साह्रै खुसी।
1: मलाई पनि साइली बुहारी भन्नुहुन्छ, मलाई पनि साह्रै खुसी लाग्यो यहाँ साइली बुहारीसँग भेटघाट हुँदा।
2: हजुर हेर्नुहोस् न, म त यो पानीको मौसममा हो,
1: हजुर
2: पानीको दिनमा अब घरमा काम त्यतिकै काम धन्दा सकेर धनमा दिदी हो यो गम्बुट लाएर बारीमा पसेको थिए। बारीमा त किरा फटेङ्ग्राले दुःख दिएर हो, अन्न बाली खाएर मलाई त नि हरेस लाग्यो हो कान्छी माया दिदी, धनमाया दिदी
1: भनेपछि सबैको त्यही हो, मेरो पनि त्यही हो नि,
0: झारहरू उखालेर आएको रहेछ हात
2: पनि पनि यहाँ सभामा ढिलो भएर कुद्दै कुद्दै कुद्दै आएको नि म त।
0: अबै गम्बुटमै पो छ त यहाँ त, हेर्नुस् त जुगाली पनि खाएछ,
2: खुन पनि निस्किरहेको छ, हेर्नुस् न खुन पनि निस्किरहेको छ,
1: काम गर्दा गर्दै कुदेर आउनु भएछ, त्यस्तै हुन्छ नि, हामी पनि बेला बखत
2: सभाको समय भइसक्यो भनेर चाहिँ उकालो कुद्दै कुद्दै आएँ नि म त।
0: हजुर, हामीले त गीत पनि सुनिसक्यौँ, तपाईँ अलिक ढिलो आउनु भयो, हजुर हजुर,
1: अहिले के छ समय छ भने सुन्नु पर्छ नि,
0: सुनाउनु पर्छ। र आज चाहिँ यहाँ धनमाया बहिनीले साइली बुहारीले के सोचेर आउनु भएको छ हौ तपाईँहरूले?
1: म त सधैँ नै कान्छी माई दिदी अब खेतीपाती सम्बन्धी नै सोध्छु, फेरि भएन कोही बेला स्वास्थ्य सम्बन्धी पनि धेरै कुरोहरू, नजानेको नबुझेको कुरोहरू त सभामा आएर नै तपाईँहरूलाई सोध्छु नि त, जानकारी पाउनु पनि धेरै कुरो हो, नजानेको नबुझेको कुरोहरूमा है, फेरि भएन गएर यसो गाउँ घर नबुझेकोहरूलाई पनि बुझाइदिनु पर्यो, जानेको
0: आफूले जानेको बुझेको कुरा अरूलाई बताएको छ भने त धेरै राम्रो हुन्छ नि त, आफूलाई खुसी लाग्छ,
2: आफूलाई ज्ञान भएको कुरो अरूलाई बताउनु राम्रो पनि हो नि त,
0: राम्रो हो, उताको रोग यता आउँदैन, यताको रोग उता जाँदैन, सबै कुरो यसो जानेर बुझेर गएको छ भने राम्रो, बताइदिएको राम्रो नि त।
1: अब खेतीपातीमा पनि एउटै सब्जी लगाउँदा पनि फसल नै राम्रो हुँदैन कि कान्छी माई दिदी, अब कोही बेला अब यो पालि अदुवा लगायो भने अर्को पालि पनि अदुवा लगायो भने फेरि राम्रो सप्रिँदैन हौ।
2: भनेपछि मेरो त त्यस्तै पो भएको हो कि क्या हो,
1: तपाईँले त्यसै गर्नु भएको छ,
2: मेरो त्यही भएर पो यो फसल नसप्रेको हो कि,
1: ए त्यो पनि हुनु सक्छ होइन कान्छी माई दिदी,
2: फसल राम्रोसँग हुनको लागि चाहिँ कस्तो प्रकारले के गर्नुपर्छ त्यो पो बारेमा जानकारी गराइदिनुहोस् न आज।
1: हजुर हजुर, हामी त अब यस्तै जानकारीहरू लिनुपर्छ नि त।
0: हजुर हजुर, अब यहाँ साइली बुहारीले पनि सोध्दैछ, यहाँ धनमय बहिनीले पनि सोध्दैछ, हामीले एउटा हामीले बारीमा एउटै किसिमको फसल लगाइरहन्छौँ भनेर भन्नुहुँदैछ, अब यसो गर्नुहोस् न तपाईँहरूले यो फसल चक्र भन्नुभएको त सुन्नु भएको होला नि तपाईँ,
1: सुनेको सुनेको,
2: हजुर हजुर सुन्नु त सुनेको।
0: हजुर, हामीले खेतीपाती गरेपछि चाहिँ एउटा कुरो एकदम ध्यानमा राख्नुपर्छ, हाम्रो खेतीवाला दाजुभाइ दिदी बहिनीहरूले फसल चक्र चाहिँ अप्नाउनु पर्छ है, अब एउटै जमिनमा घरिघरि परिवर्तन गर्दै मौसम माटो उर्वरता क्षमता आदि ध्यानमा राखेर चाहिँ हामीले खेती खेतीलाई चाहिँ फसल चक्र गरिने खेतीलाई चाहिँ फसल चक्र भनिन्छ र हामीले फसल चक्र पनि अप्नाउनु पर्यो। अथवा एउटा कुरो के छ भन्दा अब पहिल्यैबाट हामीले चाहिँ प्लानिङ गर्नु पर्ने सोच्नु पर्यो, कुन कुन खेती मौसम अनुसार चाहिँ हामीले जमिनको उर्वरता क्षमता अनुसार चाहिँ खेती गर्नलाई पनि फसल चक्र भनिन्छ।
1: हजुर हजुर, भनेपछि हामीले त एउटै फसल चाहिँ लाउनु नहुने
0: लगाउने
1: है, र के कुरो हो अब यहाँ कान्छीमाई दिदीबाट नै बुझौँ न त।
2: ए हजुर, यो कान्छीमाई दिदी फसल चक्र जुन अप्नाउनु भन्नुहुँदैछ नि, त्यो फसल चक्रको

0: मितिहरू चाहिँ के हो त्यो पनि बताइदिनुहोस् न।
1: अब यो विधेमा चाहिँ के आउँछ भन्दा मौसम भइगयो, माटो भइगयो है, अब जस्तो माग भयो र बजारको माग अनुसार चाहिँ खेती अथवा फसल छानेर चाहिँ हामीले लगाउनु पर्यो। अब यसो हेर्नु पर्यो नि त बजारमा चाहिँ के चाहिँ भाव पाउँदैछौँ हामीले, कुन चाहिँ खेतीले भाव पाउँदैछ त्यो हेर्नु पर्यो। अलिक चलाक चनाखो पनि हुनु पर्यो नि त खेती गरेपछि। अनि जहाँ बजार नजिक भएको ठाउँमा चाहिँ सब्जी खेती गर्दा चाहिँ किसानहरूले एकदमै धेरै फाइदा हुन्छ, राम्रो पनि हुन्छ।
0: दिदीले त फसल चक्र अप्नाएरै लाउनुहुन्छ नि त खेती है।
2: खै सुनेको मैले पनि फसल चक्र अप्नाउँछ भनेर, तर मैले अहिलेसम्म फसल चक्र चाहिँ अप्नाएको छुइनँ। र यहाँ कान्छीमाई दिदी त कान्छीमाई दिदीकोबाट चाहिँ यसो जानकारी पाउन सकिन्छ कि भनेर नि।
1: हुन्छ नि, म जाने जति अनुसार तपाईँहरूलाई बताइदिन्छु नि। अब जुन खेती चाहिँ लगाइन्छ मौसम अनुकूल हुनु अति नै, जुन खेती लगाइन्छ मौसम अनुकूल हुनु अति नै आवश्यक रहन्छ। जस्तो अब फसलको माग छ भन्दैमा मौसम विपरीत खेती लगाउँदा नोक्सान भएर जान्छ, त्यो चाहिँ हामीले याद गर्नु पर्यो।
0: भन्नाले अब जस्तो प्रकारको वातावरण छ, जस्तो वातावरणमा चाहिँ फसल हुर्किन्छ त्यस्तै चाहिँ हामीले लाउनु पर्यो।
1: कति छिटो बुझेको हेर्नु यहाँ साइली बुहारीले, यहाँलाई त बुझाउनु मात्रै पर्छ, यहाँ छिटो बुझ्नुहुन्छ।
2: अब बारीमा उहाँले पनि खेती राम्रो गर्नुहुन्छ नि त, त्यो भएर होला नि छिटो बुझ्नु भयो।
1: हजुर, अनुभव पनि छ नि त यहाँलाई धेरै कुरोको। अनि त्यसरी नै त्यो पनि हामीले ध्यानमा राखेर फसल चक्रको चाहिँ हामीले अप्नाउने चाहिँ गर्नु पर्यो। जस्तो कि अब बाक्लो अथवा चाम्रो माटोमा तरुल जातको खेती जस्तै गाजर भयो आलु राम्रो हुँदैन, अब त्यसलाई चाहिँ हामीले फुरफुराउँदो माटो चाहिन्छ। अब यसलाई त्यसलाई हामीले फुरफुराउँदो बनाउनु पर्यो, अलिक मलिलो बनाउनु पर्यो, त्यो अनुसारले चाहिँ हामीले जस्तै गाजर आलुहरू चाहिँ लगाउन सक्छौँ। अब के हुन्छ भन्दाखेरि एउटा पानीको आपूर्तिले पनि हुन्छ है। जस्तै कि अब खरिफ सिजनमा
2: त्यो बाहेक अरू के कुरा छ होला नि कान्छीमाई दिदी?
1: अब यसमा पनि हामीले एउटा फसल चक्रको चाहिँ जुन चाहिँ जराको गहिराई होइन, यसमा चाहिँ हामीले फसल चक्रको चाहिँ पहिलाबाट नै हामीले सोच्नु पर्यो। प्लानिङ गर्दा चाहिँ खरिफ जमिनमा चाहिँ डिप रुटेड फसल छान्यो भने चाहिँ रबी सिजनमा चाहिँ हामीले स्यालो रोटेड फसल चाहिँ छान्नु पर्यो। जस्तै कि अब खरिफ जमिनमा चाहिँ हामीले सिङ्तामे सिमीको खेती गर्न सक्छौँ, लगाउन सक्छौँ। अनि अर्को सिजनमा चाहिँ हामीले रबी सिजनमा चाहिँ मटर हामीले अनुकूल मटर लगाउन सक्छौँ, त्यसलाई अनुकूल मानिन्छ। यस्तो कि अब यस्तो किन गरिन्छ भने अब गहिरो जरा जाने फसल लगाउँदा चाहिँ तत्व तलको मलजल लिन्छ अनि यसले जमिनको उर्वरता क्षमता पनि घटेर जान्छ। अब फेरि यस्तै फसल मात्र लगाउँदा पनि माथि माथिको जुन चाहिँ मलजल चाहिँ सकेर खेती राम्रो हुँदैन र त्यसै कारण जराको आधारमा जमिनको अनुकूल खेती गर्नाले पनि धेरै नै राम्रो हुन्छ।
2: साइली बुहारी बुझ्नु हुँदैछ?
0: हजुर हजुर, यो मैले बुझे अनुसार चाहिँ भर्खरै कान्छी माया दिदीले भन्नुभएको चाहिँ यो जराको गहिराई छ नि, जुन चाहिँ अलिक गहिरो रूपमा जरा लिन्छ नि यो फसलहरू, हो त्यो फसलहरू लगायो भने चाहिँ हामीलाई यो राम्रो हुने रहेछ। जस्तो कि मटर होइन,
1: मटर
0: अन्त यो अन्य फल भन्नुभयो नि, हो त्यो बुझे मैले चाहिँ धनमाया दिदी।
2: हजुर हजुर, ठिकै हो।
1: मटर भयो, सिमी भयो, है यस्तै लगाउनु पर्यो। अनि अर्को के छ भन्दाखेरि मलजल चाहिँ धेरै लिने क्षमता अनि मलजल कम्ती लिने क्षमता पनि हुन्छ है यसमा, यो पनि हामीले बुझ्नु पर्यो। जस्तै कि अब खरिफ सिजनमा चाहिँ मकैको खेतीले धेरै मल लिने गर्छ, थाहै छ अब मकै रोपेको जग्गा कस्तो सुक्खु हुन्छ नि है। र अब त्यसको आपूर्तिको लागि चाहिँ हामीले कम्ती मल लिने फसल जस्तै मटर सिमी इत्यादि लगायौँ भने राम्रो हो। जस्तो मटर सिमी इत्यादि लिग्युमिनस घाँस जातीय खेती गर्नाले पनि जमिनको उर्वरता क्षमता चाहिँ एकदमै फर्केर आउँछ है।
0: घाँसलाई
1: पनि भयो, अब त्यहाँ मटर लगाउँदा पनि भयो, सिमी लगाउँदा पनि भयो, अब लिग्युमिनस घाँस लगाउँदा पनि भयो, अनि त्यसले उर्वरता क्षमता पनि बढेर
0: पशुले पनि खानु पायो नि त।
1: त्यस्तो खेतीले माटोको
0: उर्वरता बढेर जान्छ,
1: क्षमता चाहिँ एकदमै बढेर जान्छ।
0: ए कान्छीमा दिदी, त्यस्तै प्रकारले यो खेतीपातीमा जुन फसल चक्र हामी अप्नाउँछौँ नि, पानीको आवश्यकता पर्छ कि पर्दैन त?
1: यो पानीको आपूर्तिको कुरा गर्नुभएको होला है साइली बुहारीले। यसमा के छ भन्दाखेरि जस्तै अब खरिफ सिजनमा चाहिँ धानको खेती गर्दा धेरै सिँचाइको आवश्यकता पर्छ अनि पानीको जुन चाहिँ वाटर लेभल हुन्छ नि त्यो पनि घटेर जान्छ। र त्यस्तै प्रकारले रबी मौसममा चाहिँ मकैको खेती गर्दा पानी कम्ती लाग्ने हुनाले पानी चाहिँ रिचार्ज भएर जान्छ। यस्तै आधारमा चाहिँ पानीको आवश्यकता अनुसार खेती गर्नाले जमिनको

0: उर्वरता कायम रहन्छ यो पनि हामीले ध्यान दिनु पर्यो है खेती गर्छु मात्र पनि भएन नि भनेर भएन हामीले पानीको आपूर्तिलाई पनि ध्यानमा राख्नु चाहिँ पर्यो
1: पानी कहाँनिर कति लाग्छ के लाग्छ भन्ने कुरो हामीले राम्रो ध्यान दिनु पर्छ नि
2: हजुर साइली बडी यो फसल चक्र गर्दा नि कान्छीमा दिदी दाल जातीय खेतीको सम्बन्धी पनि यसो बताइदिनुहोस् न के कस्तो प्रकारले चाहिँ गर्नुपर्ने हो
0: यो दाल जातीय खेतीको कुरा गर्दा के छ भन्दाखेरि कुनै पनि फसल चक्रको जुन चाहिँ हामीले प्लानिङ गर्दा चाहिँ दाल जातीय फसल लगाउनु अति नै आवश्यक मानिन्छ है किनभने अब प्रकृतिले अनौठो उपहार दाल जातीय फसललाई दिएको हुन्छ जस्तै अब दाल जातीय फसलले आफै जराबाट नाइट्रोजन उपलब्ध गराउँदछ र त्यसको बादमा चाहिँ लगाएको खेतीलाई चाहिँ राम्रो नाइट्रोजनको आपूर्ति चाहिँ पुरा भएर जाने गर्छ जस्तै अब भटमास भयो अब हामीले भटमास पनि लगाउँछौँ कालो दाल भयो मटर सिमी खेती गर्नाले चाहिँ माटोमा नाइट्रोजनको मात्रा बढेर जान्छ नि
2: हजुर
1: ए कान्छीमा दिदी
0: ज्यू
1: यो फसल चक्रमा चाहिँ भिन्न भिन्न प्रकारको हामीले फसल लगाउँछौँ होइन त्यो चाहिँ कस्तो प्रकारले चाहिँ अब त्यसलाई एउटा भिन्न भिन्न परिवार भनिन्छ सायद परिवारै भनौँ न त्यो चाहिँ कस्तो प्रकारले मिलाएर गर्नुपर्ने हो त्यो पनि अलिकति बताइदिनुहोस् न
0: हजुर अब हामीले फसल चक्रको जुन चाहिँ प्लान गर्छौँ प्लान गर्दा चाहिँ भिन्न भिन्न परिवारको फसलहरू हामीले लगाउनु पर्यो एउटै परिवारको फसल हामीले लगाउनु भएन किनकि यसो गर्नाले चाहिँ रोग र किराको प्रकोपलाई पनि हामीले नियन्त्रण गर्न सक्छौँ जस्तो कि अब
1: मेरो त्यही भएको हो कि क्या हो कान्छीमा
0: हुनु सक्छ हजुर हजुर एक दिन म आउँछु नि यहाँको बारीमा पनि यसो हेर्नुको लागि यहाँ धनमाई बहिनीले पनि भ्याए भने हामी सँगै जाउँला नि
2: बोलाउनुहोस् न
0: हजुर अनि जस्तो कि अब हिउँदे बालीमा कोपी जातीय खेतीमा चाहिँ लाब्रे किराको हरियो किराको प्रकोप धेरै हुन्छ त्यसको रोकथामको लागि चाहिँ आलु जातीय खेतीमा त्यो किरा आउन सक्दैन र त्यो रोग किराको जुन चाहिँ चेन हुन्छ नि त्यो चेनलाई चाहिँ टुटाएर चाहिँ फसल चाहिँ राम्रो हुन सक्छ
1: त्यसले गर्दा चेन भन्नाले
0: चक्र
1: जुटाउनुको लागि चाहिँ हामीले भिन्न भिन्न परिवारको खेती चाहिँ
0: गर्नु पर्यो हजुर
1: हजुर हजुर त्यस्तो रहेछ नि त कुरा
0: र अर्को कुरा के छ भन्दाखेरि हामीले फसल चक्रको प्लानिङ चाहिँ आफ्नो घरमा भएको सरसामानहरू सही प्रकार काम आउने गरी फसल छान्नु सक्नु पर्यो जस्तो कि आफ्नोमा भएको पानी तान्ने पम्प हुनु पर्यो जोत्ने हुनु पर्यो काट्ने हुनु पर्यो मिसिन हुनु पर्यो सबै कुरो छ भने खर्च पनि कम लाग्ने यसो हुँदा चाहिँ अब सरसामान खेतीमा सही समयमा हामीले उपयोग पनि गर्न सक्छौँ आफ्नोमा सबै कुरो राख्नु पर्यो नि त अन्त त्यसले गर्दाखेरि हामीले यो जुन चाहिँ सरसामानहरू छ यो सरसामानहरू आफ्नै चलाउँदा चाहिँ धेरै रोगहरूबाट पनि हामीले खेतीलाई बचाउन पनि सक्छौँ अब अरूकोबाट हामीले सरसामानहरू ल्याएर चलायौँ हात हतियारहरू ल्याएर चलायौँ काँटा कोदालोहरू चलायौँ भने धेरै अरूको बारीबाट कतिवटा रोगहरू पनि लाग्न सक्छ हजुर हजुर र आफ्नोमै छ भने हामीले त्यसलाई परिशोधन गरेर पनि त चलाउन सक्छौँ
1: भनेपछि खेतीपाती गर्छु फसल चक्र अप्नाउँछु भनेर मात्रै हुँदैन रहेछ धनमाई दिदी यसमा चाहिँ हात हतियार अब चाहिने संसाधन चाहिँ आफ्नोमै हुनुपर्ने रहेछ
2: सबै कुरामा ध्यान दिनुपर्ने रहेछ
0: ध्यान दिनुपर्छ नि अनि अन्तमा यो सबै विधिहरू माटोको उर्वरता र रोग किराको प्रकोपलाई चाहिँ कम्ती गरेर हामीले फाइदा उठाउन सक्छौँ र हामीले फसल चक्रको प्लानिङ पनि तय गर्नु पर्यो अनि त्यो अनुसारले चाहिँ हामीले फसल चक्र चाहिँ अप्नाउनु पर्यो
1: अन्तमा चाहिँ यो हामीले बुझे अनुसार धनमा दिदी यो हामीले फसल चक्रको जति पनि यहाँ एकदमै राम्रो प्रकारले कान्छीमा दिदीले हामीलाई जानकारी दिनुभयो नि यो जानकारी अनुसार चाहिँ यो विधिहरू हामीले अप्नाएर फसल चक्र अप्नायौँ भने चाहिँ फसल चक्रको फाइदा चाहिँ हामीले उठाउन
2: हजुर हजुर हामी फसल चक्र अप्नाएर चाहिँ जुनै फसल लगाए पनि उत्पादन चाहिँ एकदमै राम्रो भएर जाने रहेछ
0: हजुर हजुर फसल चक्र चाहिँ अप्नाउनु पर्यो धनमय बहिनीले साइले बरीले धेरै कुरा बुझ्नु भएछ एकदमै खुसी लाग्यो र नजानेको नबुझेको कुरा फेरि तपाईँहरूले पछि यसो जानेन भने मलाई सोध्नुहोस् अन्त ट्याकटेके छ ट्याकटेकेबाट यसो सोद्धा पनि हुन्छ
2: भेटघाट भएर
1: मैले अब यो म पनि एकदमै दुखित भएर आएको खेतीपाती नसप्रिँदा मुख्य कारण चाहिँ के रहेछ भन्दा यो फसल चक्र पनि हामीले एकदमै सठिक तरिकाले अप्नाउनु पर्ने रहेछ नि त त्यो सबै कुराहरू आज एकदमै यहाँ हाम्रो कान्छीमा दिदीले है हामीलाई राम्रोसँग जानकारी दिनुभयो तपाईहरुलाई म कुनै दिन बोलाउँछु नि मेरो
0: हुन्छ हुन्छ हामी पनि आउँछौं
2: हजुर हजुर
0: ज्यू ज्यू र के कसो रहेछ हामी त्यहाँ गएर हेर्छौं पनि बुझ्छौं पनि अनि नजानेको नबुझेको कुरा फेरि तपाईलाई बताइदिन्छु मलाई त यहाँ तपाईहरुले यो सबै कुरा बुझ्नु हुँदा एकदमै खुशी लाग्यो अब खुशी लाग्यो भनेपछि त अघि साईले बढी पनि त थिएन नि हामीले गीत सुन्दा दनमै
2: भयो नि अब सुनाइदिनु पर्छ नि एकछिन आराम गरौँ न

0: आहाहा कान्छी माई दिदी साइली बुहारी गीत त साह्रै रमाइलो सुन्न पायो
1: एकदमै आनन्दित भयो
0: आनन्द भएर आयो
1: हजुर
0: र अब कामको मेरो पनि सर्छ है कामको लाग्नै पर्यो र कान्छी माई दिदी
2: ज्यू
0: तपाईँले फसल चक्र सम्बन्धी पनि धेरै कुराहरू बताउनु भयो ज्ञान दिनुभयो है जानकारी दिनुभयो प्रश्न पनि गर्नु मन लागिरहेको थियो नि अब फसल चक्र त गर्यो हामीले बिउ पनि सो गरेर नै खेतीपाती लगाउनु पर्छ भनेर भन्नुहुन्छ है अनि यो बिउ शोधन चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने त्यो बताइदिनुहोस् न
1: हजुर हजुर
2: र बिउ शोधनको कुरा गर्दा आज तपाईँलाई धेरै कुरो जान्ने विचारै छ
1: हजुर
2: र अब बिउ शोधनको कुरा गर्दा चाहिँ धनमाई बहिनी साइली बुहारी के छ भन्दाखेरि हामीले चाहिँ बिउ बाट चाहिँ 80% संक्रमित रोगहरूको रोकथाम चाहिँ गर्न सक्छौँ है
1: हजुर
2: र अर्को कुरो के छ भन्दा फेरि हामीले बिउ छान्दाखेरि चाहिँ एकदमै संक्रमण नभएको राम्रो बिउ चाहिँ छानेर ल्याउनु पर्छ अब हामी त देख्छौँ गाउँ घरमा अल्लो घरलाई माग्छ पल्लो घरलाई माग्छ अन्त त्यही बिउ रोप्छ त्यसो गर्दाखेरि अब कति बिउमा संक्रमित भएको हुन्छ अनि पछि बारीमा रोप्दा फलन पनि राम्रो दिँदैन विभिन्न रोगहरू पनि लाग्छ त्यही कारणले गर्दा हामीले जुन नै पनि फसल गर्दा बिउ शोधन नगरी चाहिँ लगाउनै हुँदैन बिउ शोधन चाहिँ एकदम गर्नै पर्छ यो ध्यानमा राख्नुपर्छ हामी खेतीवाला दाजुभाइ दिदी बहिनीहरूले अनि अर्को कुरो के छ भन्दाखेरि बोट चाहिँ एकदमै स्वस्थ हुनु पर्यो राम्रो हुनु पर्यो अब बोट स्वस्थ छैन भने त्यो बोटबाट निस्केको जुन चाहिँ बिजनलाई नै हामीले रोप्यौँ भने त्यो त राम्रो हुने कुरै आएन फसलमा चाहिँ कम रोगको आक्रमण चाहिँ हुन्छ त्यसो गर्दा चाहिँ राम्रो बिजन लायौँ भने अनि बिउ शोधन गर्न चाहिँ खुबै कम खर्च पनि लाग्छ है
1: यो बिउ शोधन गर्ने पद्धति चाहिँ के कस्तो छ त्यो पनि
0: बताइदिनुहोस्
2: जान्नु पर्यो नि अब बिउ शोधनको महत्त्व त तपाईँहरूले सोध्नुभयो बिउ शोधन कसरी गर्नुपर्छ भन्ने पनि सोध्नु हुँदैछ है पद्धतिहरू त जान्नै पर्यो नि त अनि बिउ शोधनको पद्धति चाहिँ दुई प्रकारले हामीले गर्न सक्छौँ जस्तो कि अब सुक्खा पद्धति भयो यो पद्धतिमा चाहिँ के छ भन्दा अब मसिनो जुन चाहिँ बिउहरू हुन्छ त्यो बिउहरू जस्तै गाजर भयो मुला भयो तोरी कोपी इत्यादि बिउहरूलाई चाहिँ हामीले 2 ग्राम मिश्रित औषधि कार्बोन्डाजिम लेख्दै गर्नुहोस् है कार्बोन्डाजिम 12% अनि म्यानको जेप 63% प्रति केजी बिउसँग चाहिँ एउटा डब्बामा चाहिँ राम्ररी फिटेर चाहिँ हामीले उपचार गरेपछि चाहिँ बिउलाई चाहिँ हामीले रोप्नु पर्यो यो चाहिँ हामीले अप्नाउनै पर्छ यो जुन चाहिँ हजुर हजुर कार्बोन्डाजिम म्यानको जेप

0: भने नि मैले औषधि हजुर यो चाहिँ तपाईँहरूले जस्तो खेतीपातीको जुन चाहिँ दोकान हुन्छ नि त्यसमा गएर माग्नु भयो भने तपाईँले दिइहाल्छ
1: सुक्खा पद्धतिमा
0: सुक्खा पद्धति हजुर हजुर त्यसरी नै अर्को पद्धति चाहिँ के छ भन्दाखेरि औषधीय युक्त पानीको घोल बनाएर बिउ शोधन गर्ने पद्धति यो चाहिँ अर्को भयो है अघि मैले भने तपाईँहरूलाई
1: सुक्खा
0: भयो अनि त्यसरी नै 2 ग्राम उक्त औषधि प्रति लिटर पानीमा मिसाएर हामीले घोल बनाएर त्यो घोलमा चाहिँ बिउ 30 मिनटसम्म डुबाएर हामीले राख्नु पर्यो त्यसपछि बिउ चाहिँ छायामा राखेर चाहिँ सुकाउनु पर्छ अनि त्यसपछि चाहिँ हामीले बिउ रोप्नु पर्यो है यो अर्को पद्धतिमा चाहिँ
1: 30 मिनटसम्म
0: भन्नुभयो नि अनि यो प्रकारले चाहिँ हामीले बिउ शोधन गर्ने पद्धति अप्नायौँ भने चाहिँ हाम्रो खेतीपाती चाहिँ नोक्सान चाहिँ होइन राम्रै भएर जान्छ अनि हामीले जुन चाहिँ खेती गर्छौँ त्योबाट पनि हामीले धेरै फाइदा चाहिँ
2: राम्रो कुरा बताउनु भयो यसरी हामीले फसल चक्र अप्नाएर बिउ शोधन गरेर खेतीपाती गर्नु सक्यो भने हामीलाई त नोक्सान त पर्दैन नाफै नाफा भएर जान्छ नि त
1: हजुर हजुर यसरी अब बिउ शोधन बारेमा पनि जानकारी पाइहाल्यौँ हामीले धेरै राम्रो प्रकारले यहाँनिर कान्छीमा दिदीले हामीलाई फाइदै हुने कुरो जानकारी गराउनु भयो है अब एकछिन आनन्द पो लिनुपर्छ
2: सबै छ भने कान्छीमा दिदी हजुर हजुर रमाइलो
0: गरौँ निकै गीत सुन्ने बानी भएछ
1: हजुर
0: आनन्द लिउँ न त लु सुनौ

स्वथाने तिन्जल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गाउँले सभा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब केही क्षणमा आकाशवाणीको गान्तोक केन्द्रबाट रिले गरेर सुनाउनेछौँ प्रादेशिक समाचार।

0: सिक्किम सरकार का शिक्षा, खेलकूद तथा युवा मामला एवं कानून तथा संसदीय मामला विभाग का मंत्री साथ ही नामचीपुंग का विधायक राजू बस्नेत ले आज पाकिम स्थित डिकलिंग वरिष्ठ माध्यमिक विद्यालय में सारथी सम्मेलन में प्रमुख अतिथि को रूप में भाग लिनुभयो। कार्यक्रम टाइटन कंपनी लिमिटेड को सहयोग में सारथी 1.0 द्वारा आयोजन गरिएको थियो, जसको उद्देश्य लागू पदार्थ दुरूपयोग रोकथाम, मानसिक कल्याण र सामुदायिक जागरूकता में उत्कृष्ट योगदान पुर्याएकोमा पाकिम जिला का विद्यालय र गांव का सारथी टोलीहरूको पहिचान र सम्मान गर्नु थियो। यसले लतमुक्त र मानसिक रूपमा स्वस्थ सिक्किम निर्माण गर्ने दृष्टिकोणलाई पनि प्रवर्धन गर्यो। भेलालाई सम्बोधन गर्दै श्री बस्नेतले विद्यार्थी र समुदायहरूमा लागू पदार्थ दुरूपयोग रोकथाम र मानसिक स्वास्थ्य बारे जागरूकता सिर्जना गर्ने सारथी 1.0 को प्रयासको प्रशंसा गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र नेतृत्वमा जागरूकता रोकथाम र सामुदायिक सहभागिता मार्फत लागू पदार्थ दुरूपयोग विरूद्ध लड्न राज्यभर नशा मुक्त सिक्किम पहल लागू भइरहेको वहाँले भन्नुभयो। राज्यमा विज्ञान र गणित शिक्षालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा सिक्किम सरकारको शिक्षा विभागले 16 देखि 21 जुलाई 2026सम्म भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान आईआईएसईआर पुणेको एक्सपोजर भ्रमण अर्थात व्यावहारिक ज्ञान यात्रामा 36 जना सहभागीहरूको टोली पठाएको छ। राज्य शैक्षिक अनुसन्धान र प्रशिक्षण परिषद एससीईआरटी सिक्किमका निर्देशक डाक्टर शान्तिराम अधिकारीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा राज्यका सबै 6 जिल्लाका विद्यालयहरूबाट छानिएका 33 नवप्रवर्तन च्याम्पियनहरू अर्थात विज्ञान र गणित शिक्षकहरू साथै एससीईआरटी सिक्किमका 2 संकाय सदस्यहरू समावेश छन्। यो भ्रमण आई राइस कार्यक्रमको शिक्षक विकास घटक अन्तर्गत आयोजना गरिएको हो, जसले विज्ञान र गणित शिक्षणमा नवीन सोधपूछ आधारित र प्रायोगिक दृष्टिकोणलाई प्रवर्धन गर्छ। कार्यक्रमलाई राज्य परियोजना कार्यालय समग्र शिक्षा शिक्षा विभाग सिक्किम सरकारद्वारा समर्पित गरिएको छ। 6 दिने कार्यक्रमको अवधिमा सहभागीहरू आईआईएसईआर पुणेका संकाय सदस्य, अनुसन्धानकर्ता र शिक्षा विशेषज्ञहरूसँग अन्तर्क्रियात्मक सत्र, प्रयोगशाला गतिविधि र सोधपूछ आधारित शैक्षिक अभ्यासहरूको प्रदर्शन मार्फत संलग्न हुनेछन्। पाकिमकी जिल्लापाल परी विश्नोईको अध्यक्षतामा जलजीवन मिशन जेजेएम सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक सम्मेलन हलमा सम्पन्न भयो, जसको उद्देश्य यस मिशनको कार्यान्वयनको मूल्यांकन गर्नु, सरोकारवालाहरूबीच समन्वयलाई सुदृढ पार्नु र अनलाइन पोर्टल मार्फत कागजात र रिपोर्टिङ संयन्त्र बढ़ाउनु थियो। साथै जिल्लाभरि जलापूर्ति र सरसफाई पूर्वाधारको दिगो व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु थियो। बैठकको क्रममा जिल्लामा जेजेएमको प्रभावकारी र समयमै कार्यान्वयन सुनिश्चित गर्न विभिन्न उपायहरूमाथि पनि छलफल गरियो। बर्फुङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भुटियाले रावंगला स्थित पावर गेस्ट हाउसमा विद्युत आपूर्ति समस्याबारे उच्चस्तरीय समन्वय बैठक गर्नुभयो। विद्युत विभागका वरिष्ठ अधिकारी तथा वन विभागका प्रतिनिधि सहभागी भएको सभामा निरन्तर वर्षाका कारण विभिन्न क्षेत्रमा देखिएको विद्युत अवरोध, प्राविधिक समस्या र क्षतिग्रस्त पूर्वाधार बारे समीक्षा भयो। श्री भुटियाले विद्युत सेवा छिटो पुनस्थापना, नियमित मरम्मत सम्भार र विभागहरू बीचको प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभयो। वन तथा पर्यावरण विभाग क्षेत्रीय डिभिजन देन्तामले सीप विकास विभाग अन्तर्गत राज्य क्षमता निर्माण संस्थानसँगको सहकार्यमा विश्व युवा सीप दिवसको अवसरमा गुरासे आरक्षित वनमा वृक्षारोपण अभियानको आयोजना गर्यो। वनमा वृक्षारोपण कार्यक्रमको एक भागको रूपमा प्रशिक्षार्थीहरूले स्थानीय रूख प्रजातिहरूको वृक्षारोपणमा सक्रिय रूपमा भाग लिए। नाम्ची राँके मेला 2026को अटल चिनारी र आत्मिक केन्द्र प्रतीकात्मक राँके भूतको आज भव्य रूपमा अनावरण गरियो। यसले नाम्चीको समृद्ध सांस्कृतिक सम्पदा, पुरातन परम्परा र स्थायी विरासतको जीवन्त उत्सवको शुरूआतलाई जनाउँछ। 16 र 17 जुलाईको लागि तय गरिएको नाम्ची राँके मेला 2026मा बासिन्दाहरू र आगन्तुकहरूलाई आमन्त्रित गरिएको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस् आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण अहिले 56 सुनुनेछ प्रादेशिक समाचार यस केन्द्रको 7 बजे लोकलहरी कार्यक्रममा सुनुनेछ सुचिता सिंह लोहारको शर्मा लोकगीत त्यसपछि सलिना राईको शर्मा आधुनिक गीत सुनुनेछ सुरसंगमा 8 बजे युवानी कोशेली मैले मन पराएका गीतहरू जसमा सुनुहुन्छ ज्योति रविदासका रोजाएका गीतहरू यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाइने कार्यक्रममा 8 पर्णमा पुरीमा आयोजित भगवान जगन्नाथको वार्षिक रथ यात्रा 9:15 स्पटलाइट र बेलुकी 10 बजे आजका फनकार छाए गीत भोलिका हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा भक्ति संगीतको कार्यक्रम अर्चनाबाट 7:05 बिहानी सूचनामूलक कार्यक्रम साथै खेतीपातीबारे सल्लाह त्यसपछि मणिकमल छेत्रीको शर्मा सुनाउनेछ आधुनिक गीत 7:35 संगीत प्रभामा सुनाउनेछ आधुनिक गीत 7:55 जाँदा सामूहिक समीक्षा रंग बिरंगको संसार 8:30 प्रस्तुत गर्नुहुनेछ दिपा राणाले यसमा धारे रेलवे कार्यशाला विषयमाथि जानकारी पाउनुहुनेछ 8:45 योजना कार्यक्रम 9:30 मासिक पत्रिका कार्यक्रम इन्द्रेणी 10:02 हेलो खरसाङ 10:30 सुनाउनेछ हाम्रो सरोकार विषयवस्तु रानीछ जगन्नाथ रथ यात्रा सामाजिक सद्भाव र समानता 11:05 स्वरमाधुरीमा सुनाउनेछ के आधुनिक गीतहरू विविध स्वरमा 11:30 बंगला कार्यक्रम 12:05 प्रस्तुत गर्नेछौ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा 12:30 मेलोडी टाइम तिब्बती कार्यक्रम 1:02 आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2:30 लोकनी आधुनिक गीत फिल्मी गीतहरू सुनाउनेछौ 3 बजे गीत संगीत कार्यक्रममा लोकनी आधुनिक गीत 3:20 4 बजे साप्ताहिक प्रस्तुति नारी प्रगति जसमा वार्तालाप सुनाउने सना छेत्री अनि विधिता लामा माझ विषय रहनेछ नारी प्रगतिसित केही क्षण शीर्षकमाथि शिक्षा ज्योति 4:30 जय जवान फौजी श्रोताहरूको निम्ति कार्यक्रम 5:05 5:30 इभिनिङ मेलोडिज गाउँले सभा 6:10 जसमा सुनाउनेछ बाख्रा पालनमाथि वार्तालाप साथै अन्य अन्य विषयहरू पनि यसमा समावेश गरिनेछ प्रादेशिक समाचार 6:50 यस केन्द्रको लोकलहरीमा निमा शेर्पाको शर्मा लोकगीत सुन्नुहुनेछ बेलुकी 7 बजे त्यसपछि सुरसंगमा आधुनिक गीत सुन्न सक्नुहुनेछ विविध शर्मा बेलुकी 8 बजे युवावाणी कार्यक्रम अहंकार र आत्मसम्मान बीचको सानो रेखा प्रस्तुत गर्नुहुनेछ पूरण राईले यसबाहेक दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौ पुरी उडिसामा आयोजित भगवान जगन्नाथको वार्षिक रथ यात्रा 8:15 स्पटलाइट 9:15 र बेलुकी 10 बजे आजका फनकार छाए गीत श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण

सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति। पश्चिम बंगाल निम्न हिमालय अञ्चल लगायत दार्जीलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार र कुचबिहार जिल्लाका अधिकांश स्थानहरूमा मध्यमदेखि भारी वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा पनि यी इलाकाहरूमा गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।

0: एसपीएस केन्द्र को प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगाल सरकारले जीटीए को 2011-देखि 2026 सम्म राज्यका निकायहरूमा तथा कथित भ्रष्टाचारका आरोपहरूको जाँच गर्न एउटा न्यायिक समितिको गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सिलगढीमा शीर्ष सैन्य अधिकारीहरू, बीएसएफ, एसएसबी र पुलिसका महानिर्देशकहरूका साथ चिकन नेक सुरक्षा समीक्षा बैठक गर्नुहुनेछ। भगवान जगन्नाथ रथ यात्रा भोलि दार्जीलिङ पहाड़ तराई डुवर्स सहित राज्यमा भव्य रूपमा निकालिनेछ। राज्यमा वन मन्त्री मनोज उरावले सिलगढी इको सेन्सिटिभ जोन क्षेत्रलाई 5 देखि घटाएर 1 किलोमिटर गरिने प्रस्ताव केन्द्र सरकारलाई पठाइने बताएका छन्। टीएमसी नेत्री ममता ब्यानर्जीलाई ठूलो झट्का दिँदै एकदमै विश्वस्त मदन मित्राले राजीनामा दिएका छन् र फिफा वर्ल्ड कपको सेमी फाइनलमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड भिड्नेछन्। अब समाचार विस्तारसित। जीटीए सहित पश्चिम बंगाल भरि 2011-देखि 2026 अवधिको संस्थागत भ्रष्टाचार छानबिन गर्न न्यायिक आयोग गठन गरिएको छ। पश्चिम बंगाल सरकारले सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाबदेहिता सुदृढ गर्ने उद्देश्य अन्तर्गत उच्च स्तरीय संस्थागत भ्रष्टाचार छानबिन आयोग गठन गरेको छ। यस सम्बन्धी अधिसूचना 10 जुलाईमा जारी भई 13 जुलाई 2026 कोलकाता गाजेटमा प्रकाशित भएको हो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: कलकत्ता उच्च न्यायालयका अवकाशप्राप्त न्यायाधीश न्यायमूर्ति विश्वजीत बासुको अध्यक्षतामा गठित एक सदस्यीय न्यायिक आयोगले सन् 2011-देखि 2026 राज्यका विभिन्न सरकारी विभाग, निकाय तथा सरकारी अनुदान प्राप्त योजनाहरूमा भएको भनिएको संस्थागत भ्रष्टाचार, आर्थिक अनियमितता, घुस, जबरजस्ती असुली, अधिकारको दुरूपयोग तथा सार्वजनिक कोषको दुरूपयोगबारे अनुसन्धान गर्नेछ। यस आयोगको कार्यक्षेत्रमा जीटीएलाई पनि समावेश गरिएको। आयोगले शिक्षा, खाद्य तथा आपूर्ति, नगरपालिका र पञ्चायत, विपद व्यवस्थापन तथा राहत, आवास, मत्स्य उद्योग, सार्वजनिक निर्माण विभाग, भूमि तथा भूमि सुधार विभाग साथै जीटीए लगायतका निकायहरूको छानबिन गर्नेछ। यसै गरी प्रधानमन्त्री आवास योजना, मनरेगा, 100 दिने रोजगार, मध्यान्न भोजन योजना, आपदा प्रबन्धन तथा पुनर्स्थापना कार्यक्रम लगायत केन्द्र र राज्य सरकारका विभिन्न कल्याणकारी योजनाको कार्यान्वयन तथा बजेट खर्चको पनि समीक्षा गरिनेछ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: केन्द्रीय मन्त्रीमण्डलले आज उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच 46 किलोमिटर भन्दा अधिक लामो 6 लेन ग्रीनफिल्ड एलिभेटेड करिडोरको स्वीकृति दिएको छ। यसलाई हाइब्रिड एन्युटी मोडल मार्फत मंजूरी दिएको छ। यसले शहरी आवाजाही राम्रो हुनेछ। नयाँ दिल्लीमा आज मन्त्रीमण्डलको बैठकपछि सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस परियोजनाको जम्मा लागत 14,400 करोड़ रूपियाँ भन्दा अधिक छ। यो राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच बिना रूकावट कनेक्टिभिटी दिन्छ, जसले शहरको रोड नेटवर्कमा भीड कम हुन्छ र शहरी आवाजाही सठीक हुनेछ। यस प्रोजेक्टको असर क्षेत्रमा यात्राको औसत समय लगभग 60 मिनटदेखि घटेर 20 मिनट हुनेछ। श्री वैष्णवले भन्नुभयो, यो परियोजना प्रमुख धार्मिक, शैक्षणिक र सांस्कृतिक स्थलहरूसम्म सम्पर्कलाई राम्रो बनाउनेछ। मन्त्रीमण्डलले 62,500 करोड़ रूपियाँ बजेटको साथमा मोबाइल फोन विनिर्माण योजनालाई पनि स्वीकृति दिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह 18 जुलाईको दिन 2 दिने पश्चिम बंगाल भ्रमणमा आउनुहुनेछ। 18 जुलाई बिहान बागडोगरा हवाई अड्डाबाट उत्तरकन्या प्रस्थान गर्नुहुनेछ। उत्तरकन्यामा भारतीय सेना प्रमुख, वायुसेनाका अधिकारीहरू तथा अन्य सैन्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। यस बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। यस बैठकमा चिकन नेक भनिने सिलगढी करिडोरको सुरक्षा उपायहरूबारे छलफल गरिनेछ। बंगलादेशको सीमावर्ती क्षेत्रमा बंगलादेश सेना र चीनको बढ़दो गतिविधि बीच सिलगढी करिडोरलाई अवैध किल्लाको रूपमा विकसित गर्ने दिशामा केन्द्र सरकारले ठूलो पाइला चालेको छ। राज्यमा भाजपा सरकार आएपछि सीमा सुरक्षाका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारले बीएसएफलाई 172.6 किलोमिटर सिमानाको तार बन्दका लागि 1024.75 एकड़ जमीन

0: हस्तान्तरित गरिसकेको छ। श्री शाहले सिलगढी भ्रमण अगावै बीएसएफ एसएसबी राज्य पुलिस महानिर्देशक नागरिक प्रशासनका शीर्ष अधिकारीहरू सिलगढी आउनेछन् तथा बैठकमा भाग लिनेछन्। यस बैठकलाई ध्यानमा राख्दै चीफ अफ आर्मी स्टाफ जेनरल धीरज सेठ, पूर्वी कमानका जीओसी एनसी लेफ्टिनेन्ट जेनरल वीएम भूषण कृष्णन सिलगढी आइपुग्नु भएको छ। भगवान जगन्नाथको भव्य रथ यात्रा भोलि दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढी सहित राज्यका विभिन्न जिल्लाहरूमा भव्य रूपमा परम्परागत ढंगले आयोजित गरिनेछ। भोलि कोलकातामा आयोजित हुने रथ यात्रामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्वयं सहभागिता गर्नुहुनेछ। यसै गरी सिलगढीमा आयोजित रथ यात्राहरूमा पर्यटन मन्त्री शंकर घोष, वित्त राज्य र परिवहन राज्य मन्त्री आनन्दमय वर्मन, डुवर्सको रथ यात्रामा पार्वतीय मामिला राज्य मन्त्री विशाल लामा सहित भाजपाका प्राय सांसद र विधायकहरू आफ्नो क्षेत्रका रथयात्राहरूमा सहभागिता गर्नेछन्। स्मरण रहोस्, सिलगढी इस्कनको रथयात्रादेखि लिएर राज्यका कैयन रथयात्राहरूका लागि राज्य सरकारले 5-5 लाख रूपियाँको सहयोग राशि प्रदान गरेको छ। पुरीमा भगवान जगन्नाथको यस यात्रामा भोलि लाखौं भक्तहरू सामेल हुने अनुमान छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। दार्जीलिङ नगरपालिकाले शहरलाई फोहोर मैला हुनदेखि जगाउन सार्वजनिक स्थानहरूलाई मैला बनाउने पर्यटकहरू तथा स्थानीय मानिसहरूमाथि जरिमाना लगाउन थालेको छ। आज दार्जीलिङ शहरमा एक विशेष अभियान चलाई निर्धारित मैला ढुवाङहरूमा फोहोर मैला नफाली जताभावी फाल्नेहरूलाई जरिमाना लगाएको समाचार प्राप्त भएको छ। कतिपय पर्यटकहरूले आफूलाई थाहा नभएकोले मैला फालेको र माफी मागे तापनि जरिमाना लगाइएको छ। नगरपालिकाले विगत 1 जुलाईदेखि नै शहरमा गन्दगी अर्थात फोहोर मैला फाल्नेहरू विरूद्ध कार्यवाही गर्न थालेको छ। पर्यावरण संवेदनशील क्षेत्र ESZ-को दायरा 5 किलोमिटरदेखि 1 किलोमिटर पार्ने प्रस्ताव केन्द्र सरकारलाई पठाइनेछ। उक्त कुरा राज्यका वन मन्त्री मनोज उरावले आज सिलगढ़ीमा एउटा महत्वपूर्ण प्रशासनिक बैठकपछि भन्नुभयो। उहाँले पर्यटनलाई थप टेवा दिन तथा पर्यावरणको संरक्षणलाई ध्यानमा राख्दै सिलगढ़ी क्षेत्रको समस्या समाधान गर्ने उद्देश्यले डाकिएको यस बैठकमा पर्यटन मन्त्री डाक्टर शंकर घोष, वित्त राज्य मन्त्री तथा परिवहन राज्य मन्त्री आनन्दमय वर्मन, जिल्ला प्रशासन, वन विभागका अधिकारीहरू तथा दार्जीलिङ लोकसभा सांसद राजु विष्ट, विधायक शिखा चटर्जी आदि उपस्थित थिए। स्मरण रहोस्, इको सेन्सिटिभ जोनको दायरा 5 किलोमिटर हुनाले सिलगढ़ीको विकासलाई अवरूद्ध गरेको छ।
1: ये एक रूटीन बैठक था, आप ये सब लोग पता है कि सिलीगुड़ी अफेक्टेड था एक्चुअली वो इको सेंसिटिव जोन को लेके। ये था लगभग 5 किलोमीटर, तो इसमें काफी तरह से दिक्कत आ रही थी, समस्या आ रहा था, तो इसको लेके एक ड्राफ्ट किया गया था, उसमें से 5 किलोमीटर घटा के 1 किलोमीटर किया जाए ताकि सब सुविधा हो। तो इसको आज फाइनल करने का मीटिंग था, तो हमारे लगभग सभी विधायक, मिनिस्टर्स आनंदमय वर्मन, मिनिस्टर इंचार्ज टूरिज्म शंकर दा, राजू बिष्टा जी, ऑनरेबल एमपी शिखा दी, ऑनरेबल एमएलए सहित सभी डिपार्टमेंट सब समेत सबसे आलोचना हुआ।
0: टीएमसी नेत्री तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीका एकदमै निकट सहयोगी अनि पूर्व मन्त्री मदन मित्राले टीएमसीबाट राजीनामा दिएका छन्। ममता ब्यानर्जीको एकदमै विश्वस्त तथा स्थापनाकालदेखि नै ममताको साथमा रहेका मदन मित्राले पार्टी महासचिव अभिषेक ब्यानर्जी विरूद्ध तीखो प्रहार गरेका छन्। पार्टीको सबै पदहरू र साधारण सदस्यतादेखि त्यागपत्र दिँदै मित्राले ममता विरोधी टीएमसी गुटमा सामेल भएका छन्। श्री मित्राले आरोप लगाउँदै भनेका छन् कि अभिषेक ब्यानर्जीलाई पार्टी हितमा महासचिव पद छोड्न परामर्श दिएका थिए, तर अभिषेकले पद नछोड्दा टीएमसी आज भताबुङ्ग भएर गएको हो। फिफा विश्वकप फुटबल टुर्नामेन्ट 2026 अन्तर्गत दोस्रो सेमी फाइनल म्याच अर्जेन्टिना र इङ्ल्याण्ड माझ हुनेछ। यो म्याच आज राति 12:30 बजेदेखि शुरू हुनेछ। पहिला सेमी फाइनल म्याचमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्दै स्पेन पहिले नै फाइनलमा पुगिसकेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। पश्चिम बंगाल सरकारले जीटीएको 2011-देखि 2026 र राज्यका निकायहरूमा तथा कथित भ्रष्टाचारका आरोपहरूको जाँच गर्न एउटा न्यायिक समितिको गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सिलगढ़ीमा शीर्ष सैन्य अधिकारीहरू, बीएसएफ, एसएसबी र पुलिसका महानिर्देशक

हरूका साथ चिकन नेक सुरक्षा समीक्षा बैठक गर्नुहुनेछ। भगवान जगन्नाथ रथ यात्रा भोलि दार्जिलिङ पहाड़ तराई डुवर्स सहित राज्यमा भव्य रूपमा निकालिनेछ र फिफा वर्ल्ड कपको सेमिफाइनलमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड भिड्नेछ। यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।

पनि कार्यक्रममा श्रोताहरूलाई स्वागत जनाउँदै अब सुनाउन लाग्दैछौ लोकलहरी कार्यक्रम अन्तर्गत सुचिता सिंह लोहारका आवाजमा लोकगीत। पहिलो गीत सिकाउनुहोस् रिमी झिमी पानी। साजमा संगति दिने कलाकारहरू वासुरीमा राजु सुन्दास, सारङ्गीमा प्रेम गान्धर्व, मादलमा इन्द्र सिंह अनि किबोर्डमा उपेन्द्र प्रधान। सिकानुस लोकलहरी कार्यक्रमको पहिलो प्रस्तुति।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: लोकलहरी कार्यक्रममा आज श्रोताहरूले सुन्दै हुनुहुन्छ सुचिता सिंह लोहारको आवाजमा केही लोकगीतहरू।

स्वतः प्रसारण आकाशवाणी खरसान को एफएम 103.5 मेगाहर्ज को तरंगमा सुन्दै हुनुहुन्छ लोकलहरी कार्यक्रम अन्तर्गत सुचिता सिंह लोहारको स्वरमा लोकगीत हजुरहरूले हाम्रो कार्यक्रम दार्जीलिङ एफएम 103.2 मेगाहर्ज साथै एयर एपबाट पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, अहिलेलाई लोकलहरी कार्यक्रम यही पूरा गरिन्छ। अब हामी प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो अघिल्लो कार्यक्रम सुरसङ्गम। यसमा आज हजुरलाई सुनाउने छौँ सनिला राईको आवाजमा केही आधुनिक गीतहरू। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश दिन चाहन्छौ।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

आकाशवाणीको खरसाङ केन्द्रबाट सुर संगम कार्यक्रममा हजुरले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सनिला राईको शर्मा आधुनिक गीत. अब अघिल्लो क्रममा आकाशवाणीको समाचार रेले गरी श्रोतालाई सुनाउनेछौ. प्रतीक्षा गर्नुहोला.

0: सुरुमा मुख्य समाचार। मन्त्री परिषदले हाइब्रिड एन्युटी मोडल, मोबाइल फोन निर्माण योजना, दुई बहुट्र्याकिङ परियोजनाहरू र युरियाको लागि राष्ट्रिय लगानी नीतिलाई दियो स्वीकृति। भारत र बेलायत बीच आजदेखि व्यापक आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता भयो लागू। आज स्किल इण्डिया मिशनको 11 वार्षिकोत्सव मनाइँदै अनि फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड बीच खेल। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्री परिषदले आज राष्ट्रिय राजमार्ग 19 र उत्तर प्रदेशको वाराणसी रिङ रोड बीचको 46 किलोमिटर भन्दा बढ़ीको 6 लेनको ग्रीनफील्ड एलिभेटेड करिडोरलाई हाइब्रिड एन्युटी मोडलमा स्वीकृत गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यस परियोजनाले राजमार्ग 19 र वाराणसी रिङ रोड बीच निर्बाध कनेक्टिभिटी प्रदान गर्ने, शहरको सड़क सञ्जाललाई उल्लेखनीय रूपमा कम गर्ने र शहरी गतिशीलतामा सुधार गर्ने जानकारी दिनुभयो। मन्त्री परिषदले 62,500 करोड़ रूपियाँको बजेट विनियोजन भएको मोबाइल फोन निर्माण योजनालाई पनि स्वीकृति दिएको छ। श्री वैष्णवले यो योजना आगामी 5 वर्षसम्म लागू हुने बताउनुभयो। यस योजनाले देशमा मोबाइल फोन उत्पादनको लागि योग्य बिक्रीमा 2.25%देखि 5%सम्म प्रोत्साहन सहयोग प्रदान गर्नेछ। यस योजनाले आफ्नो कार्यकालमा लगभग 39 लाख करोड़को सञ्चयी मोबाइल फोन उत्पादन र लगभग 60,000 प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
1: मोबाइल फोन मैन्युफैक्चरिंग स्कीम, इसमें 62,500 करोड़ रुपीस का लेआउट हुआ है। आप सब जानते हैं कि इन 10 वर्षों में मैसिव चेंज आया इलेक्ट्रॉनिक्स मैन्युफैक्चरिंग में। 7 गुना मैन्युफैक्चरिंग बढ़ी, प्रोडक्शन बढ़ा और 11 गुना एक्सपोर्ट बढ़ा 2014 के कंपैरिजन में। और भारत जो मोबाइल फोन इम्पोर्टर था, आज नेट एक्सपोर्टर बन गया है और सेकेंड लार्जेस्ट मैन्युफैक्चरर बन गया है भारत मोबाइल फोन का।
0: मन्त्री परिषदले भारतीय रेलमार्गलाई लगभग 145 किलोमिटर विस्तार गर्ने दुई बहुट्र्याकिङ परियोजनाहरू ओडिशा र झारखण्डका 4 जिल्लाहरूलाई समेट्ने अनुमोदन गरेको छ। यस परियोजनामा ओडिशाको पारादीप हरिदासपुर दोहोरो लाइन र झारखण्डको राजखर सावन डाङ्गो आपुसी चौथो लाइन समावेश छन्। यी परियोजनाहरू 2030-31सम्ममा पूरा हुने अपेक्षा गरिएको छ। मन्त्री परिषदले आत्मनिर्भर भारत युरिया 2026 को लागि राष्ट्रिय लगानी नीतिलाई पनि स्वीकृत गरेको छ। यस नीतिले देशमा ग्यासमा आधारित युरिया उत्पादन एकाईहरू स्थापना गर्न युरिया क्षेत्रमा नयाँ लगानीलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ, जसले आत्मनिर्भरताको लक्ष्य हासिल गर्न मदत गर्नेछ। नयाँ नीतिमा अधिक पारदर्शिताका लागि निश्चित र परिवर्तनशील लागतहरू छुट्याउने जस्ता प्रमुख परिवर्तनहरू समावेश छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा सौश्रुतम 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजको हितका लागि आयुर्वेदका नवीनतम प्रविधिहरू अपनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपतिले केन्द्र सरकारले आयुर्वेद र योगलाई विश्वव्यापी मञ्चमा नयाँ ऊर्जाका साथ स्थापित र आयुर्वेदिक शल्यक्रियाको प्राचीन परम्परालाई वैज्ञानिक स्तरमा स्थापित गर्ने प्रयास भइरहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र बेलायत बीच आजदेखि लागू भएको व्यापक आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता एक महत्वपूर्ण क्षण हो भन्नुभयो। यस सम्झौताले भारतका किसान, उद्यमी र एमएसएमईहरूलाई नयाँ गति दिनुका साथै धेरै जीवन्त क्षेत्रहरूले बेलायतको बजारमा बलियो पहुँच प्राप्त गर्नेछ। यसले प्रविधि, व्यावसायिक सेवा र नव प्रवर्तनमा सहयोगलाई पनि गहिरो बनाउनुका साथै दक्ष भारतीय प्रतिभाको लागि बढ़दो गतिशीलता प्रदान गर्नेछ। प्रधानमन्त्रीले आज लागू भएको सामाजिक सुरक्षा सम्बन्धी सम्झौताले बेलायतमा अस्थायी रूपमा

0: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले नयाँ ऊर्जाको साथ आयुर्वेद अनि योगलाई वैश्विक स्तरमा स्थापित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह दुई दिने पश्चिम बंगाल भ्रमणमा आउनुहुनेछ र भारतीय सेना प्रमुख, वायुसेनाका अधिकारीहरू तथा अन्य सैन्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। केन्द्रीय मन्त्रीमण्डलले आज उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच 46 किलोमिटर भन्दा अधिक लामो 6 लेन ग्रीनफिल्ड एलिभेटेड करिडोरलाई स्वीकृति दिएको छ अनि फिफा विश्वकपमा आज राति दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले समाजको व्यापक हितमा आयुर्वेदमा आधुनिक तकनिकहरूलाई अप्न्याउने आह्वान गर्नुभयो। आज नयाँ दिल्लीमा सहश्रुतम 2026 उद्घाटन समारोहलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, केन्द्र सरकारले नयाँ ऊर्जाको साथ आयुर्वेद अनि योगलाई वैश्विक स्तरमा स्थापित गरेको छ। उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो, आयुर्वेदिक शल्य चिकित्साको प्राचीन परम्परालाई वैज्ञानिक मानकहरूमा स्थापित गर्ने प्रयास भइरहेको छ। राष्ट्रपतिले भन्नुभयो, आयुष मन्त्रालय आयुर्वेदिक स्वास्थ्य सेवाको वैश्विक मानकीकरणलाई मजबुत गर्नका लागि विश्व स्वास्थ्य संगठनसित मिलेर काम गरिरहेको छ। उहाँले विश्वास व्यक्त गर्नुभयो, संगठनमा भएको चर्चाहरूले आयुर्वेदिक शल्य चिकित्साको क्षेत्रमा नयाँ ज्ञान उत्पन्न हुनेछ।
1: मुझे ये जानकर प्रसन्नता हुई है कि आयुष मंत्रालय WHO के माध्यम से उनके साथ मिलकर आयुर्वेदिक स्वास्थ्य सेवा के वैश्विक मानकीकरण को मजबूत करने के लिए सक्रिय रूप से काम कर रहे हैं। स्टैंडर्डाइज्ड डॉक्यूमेंटेशन, डिजिटल हेल्थ इंटीग्रेशन और आधुनिक विज्ञान की अनुसंधान तकनीकों का सम्यक उपयोग करने से इस प्रणाली की व्यापक वैश्विक स्वीकृति को बल मिलेगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत टेक्स्ट अन्तर्गत एकै छतमुनि भारतको पूर्ण टेक्सटाइल मूल्य श्रृङ्खला ल्याउने प्रक्रियामा वस्त्र राज्य मन्त्री पवित्र मार्गेरिटाको लेख साझा गर्नुभयो। श्री मोदीले सोसियल मिडिया पोस्टमा भन्नुभयो, यो पहलले देशको विनिर्माण शक्ति, समृद्ध वस्त्र विरासत अनि विस्तारित हुँदै गरेको वैश्विक उपस्थितिलाई दर्शाउँदछ। प्रधानमन्त्रीले भन्नुभयो, भारत टेक्सले वस्त्र क्षेत्रका लागि भारतको भिजन 2030 रूपरेखा पनि थाहा लाग्नेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा दिल्ली नगर निगम MCD अनि राष्ट्रिय डेयरी विकास बोर्ड NDDB बीच सम्झौतामा हस्ताक्षर गरियो। यसको उद्देश्य दिल्लीमा गाईवस्तुको गोबरको वैज्ञानिक तरिकाले प्रयोग गरी कम्प्रेस्ड बायोग्यास संयन्त्र लगाउनु हो। यस पहलको उद्देश्य सहरको डेयरीहरूबाट निस्किने फोहोरलाई यमुना नदीमा बगाउनुबाट रोक्नु हो। यसको साटो यी फोहोरहरूलाई बायोग्यास अनि मलमा परिणत गरिने। एनडीडीबी मोडल अन्तर्गत डेरीहरू अनि गौशालाहरूबाट गोबरलाई सिधा ग्यास अनि मल संयन्त्रसम्म पुर्याइनेछ। यमुनाको किनारको फोहोरको वैज्ञानिक प्रबन्धन पनि गरिनेछ। यस अवसरमा दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धु, केन्द्रीय मत्स्यपालन, पशुपालन अनि डेरी मन्त्री राजीव रञ्जन सिंह, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्त अनि वरिष्ठ अधिकारीहरू उपस्थित थिए। केन्द्रीय गृहमन्त्री अमित शाह 18 जुलाईको दिन दुई दिने पश्चिम बंगाल भ्रमणमा आउनुहुनेछ। 18 जुलाई बिहान बागडोगरा हवाई अड्डाबाट उत्तरकन्या प्रस्थान गर्नुहुनेछ। उत्तरकन्यामा भारतीय सेना प्रमुख, वायु सेनाका अधिकारीहरू तथा अन्य सैन्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। यस बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। यस बैठकमा चिकन नेक भनिने सिलगढी करिडोरको सुरक्षा उपायहरूबारे विस्तृत छलफल हुनेछ। बङ्गलादेशको सीमावर्ती क्षेत्रमा बङ्गलादेश सेना र चीनको बढ्दो गतिविधि बीच सिलगढी करिडोरलाई अवैध किल्लाको रूपमा विकसित गर्ने दिशामा केन्द्र सरकारले ठूलो पाइला चालेको छ। राज्यमा भाजपा सरकार आएपछि सीमा सुरक्षाका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारले BSFलाई 100 72.6 किलोमिटर सिमानाको तारबन्दीका लागि 1024.75 एकड जमिन हस्तान्तरण गरिसकेको छ। श्री शाहको सिलगढी भ्रमण अघि नै बिएसएफ, एसएसबी, राज्य पुलिस महानिदेशक, नागरिक प्रशासनका शीर्ष अधिकारीहरू सिलगढी आउनेछन् तथा बैठकमा भाग लिनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। यस ऐतिहासिक सम्झौता अन्तर्गत

0: अन्तर्गत भारतको 99% निर्यात ब्रिटेनको बजारमा शुल्कमुक्त प्रवेश गर्नेछ। यो जनता केन्द्रित सम्झौता हो जसले सबैलाई फाइदा पुर्याउनेछ। यो व्यापार सम्झौताले विश्व बजारहरूसँग एकीकरण गर्ने र बलियो प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने दिशामा भारतको यात्रामा एक महत्त्वपूर्ण कदमको रूपमा चिन्ह लगाउँदछ। हाम्रो संवाददाताले दिएको जानकारी अनुसार यस सम्झौताले दुग्ध उत्पादन, मोटो अन्न, खाद्य तेल, अन्न र आइफल सहित धेरै संवेदनशील क्षेत्रहरूका लागि सुरक्षा प्रदान गर्दछ। गृहमन्त्री अमित शाहले भारत ब्रिटेन बीच मुक्त व्यापार सम्झौताको प्रभावी भएकोमा सराहना गर्नुभयो। श्री शाहले सोसियल मिडिया पोस्टमा भन्नुभयो, यो सम्झौता व्रस्त छाला, इन्जिनियरिङ, खाद्य प्रसंस्करण, औषधि क्षेत्र अनि सूक्ष्म, लघु अनि मध्यम उद्यमसहित 99% भारतीय निर्यातका लागि बिना शुल्क बजार पहुँच उपलब्ध गराइनेछ अनि श्रम आधारित उद्योगहरूमा सम्भावित सम्भावनाहरूको द्वार खोलिनेछ। उहाँले यस सम्झौतालाई सरकारको जनकेन्द्रित कूटनीतिको विचारधाराको प्रमाण बताउनुभयो। श्री शाहले भन्नुभयो, सम्झौताले ब्रिटेनमा भारतीय पेसेवारहरूका लागि महत्त्वपूर्ण छुटमा विस्तार पनि गर्नेछ। यसले दुवै राष्ट्रबीच सम्बन्धहरूमा मजबुती ल्याउनेछ। वाणिज्य अनि उद्योग मन्त्रीले आज युरोपीय संघका व्यापार अनि आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोविचसित भेट गरेको छ। यस अवधि भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताको कार्यान्वयनको प्रगतिको समीक्षा गरियो। व्यापार, निवेश, महत्त्वपूर्ण प्रौद्योगिकीहरू अनि सुदृढ आपूर्ति श्रृङ्खलाहरूमा सहयोग बढाउने अवसरहरूमा विचार विमर्श पनि गरियो। भारत अनि ब्रिटेनबीच व्यापक आर्थिक अनि व्यापार सम्झौता लागू भए लगतै आज सामानको खेप पठाउन देशभरिमा समारोहहरू आयोजित गरियो। समारोह अन्तर्गत आज कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाई अड्डाको कार्गो कम्प्लेक्समा विशेष कार्यक्रम आयोजित गरियो। यस कम्प्लेक्सले सुनको गहना, पानको पात, कफी अनि चियाको निर्यात कन्साइन्मेन्टलाई औपचारिक रूपले ब्रिटेन पठाएको छ। यस मुक्त व्यापार सम्झौताले जुट, इन्जिनियरिङ उत्पादहरू अनि पूर्वोत्तरका सामानहरूलाई फाइदा हुनेछ। कार्यक्रममा पश्चिम बङ्गालको वाणिज्य अनि उद्योग मन्त्री तापस रायले आजको दिनलाई ऐतिहासिक बताउनुभयो। केन्द्रीय मन्त्रीमण्डलले आज उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच 46 किलोमिटरभन्दा अधिक लामो 6 लेन ग्रिनफिल्ड एलिभेटेड करिडोरलाई स्वीकृति दिएको छ। यसलाई हाइब्रिड एनयुटी मोडल मार्फत मन्जुरी दिएको हो। यसले सहरी आवाजाही राम्रो हुनेछ। नयाँ दिल्लीमा आज मन्त्रीमण्डलको बैठकपछि सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस परियोजनाको जम्मा लागत 14,400 करोड रुपियाँ भन्दा अधिक छ। यसले राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच बिना रुकावट कनेक्टिभिटी दिन्छ, जसले सहरको रोड नेटवर्कमा भिड कम हुन्छ र सहरी आवाजाही सठिक हुनेछ। यस प्रोजेक्टको असर क्षेत्रमा यात्राको औसत समय लगभग 60 मिनटदेखि घटेर 20 मिनट हुनेछ। श्री वैष्णवले भन्नुभयो, यो परियोजना प्रमुख धार्मिक, शैक्षणिक र सांस्कृतिक स्थलहरूसम्म सम्पर्कलाई राम्रो बनाउनेछ। अनि खेलमा, फिफा विश्वकप फुटबल टुर्नामेन्ट 2026 अन्तर्गत दोस्रो सेमिफाइनल म्याच अर्जेन्टिना अनि इङ्ल्यान्ड माझ हुनेछ। यो म्याच आज राति 12:30 सुरु हुनेछ। पहिलो सेमिफाइनल म्याचमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले नयाँ ऊर्जाको साथ आयुर्वेद अनि योगलाई वैश्विक स्तरमा स्थापित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह 2 दिने पश्चिम बङ्गाल भ्रमणमा आउनुहुनेछ। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ अनि फिफा विश्वकपमा आज राति दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड माझ भिडन्त हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। समयसबेला बेलुकीको 8:20 भइरहेछ। अब प्रस्तुत गर्न लागिरहेछ हाम्रो अकिलो कार्यक्रम।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। गुजारिस 2008 बलिउड फिल्म गजनीबाट प्रस्तुत गरिएको एक भावपूर्ण गीत हो। AR रहमानद्वारा रचित यो गीतले गहिरो चाहनाको अन्वेषण गर्दछ, जसले एक पुरुषको कोमल बिन्तीलाई आफ्नो प्रेम रुचिसँग नजिक आउन र आफ्नो एक्लोपनलाई रङ दिनको लागि कैद गर्दछ। जावेद अलीको आवाजमा संगीतकार AR रहमान, शब्दकार प्रसुन जोशी।

बेखबर 2010 को बॉलीवुड चलचित्र एक्शन रिप्ले बाट प्रस्तुत गरिएको हो। यो गीतले एक महिलाको गहिरो प्रेमलाई व्यक्त गर्दछ जुन उनको स्नेहबाट बेखबर छ र उसलाई ध्यान दिन बिन्ती गर्दछ। यो गीतले त्यो प्रेमी जसले आफ्नो मन दिएर हृदय समात्यो र ऊ जति टाढा छ उसले किन यस्तो हुन्छ भनेर बताउँदैन। श्रेया घोषालको आवाजमा संगीतकार प्रीतम, शब्दकार इर्शद कमिल।

जुबी जुबी श्रेया घोषाल र सोनु निगमको आवाजमा संगीतकार शान्तनु मोइत्रा शब्दकार स्वानन्द किर्किरे।

सथाली एतिन्जेल सुन्दै हुनुहुन्थ्यो यो आवानी कार्यक्रम हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा अघिल्लो कार्यक्रमको घोषणा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूलाई फेरि पनि हामी कार्यक्रममा स्वागत जनाउँदै सुनाउन लागिरहेछौं शास्त्रीय संगीतको कार्यक्रम सप्तसुर। यसमा आज हजुरहरूले सुनाउनेछ उस्ताद बिस्मिल्ला खाँबाट सनाईवादन राग यमन।

भने आकाशवाणी खरसाङबाट बोलिरहेछौ। समय स्वेला बेलुकीको 10:30 भयो। यसको साथै आजको हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौ। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।

देश न्याय पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौ। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।